0: दुर्गा बेल बच्चेले दिने सेवाहरू,
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने,
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने।

0: मुटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मुटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: ब्लड प्रेसर हाई लो भएका,
0: कोलेस्ट्रोल बढी भएको,
1: मुटुको गति एकनास नभएको,
0: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
1: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
0: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
1: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871।
4: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
5: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: अन्य सेवाहरू:
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-578-45-226। के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
12: उपचार हुने रोगहरू:
11: पायल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
12: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
11: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
12: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
11: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
12: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
11: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा

0: काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
3: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
4: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
5: विस्तृत आँखा परीक्षण उपचार,
1: बाल दृष्टि रोग निदान उपचार,
4: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
5: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
4: कन्ट्याक्ट लेन्स सेवा,
6: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
4: कृत्रिम आँखा फिटिङ गरिन्छ,
5: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
4: दाङ जिल्लाकै पहिलो र एकमात्र
1: भिजन थेरापी सेवाहरू,
4: अल्छी आँखा उपचार,
6: डेढो आँखा उपचार,
4: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
5: डबल भिजन उपचार,
4: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
5: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
4: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
5: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
1: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
6: फोन नम्बर 9869984602 र 9864883473।
7: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
7: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
0: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी खोराहिदाङ, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
6: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक,
0: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917794, मोबाइल नम्बर 9822877494।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल असोज 10 गते शनिबार, सन् 2026 सेप्टेम्बर 26 तारीख, भदौ शुक्ल पक्षको पूर्णिमा तिथि।
5: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिंग सोल्युसन।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने, भोलिसम्म पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पर्सीदेखि सुधार हुने मौसमविदको भनाई।
3: मुख्य राजमार्गमा आज पनि गाड़ी नचल्ने, सड़क अवरोधले काठमाडौँमा ग्यास र तरकारी आपूर्ति असहज।
4: जलवायु न्यायका लागि विश्व सामु नेपालको अपील, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन सान्दर्भिक रहेको विज्ञको भनाई। जलवायु न्यायको विषयलाई कार्ययोजना र कार्यान्वयनसँग जोड्नु पर्नेमा जोड।
6: हामीले घरभित्र नै अन्तर्राष्ट्रिय रूपमा भएका कुराहरूलाई लागू गर्न जरूरी छ कि, त्यो कुरालाई आफूले पनि कार्यान्वयन गर्न पर्यो नि त।
3: युक्रेनी हतियार कोषको 7.5 अर्ब डलर प्रयोग गर्न दिन यू सदस्य देशहरू सहमत, हंगेरीले आफ्नो पुरानो नीति परिवर्तन गर्यो।
4: र एसियाली खेलकुदको क्रिकेटमा नेपाल र जापानको खेल वर्षाका कारण ढिलाई।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-333-493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। झरी परिरहेका ठाउँका नदी खोलामा बाढ़ी आएको छ। संखुवा सभाको अरूण, पर्वतको कालीगण्डकी, लमजुङको चेपे खोला, म्याग्दीको मंगलघाट लगायतका नदी खोलामा ठूलो बाढ़ी आएकोले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँ उपत्यका सहित पूर्वका केही ठाउँमा भने झरी केही रोकिएको छ। पूर्वका केही ठाउँमा वर्षा कम भए पनि अरू धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढ़ी हुनेछ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। अरू ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबार बेलुकादेखि नै देशका धेरैजसो ठाउँमा निरन्तर पानी परिरहेको छ। आज र भोलि पश्चिमी क्षेत्रमा वर्षा केन्द्रित हुने र पर्सि सोमबारदेखि पानी पर्ने क्रम कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि लगातार हिमपात भइरहेकाले जनजीवन प्रभावित बनेको छ।
6: लगातारको वर्षाका कारण देशका मुख्य राजमार्ग हिजोदेखि नै बन्द छन्। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरोका कारण गाड़ी चल्न सकेका छैनन्। राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क संचालनमा ल्याउन सकिने अवस्था नरहेको प्रहरीको भनाइ छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर ज्यामिरे घाट गजुरी नजिकैको बाङ्गेमा ठूलो पहिरो खसेको छ। यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। पृथ्वी राजमार्ग, बीपी र कान्ति राजमार्ग अवरूद्ध भएपछि हेटौँडा काठमाडौँ आवत जावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालै पालो गाड़ी संचालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ। बाढ़ी पहिरोका कारण देशका अरू धेरै सड़क खण्ड हिजोदेखि नै बन्द छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी पहिरोको उच्च जोखिम रहेका मध्य र पश्चिमका 25 जिल्लामा राति र दिउँसो दुवै समयमा गाड़ी पूर्ण रूपमा बन्द गर्न सुझाव दिएको छ। त्यस्तै पूर्वी पहाड़ र मध्य तथा पश्चिम क्षेत्रका 29 जिल्लाहरूमा रातको समयमा बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसून प्रतिकार्य कमाण्ड पोस्टले आवश्यक निर्णय लिन सक्ने भनिएको छ। कोशी, मधेस र बागमतीका 23 जिल्लाहरूमा सतर्क रहन पनि प्राधिकरणले भनेको छ।
5: लगातारको वर्षाले भोटेकोशीको बाढ़ीबाट प्रभावित सहित विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट प्रभावित भए अस्थायी संरचनामा बस्दै आएका परिवार अहिलेको निरन्तर वर्षाबाट थप समस्यामा परेका छन्। यस्तै हावाहुरी सहितको वर्षाका कारण सिराको विष्णुपुर गाउँपालिका एकका किसानले झण्डै 2 बिघा जमीनमा लगाएको खुबारीमा क्षति पुगेको छ। यस्तै सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ।
6: लगातारको वर्षाले देशको राजधानी जोड्ने मुख्य सड़क अवरूद्ध हुँदा खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्ति असहज बनाएको छ। लामो समयदेखि ग्यास आपूर्तिमा भइरहेको असहजतालाई सरकारी स्तरबाटै पहल भएर भारतबाट आयात हुने परिणाम बढ़ाइरहेका बेला सड़क अवरूद्ध भएपछि काठमाडौँ उपत्यका उपभोक्ताले ग्यास पाउन थप शास्ति खेप्नु पर्ने भएको हो। आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यास आपूर्ति सहज बनाउन भइरहेको प्रयासमा अहिले फेरि ठेस लागेको स्वीकार गर्नुभयो। भारतबाट आयात बढ़ाएर काम गरिरहेका थियौं, यही बेला पुनः सड़क अवरूद्ध भएपछि आपूर्ति सहज बनाउन चुनौती थपिएको छ। उहाँले भन्नुभयो, यद्यपि हामीले जति सक्दो धेरै ग्यास बजारमा पठाउन प्रयास गर्दै आएका छौं। हिजो शुक्रबार 40,000 भन्दा बढ़ी ग्यास सिलिण्डर उपत्यका विभिन्न डिलर मार्फत वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो। पेट्रोल, डिजल र हवाई इन्धनको आपूर्तिमा भने समस्या नहुने निगमले जनाएको छ। लगातारको वर्षाले सड़क अवरूद्ध भए पनि खाद्यान्न आपूर्तिमा समस्या नहुने खाद्य किनारा किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले जानकारी दिनुभयो। वर्षा शुरू भएपछि काठमाडौँ उपत्यकामा तरकारीको आपूर्ति गर्ने सबैभन्दा ठूलो थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा दैनिक भित्रने तरकारीको परिणाम घटेको छ। सबैजसो तरकारीको भाव बढ़ेको छ। सड़क अवरोधले राजधानीमा ग्यास र तरकारी आपूर्ति असहज शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: काया कैरनमा राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
4: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।
8: त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ? योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
10: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने, भोलिसम्म पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पर्सीदेखि सुधार हुने मौसमविदको भनाई, मुख्य राजमार्गमा आज पनि गाड़ी नचल्ने, सड़क अवरोधले काठमाडौँमा ग्यास र तरकारी आपूर्ति असहज लगायतका खबर प्रस्तुत गर्यौं।
6: बाँकी प्रसंग, प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीलाई जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय व्यवस्था सम्बन्धी विषयको केन्द्रमा राखेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुभयो। न्यूयोर्कमा आयोजित 81 महासभामा उहाँले कूटनीति भन्दा विपद सम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउनु भएको हो। प्रधानमन्त्री शाहले मुख्य गरी हिमालय क्षेत्रमा जोखिम कम गर्न नेपाल, भारत, चीन त्रिदेशीय संयन्त्रको स्थापनाको बारे प्रस्ताव राख्नुभयो। व्यापी उत्सर्जनमा नेपालको योगदान कम भएको उल्लेख गर्दै उहाँले जलवायु न्यायको समेत माग गर्नुभयो। मल, ईन्धन अभाव जस्ता समस्याहरू समेत उहाँले उठाउनुभयो। देशमै सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा र हरेक नेपालीले आफ्नो जीवन समृद्ध बनाउन समान अवसर उपलब्ध गराउने आफ्नो सरकारका प्रतिबद्धता रहेको पनि उहाँले सुनाउनुभयो। यसअघिका प्रधानमन्त्रीहरूले मुख्यत अति कम विकसित तथा भूपरिवेष्टित विकासशील देश, नेपालको विकास संरचना, शान्ति प्रक्रिया, मानव अधिकार लगायतका विषय उठाउने गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले भने एक महिना अघि भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई राष्ट्रसंघीय महासभामा सम्बोधनको मुख्य आधार बनाउनुभयो। सम्बोधनमा उहाँले भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ी र त्यसले पुर्याएको क्षतिलाई विश्व समुदाय समक्ष उठाउनुभयो र ध्यानाकर्षण गराउनुभयो। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा निम्त्याइरहेको जोखिमबारे चेतावनीसँगै विश्व व्यवस्थामा रहेको असमानतामाथि पनि उहाँले प्रश्न उठाउनु भएको छ। साथी महेश गेवालीले प्रधानमन्त्री बालेन्द्र शाहले महासभामा गरेको सम्बोधनको कूटनीतिक अर्थ के हो भनेर जलवायु विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठलाई सोध्नु भएको छ।
12: मलाई चाहिँ पूर्ण नै लाग्यो त्यो सम्बोधन र त्यसमा समेटिएका शब्दहरू, त्यसको भावहरू पनि सन्तुलित र गहकिलो नै छन्। यो एक दशक यताको विभिन्न कालखण्डमा नेपालबाट गएका प्रतिनिधि मण्डलहरू, कहिले प्रधानमन्त्री, अन्यहरूले उठाएका कुराहरूकै निरन्तरता हो कि। हामीले प्राय जसो यही जलवायु न्याय, हिमालय पग्लेको, जलवायु परिवर्तनले गर्दा हिमालय क्षेत्रलाई बढी प्रभाव पारेको कुराहरू नै विगतदेखि उठाउँदै आएको छौँ र त्यसैको कडी हो। तर अहिले त्यो कुरा किन महत्वपूर्ण भयो भने, अहिले जुन रसुवाको बाढी आयो त्यसले चाहिँ ठूलो जनझनको क्षति गर्यो र त्यो भन्दै आएको कुरालाई अहिले चाहिँ एकदमै प्रासंगिक बनाइदियो। पैसाको मात्रै कुरा गरिनु भएन, जस्तै तथ्याङ्कको साझेदारी, सहकार्यको कुराहरू पनि गर्नु भएको छ कि।
13: जलवायु न्यायको आवाज चाहिँ त्यो मञ्चमा चाहिँ कतिको सुनिन्छ र यसले ठोस नतिजा दिन सक्छ कि सक्दैन होला?
12: विश्व व्यवस्था अहिले चाहिँ खलबलिएको छ, त्यो अवस्थामा संयुक्त राष्ट्र संघ आफैमा कमजोर भएको, उसले आफ्नो भूमिका गतिलोसँग निर्वाह गर्न नसकेको भन्ने सम्बन्धित मान्छेहरूको बुझाइ छ। त्यो तर अब ठ्याक्कै उठाउँदैमा प्रभाव परिहाल्छ भन्ने कुरा होइन, तर त्यहाँ उठाउनु पर्ने कुरा चाहिँ उठाइया छ। अब प्रशासनिक संरचना विश्व व्यवस्थामा छ, त्यसले गर्दा एकदमै टाइम चाहिँ लाग्छ। अहिले हामीले न्यायको कुरा गर्नु साथै त्यो न्याय पाइहाल्छौँ, भोलि नै त्यो आइहाल्छ भन्ने पनि होइन, तर यसको प्रयास चाहिँ निरन्तर रूपमा गरिराख्नुपर्छ। र अर्को भनेको जस्तै अब न्याय माग्ने कुरा त उहाँले गर्नुभयो, तर त्यसपछि के गर्ने त? अब निरन्तर रूपमा हामीले अब विशेष गरेर वैदेशिक सहायतालाई अब पुनर्निर्माण पुनर्स्थापनाहरूमा परिचालन गर्नको लागि अलिकता अन्य देशहरूले कसरी गरेका थिए, जस्तै पाकिस्तानले होइन एउटा दाताहरूको लगानी सम्मेलन गरेका थियो, भूकम्पपछि हामीले त्यस्तै किसिमको लगानी सम्मेलन गऱ्यौँ होइन, अब त्यस्तै गर्ने हो कि वा अब कसरी जाने भने, अब त्यो भाषणलाई एक्सनमा ट्रान्सलेट गर्नु पर्यो। अब चाहिँ
13: जुन अहिले सम्बोधन गर्नु प्रधानमन्त्रीले, अब यसलाई चाहिँ कूटनीतिक रूपमा निरन्तरता दिन र हाम्रो आवाज सुनाउनको लागि चाहिँ हाम्रो तर्फबाट अब के गर्नुपर्छ?
12: हामीले सहयोग चाहिँ माग्ने तर आफ्नो कुरा हरूलाई चाहिँ जतन नगर्ने भने अन्तर्राष्ट्रिय मञ्चमा उठाइदिने कुरा मात्रै हुन्छ कि। हामीले घरभित्र नै हामीले अन्तर्राष्ट्रिय रूपमा भनेका कुराहरूलाई त्यसलाई लागू गर्न जरुरी छ कि, त्यो कुरालाई आफूले पनि कार्यान्वयन गर्न पर्यो नि त।
5: वहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ। काया कैरनमा फेरि खबरको सिलसिला। भोटेकोशी बाढ़ीको एक महिना पूरा भएको छ तर 5,550 जना अझै बेपत्ता छन्। अहिलेसम्म 1,453 जनाको शव भेटिएको छ। बाढ़ीमा बेपत्ता मध्ये जीवितै भेटिने सम्भावना कम हुँदै गएको तथा शव पनि भेटिन छाडेपछि सरकारले खोज तथा उद्धारको कामबाट सुरक्षाकर्मीको संख्या घटाउने तयारी गरेको छ। पछिल्ला 3 दिन यता शव भेटिएका छैनन्। रसुवा र नुवाकोटका जलविद्युत आयोजना मध्ये माथिल्लो त्रिशुली एक बाहेक अरूको खोजीको काम लगभग बन्द गरिएको छ। त्रिशुली एकमा खोजी भइरहेको छ। चिलिमी लाङटाङ जलविद्युत आयोजनामा भने खोजीको काम समाप्त भएको भनेर जिल्ला सुरक्षा समितिले नै निर्णय गरेको छ। अझै पनि खोज उद्धार शव व्यवस्थापन तथा पुनर्स्थापनामा 20,000 सुरक्षाकर्मी खटिएका छन्। अब त्यो संख्या क्रमशः घटाउँदै लैजाने तयारी छ। नेपाल प्रहरीले रसुवा, नुवाकोट र धादिङमा समन्वय गर्न खटाएका उच्च अधिकारीलाई फिर्ता बोलाइसकेको छ। यद्यपि सुरक्षाकर्मी खटिएको प्रहरी प्रवक्ता अभिनारायण काफले बताउनुहुन्छ, सेनाले पनि संख्या घटाउन भएको छ। अब पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा पुननिर्माण तथा पुनर्स्थापनाको काम अघि बढ़ाउने सरकारको तयारी छ। क्षतिको विस्तृत प्रतिवेदन आए लगत्तै पुनर्स्थापना र पुननिर्माण केन्द्रित काम गर्ने सरकारको योजना रहेको हो। यस्तै बेपत्ताहरूलाई मृतक सरह राहत दिन कानून संशोधन पनि गर्ने तयारी रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: अमेरिका इजरायल र इरान बीच गएको फागुनमा युद्ध शुरू भएपछि खाड़ी क्षेत्रको अर्थतन्त्र श्रम बजार र हजारौं नेपाली सहित आप्रवासी श्रमिकको रोजगारी संकटमा परिरहेको छ। वैदेशिक रोजगारीमा गएका नेपाली मध्ये झण्डै 60% यही क्षेत्रमा छन्। परराष्ट्र मन्त्रालयका अनुसार यस क्षेत्रमा झण्डै 19 लाख नेपाली कार्यरत छन्। मध्य पूर्वको तनावपछि त्यहाँ कार्यरत कति नेपालीले रोजगार गुमाए वा बेतलबी विधामा फर्किएका छन् भन्ने यकिन विवरण सरकारसँग छैन। वैदेशिक रोजगार विभागका अनुसार युद्ध शुरूको गएको फागुनदेखि भदौसम्म नयाँ श्रमिक भर्ना हुने संख्या 52.12% खुम्चिएको छ। अघिल्लो आर्थिक वर्षको फागुनदेखि भदौसम्म नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या 2,28,165 थियो। गएको फागुनदेखि भदौसम्म जानेको संख्या 1,09,249 सीमित भएको छ। वैदेशिक रोजगारी गइरहेको युवा शक्ति रोकिँदा यसले आन्तरिक श्रम बजारमा झन दबाव पर्ने देखिएको छ। खाड़ी युद्ध शुरू भएको 7 महिनामा नयाँ श्रमिक भर्नामा आधा संख्या घटे पनि नेपालको रेमिट्यान्समा तत्काल गिरावट देखिएको छैन। गएको आर्थिक वर्ष देशमा 23,63,13 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 37.1% बढ़ी हो। युवा श्रम तथा रोजगार मन्त्रालयका अनुसार गएको आर्थिक वर्षमा रोजगारी खोजीका लागि नाम दर्ता गराउने बेरोजगारीको संख्या 7,45,000 भन्दा बढ़ी छ। यो 746 स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रमा बेरोजगार दर्ता संख्या हो। आन्तरिक श्रम बजारमा उपलब्ध जनशक्तिलाई सिप अनुसारको उत्पादनशील रोजगारीमा जोड्न नसकिरहेका बेला विकल्पमा हेरिएको वैदेशिक रोजगारीमा गएका श्रमिक नै कटौतीमा परेर फर्किरहनु परेको छ। खाड़ीको ढोका साँगुरिँदै देशभित्र रोजगारी खुम्चिँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
5: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: बाढी र डुबानबाट बच्न के गर्ने?
15: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
14: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
15: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
14: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
15: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
16: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
17: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
16: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
17: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
16: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
18: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
19: सम्पर्क मोबाइल नम्बर 9822964264।
20: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
21: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
22: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
23: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
24: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
23: उपलब्ध। शल्यक्रियाहरू,
24: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
23: बालबालिकाको न्यूरो सर्जरी,
24: हात खुट्टाका नसा, पेरिफेरल नर्भ को शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरोसर्जरी सेवाहरू।
23: पुनश हामीसँग अत्याधुनिक न्यूरोसर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
24: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
23: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
0: कानूनी व्यवस्था गरेको हो, पक्राउ परेदेखि नै निशुल्क कानूनी सुविधा शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
5: अब विदेशको खबर, युरोपेली संघ यू सदस्य देशहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूर्ति गर्न बनाएको कोषबाट 6,60,000,000,000 युरो अर्थात 7.5 अर्ब डलर जारी गर्न सहमति जनाएका छन्। यो रकम नेपाली रूपियाँमा झन्डै 10.5 खर्ब रूपियाँ हुन्छ। युक्रेनलाई सैन्य सहयोग दिन हंगेरीको विरोधका कारण भुक्तानीमा भिटो लागेको थियो, तर अप्रिलमा पीटर म्यागायरले भिक्टर ओरोबानलाई प्रतिस्थापन गरेपछि हंगेरीले नीति परिवर्तन गर्यो। त्यसपछि यो रकम कसरी प्रयोग गर्ने भन्ने बारे निरन्तर छलफल हुँदै आएको थियो। युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालसले 4.7 अर्ब युरो सदस्य देशहरूलाई प्रतिपूर्ति गर्न प्रयोग गरिने बताउनुभयो। केही देशहरूले आफ्नो अंश युक्रेनलाई रूस विरूद्ध लड्न सहयोग गर्न प्रयोग गर्ने बताइरहेका छन्। झण्डै 90 करोड़ युरो युक्रेनी सेनाका लागि युरोपेली संघको नेतृत्वमा आउने तालिम मिशनमा खर्च हुनेछ भने 1 अर्ब युरो नयाँ संयुक्त खरिद उपक्रममा खर्च हुने कालासले बताएको समाचार संस्था एएफपीले जनाएको छ।
0: अब खेल खबर, जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालले आज आयोजक जापानसँग खेल्दैछ। आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अहिले बिहान 6:45 बजेदेखि शुरू हुनुपर्ने खेल वर्षाका कारण ढिलाइ भइरहेको छ र अहिलेसम्म टस हुन सकिरहेको छैन। यससँगै हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै विजयी शुरूआत गरेको छ। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि भेट हुँदा नेपाल विजय भयो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। अफगानिस्तानले अस्ति पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो 4थो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ्न सकेको छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। एमाले केन्द्रीय कमिटी बैठकमा करिब 20% सदस्यले उठाएको नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको हो। यस्तै करिब 1 वर्षदेखि तदर्थ नेतृत्वमा चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको खबर कान्तिपुरले लेखेको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिको पोलीग्राफ परीक्षण गर्न सक्ने कानूनी अधिकार पाएको छ। सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गर्दै आयोगलाई अधिकार दिएको हो। मन्त्री परिषदबाट पारित संशोधित नियमावली अस्ति बिहिबार राजपत्रमा प्रकाशित भएको छ।
5: सुरक्षा अधिकारीलाई आवश्यक नेशनल डिफेन्स कोर्स सहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी अरू विषय अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागि छ। सरकारले नेपाली सेनाको रेखदेखमा सञ्चालन गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय खोल्न लागेको हो।
0: नेपाल गुणस्तर तथा नापतोल विभागले खाने तेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्डको तयारी गरेको छ। विभागले तोरी, भटमास, सोयाबीन र सूर्यमुखी सनफ्लावर तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको खबर गोर्खापत्र दैनिकले छापेको छ।
5: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेड लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ।
0: ताप्लेजुङको दोभान बजारमा अस्ति बिहिबार दिउँसो भएको आगलागीबाट 14,56,00,000 रूपियाँ बराबरको क्षति भएको छ। प्रहरीका अनुसार मेरिङदेङ गाउँपालिका 3 खामलुङको दोभान बजारमा भएको आगलागीबाट 14 करोड़ बराबरको क्षति भएको हो।
5: काया कैरनमा अब पालो उखानको
0: सुने दुख नसुने सुख।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने, भोलिसम्म पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पर्सीदेखि सुधार हुने मौसमविदको भनाई।
5: मुख्य राजमार्गमा आज पनि गाड़ी नचल्ने, सड़क अवरोधले काठमाडौँमा ग्यास र तरकारी आपूर्ति असहज।
0: जलवायु न्यायका लागि विश्व सामु नेपालको अपील, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन सान्दर्भिक रहेको विज्ञको भनाई। जलवायु न्यायको विषयलाई कार्ययोजना र कार्यान्वयनसँग जोड्नुपर्नेमा जोड़।
5: युक्रेनी हतियार कोषको 7.5 अर्ब डलर प्रयोग गर्न दिन यू सदस्य देशहरू सहमत, हंगेरीले आफ्नो पुरानो नीति परिवर्तन गर्यो।
0: र एसियाली खेलकुदको क्रिकेटमा नेपाल र जापानको खेल वर्षाका कारण ढिलाई।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौं। राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले पशुपतिनाथले सबैको कल्याण गरून् भनेको र यता पूर्व 3 प्रधानमन्त्रीको वर्तमान अवस्थासँग यो कार्टुनलाई जोड़िएको छ। यहाँ एउटा कोठाभित्र देउबा, ओली र प्रचण्ड जस्तै देखिने मान्छे विरक्तिको अनुहारमा भुइँमा ट्याक्राक टुक्रु बसिरहेका छन्। टीभीमा प्रधानमन्त्रीले श्री पशुपतिनाथले सबैको कल्याण गरून् भनेको सुनेपछि भुइँमा बसिरहेका 3 जना भन्दैछन्, खुब गरे। आजको काया कैरन काया कैरनबाट प्राप्त।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
2: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
4: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घोराही दान। फोन नम्बर 0825-61-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
19: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
26: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
27: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
26: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै फिरंगी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने
27: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
6: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
25: वरिष्ठ अर्थोपेडिक सर्जन हार जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
23: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
26: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 0825625023 98478 1617 र 98478 3645
7: गजबको अफर आयो कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो त मजा
8: सञ्चालक नरेश कुमार श्रेष्ठ
9: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज

0: नमस्कार। पत्र पत्रिकाको संघालु कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र विशाल चौधरी र सहकर्मी देवा भूषालसँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली, गढवामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 MHz पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित, जोखिमयुक्त स्थानमा उच्च सतर्कता।
0: दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन अन्यलमा निर्वाचन सम्बन्धी प्रक्रिया अघि नबढ़ान उच्च अदालत तुलसीपुरको अन्तरिम आदेश।
1: र विश्व फार्मासिस्ट दिवसमा दाङमा साताव्यापी कार्यक्रम शुरू, पहिलो दिन रक्तदान, 7 दिनसम्म विभिन्न सृजनशील कार्यक्रम गरिने।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: आज हामीलाई दाङबाट प्रकाशित हुने पत्र पत्रिका नागवेद राष्ट्रिय दैनिक गोरक्ष राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले सबैजसो पत्रिकाले वर्षा निरन्तर वर्षाको खबरलाई नै प्रमुखताका साथ छापेका छन्। आज हामीले पनि सोही खबरलाई पहिलो खबर बनाएका छौं। अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित बनेको छ। बिहिबारदेखि परिरहेको वर्षाका कारण बजार क्षेत्रमा चहल पहल घटेको छ भने नदी तथा खोलामा पानीको बहाव बढ़दै गएपछि उच्च सतर्कता अपनाइएको छ। दाङसँगै छिमेकी पहाड़ी जिल्लामा परेको पानीका कारण राप्ती नदीको सतह बढ़दै गएको छ। यसैगरी बबे लगायतका नदी खोलामा पनि पानी बढ़न सक्ने र पहाड़ी क्षेत्रमा पहिरो जान सक्ने जोखिम रहेकाले स्थानीय प्रशासनले साधारणलाई सचेत रहन आग्रह गरेको छ। लगातारको वर्षाका कारण घोराही लगायतका जिल्लाका प्रमुख बजार क्षेत्रमा बिहिबारदेखि नै सर्वसाधारणको चहल पहल घटेको छ। यसबाट दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने वर्ग बढ़ी प्रभावित भएको छ। दैनिक काम गरेर घर खर्च धान्ने मजदूर काममा जान नपाउँदा समस्यामा परेका छन् भने लामो समयदेखि जारी वर्षाले व्यापार व्यवसाय समेत प्रभावित भएको व्यवसायहरूको भनाइरहेको छ। दाङका प्रमुख जिल्लाधिकारी निशलराज पाण्डेका अनुसार पानी नियमित परिरहे पनि जिल्लामा ठूलो क्षति पुर्याउने घटना भएको छैन, तर वर्षा निरन्तर भइरहेको र असोज 11 गतेसम्म ठूलो वर्षा हुन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन उहाँले सर्वसाधारण नागरिकलाई आग्रह गर्नुभएको छ। त्यसैगरी दाङ सहित रोल्पा प्युठान लगायतका ठूलो ठाउँमा पानी विभिन्न खोला हुँदै देउखुरी क्षेत्रको राप्ती नदीमा भित्रिने र बढ़ी पानी आएमा वरपरको अविरल वर्षाका कारण सड़क अवस्था जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय दाङले राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सड़क खण्डमा सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय दाङले शुक्रबार दिउँसो सूचना जारी गर्दै राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सड़क खण्डमा असोज 11 गते साँझ 6 बजेसम्मका लागि सवारी आवागमन निषेध गरिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी निशलराज पाण्डेका अनुसार अविरल वर्षाका कारण सड़कमा जोखिम उत्पन्न भएपछि तटीय क्षेत्रमा असर पर्न सक्ने भएकाले नागरिकलाई सावधान रहन आग्रह गरिएको हो। त्यसैगरी दाङ लगायत अन्य 38 जिल्लामा पनि बाढ़ीको उच्च जोखिम रहेको देखिएको छ। आजको सबैजसो पत्र पत्रिकाहरूमा यो खबर छ।
2: हिजोदेखि निरन्तरको वर्षाका कारण खेतमा पाक्न लागेको धानमा क्षति पुग्ने सम्भावना। बिहिबारदेखि निरन्तर भइरहेको वर्षाका कारण खेतमा पाक्न लागेको धानमा क्षति पुग्ने सम्भावना भएकाले दाङका किसान यतिबेला चिन्तित भएका छन्। धान पाक्ने समयमा हावाहुरी सहितको भारी वर्षाले धान ढल्ने र उत्पादनमा असर पर्ने भन्दै किसानले चिन्ता व्यक्त गरेका हुन्। लगातार वर्षा भए पनि खासै समस्या नहुने भए पनि भारी वर्षा र हावाहुरी आएमा पाक्न लागेको धानमा क्षति पुग्न सक्ने घोराही उपमहानगरपालिका 16 मगेका किसान नगेन्द्र चौधरी बताउनुभयो। घर खर्च र वर्षभरको जोहो समेत धान उत्पादनबाटै चलाउनु पर्ने भएकाले पाक्ने बेलामा धान क्षति पुगे परिवारको जीविकोपार्जनमै असर पर्ने उहाँले बताउनुभयो। यस्तै गोराही 17 गुलरियाका किसान सीताराम चौधरी पनि भारी वर्षा र हावाहुरी आएमा धानमा क्षति पुग्ने चिन्ता बढ़ेको बताउनुभयो। धान पाक्ने समयमा लामो समयसम्म बर्खा लागेमा धान ढल्ने र उत्पादन कमी आउने हुने भएकाले आफूहरूलाई चिन्तित बनाएको उहाँले बताउनुभयो। यसैगरी बबई नदी आसपासका किसान भने वर्षासँगै नदीको बहाव बढ़ेर खेतीयोग्य जमीन कटान हुने चिन्तामा छन्। दुई दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण बौरही खोलामा पानीको बहाव बढ़ेपछि खोलाको किनारमा रहेको खेत कटान हुने जोखिम बढ़ेको घुराही 6 लोखरका किसान निमबहादुर चौधरीले बताउनुभयो। निरन्तर वर्षाका कारण खेत बगाउने चिन्ता बढ़ेको उहाँले बताउनुभयो। मौसम पूर्वानुमान महाशाखाले असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुने जोखिम पूर्वानुमान गरेको छ। त्यसपछि जिल्लाका नदी खोला तथा जोखिममुक्त क्षेत्रमा सतर्कता अपनाइएको छ। जिल्ला प्रशासनिक कार्यालय दाङले पनि बाढ़ी पहिरो डुबान र कटानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकाय स्थानीय तह तथा सरकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जिल्ला प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले जानकारी दिनुभएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय दाङले निरन्तरको वर्षाका कारण जिल्लामा सम्पूर्ण सवारी साधन आवागमनमा रोक लगाएको छ। यात्रु र सवारी साधनको सुरक्षा सुनिश्चित गर्न अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको छ। मौसम पूर्वानुमान महाशाखाले 11 गतेसम्म पानी पर्ने जनाएको छ। दाङमा निरन्तर पानी अहिले पनि परिरहेको छ। भारी वर्षा नभएको तर नदी तथा खोलामा केही जलसतह बढ़े पनि कहीँ कतै त्यस्तो हालसम्म जोखिम नभएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। हिजो दिनभर वर्षा र विपदको अवस्था कस्तो रह्यो त दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे?
3: अब आज हाम्रो हिजोदेखि 24 घण्टा चाहिँ लगातारै जस्तो भइसक्यो यो अविरल वर्षा भएको र यो अविरल एक नासको किसिमले चाहिँ वर्षा भइरहेको छ। अब यहाँले नि त्यो थाहा पाउनु भएकै छ। हाम्रो खोलाहरूको जलसतह चाहिँ जुन हाम्रो मुख्य रूपमा राप्ती नदी र बगई नदी यो ठुला नदीहरू चाहिँ अब यो यिनीहरूको खतराको तह चाहिँ राप्तीको 6.2 मिटर होइन, अर्को बगैको चाहिँ 6.8 मिटर हो, जसमा चाहिँ हालको जलसतह चाहिँ 1.05 मिटर मात्रै छ बगैको र उसको चाहिँ 2.11 मिटर मात्रै छ। एकदम तल छ, खतराको तह छैन, सतर्कताको तहमा भन्दा नि धेरै तह परेको छ। अब यो भन्दा नि बढी चाहिँ हाम्रो अलिकति पहिरोको जोखिम हुन्छ कि लगातार एकनासले गर्दाखेरि जुन हाम्रो माटोहरूमा जुन खुकुलोपन जहाँ छ त्यसको ठाउँमा चाहिँ पहिरो जाने आशंका चाहिँ बढी गरिएको छ र हाम्रो विशेष गरी यो राप्ती राजमार्ग चाहिँ ठाउँ ठाउँमा यो पहिरो झरेर यो सल्याङ कपुरकोट जाने बाटो हामीले यो हिजो सूचना जारी गरेका थियौँ। 5 वटा क्षेत्रको राप्ती मात्रै बन्द गरेकोमा यो राप्ती राजमार्गलाई चाहिँ पूर्ण रूपमा हामीले बन्द गरिदिएको अवस्था छ र उता सल्याङ जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग पनि समन्वय भए उताबाट पनि बन्द गरिदिएको अवस्था छ। अब यता हाम्रो दाङ साइडमा भन्दा पनि सल्याङ साइडमा चाहिँ बढी यो पहिरो देखिएको छ। अरू सामान्य हाम्रो यो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको त्यो खोला चाहिँ अलिकति बढेको र त्यहाँ सामान्य मर्मत पछि सम्पन्न भएको र त्यस्तो सिचुएसन अहिले नर्मलै छ सबैतिर, खासै त्यस्तो समस्या चाहिँ देखिएको छैन।
4: पूर्व तयारीको कुराहरूमा चाहिँ अब भोलि पर्सिसम्म पनि भनेको छ, त्यस्तो भइहाल्यो भनेपछि हाम्रो तयारी के छ?
3: तयारी त हामीले यो जब हामीलाई सूचना आयो एनडीआरआरएमबाट र हाम्रो जल तथा मौसम विज्ञान विभागबाट, त्यसपछि नै हामीले यो पूर्व तयारीका सम्पूर्ण चरणका कामहरू सम्पन्न गरिसकेका छौँ र अहिले हामी एकदम प्रतिकारीको तयारी अवस्थामा छौँ र जहाँ हाम्रो समस्या उत्पन्न हुन्छ तुरुन्तै हाम्रो फोर्स टिमहरू तत्काल रेस्क्यूको लागि पुगिहाल्छ र हामी एकदमै पूर्ण रूपमा अलर्ट भएर बसेको अवस्था छ।
1: अब बाँकी समाचार। विश्व फार्मेसिस्ट दिवस 2026 को अवसरमा नेपाल फार्मेसी संघ दाङ शाखाले छाताव्यापी कार्यक्रम शुरू गरेको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित प्रयोग तथा स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिका बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको हो। नेपाल फार्मेसी संघ दाङ शाखाका अध्यक्ष श्याम गिरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुल प्राध्यापक डाक्टर अजय कुमार मिश्र प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराई बनाउ अभियानका संयोजक सबिन प्रियासन तथा नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सुलभ अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राध्यापक डाक्टर अजय कुमार मिश्रले स्वास्थ्य सेवामा औषधिको सुरक्षित प्रभावकारी र तर्कसँग प्रयोग सुनिश्चित गर्न फार्मासिस्टको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। विशिष्ट अतिथि सबिन प्रियासनले फार्मेसी क्षेत्र केवल औषधि वितरणसँग मात्र सम्बन्धित नभई नागरिकको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोड़िएको क्षेत्र भएको बताउनु भएको थियो। त्यस्तै विशिष्ट अतिथि सुलभ अधिकारीले फार्मासिस्टको पेशागत मर्यादा, क्षमता र विकास र स्वास्थ्य सेवामा उनीहरूको भूमिकालाई थप प्रभावकारी बनाउन निरन्तर कार्यक्रम आवश्यक रहेको बताउनु भएको थियो। साताव्यापी कार्यक्रमको पहिलो दिन रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो। संघका अनुसार साताहाभरि रक्तदान सँगै विभिन्न सृजनशील जनचेतनामूलक तथा सामाजिक कार्यक्रम आयोजना गरी विश्व फार्मासिस्ट दिवस मनाइने भएको छ। कार्यक्रम मार्फत फार्मासिस्टको योगदानलाई समाजसम्म पुर्याउने तथा स्वास्थ्य सेवा औषधिको सुरक्षित प्रयोगबारे नागरिकलाई सचेत गराउने लक्ष्य राखिएको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा एक खबर छ।
2: उच्च अदालत तुलसीपुरले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन सम्बन्धी प्रक्रिया तत्काल अघि नबढ़ाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालत तुलसीपुरका न्यायाधीश यज्ञ बहादुर राणा मगरको एकल इजलासले निवेदक खिमबहादुर डाङले दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै यस्तो आदेश दिएको हो। अदालतको आदेशमा निवेदकले उठाएको विषयवस्तु र गम्भीरतालाई दृष्टिगत गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलमा राखेर निष्कर्षमा पुग्न उपयुक्त देखिएको उल्लेख गरिएको छ। त्यसका लागि असोज 14 गते पेशी तोकिएको छ। अदालतले दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज 11 गते हुने भनेको निर्वाचन सम्बन्धी कुनै पनि कार्य अगाडि नबढ़ाउन तथा नगराउन विपक्षीहरूका नाममा मुलुकी देवानी कार्यविधि संहिता 2074 दफा 15(8)(2) तथा उच्च अदालत नियमावली 2073 नियम 42(1) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले विपक्षीहरूलाई आदेश प्राप्त भएको मितिले बाटोको मियाद बाहेक 15 दिनभित्र लिखित जवाब पेश गर्न समेत आदेश दिएको छ। साथै आदेशको जानकारी विपक्षीहरूलाई गराई नियम अनुसार प्रक्रिया अघि बढ़ाउन भनिएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघको विवाद के हो र अदालतको आदेशपछि अबको प्रक्रिया कसरी अघि बढ़छ त निर्वाचन अधिकृत मणिराज आचार्य
3: उद्योग वाणिज्य संघमा अन्य पदमा भन्दा पनि सदस्य पदमा उम्मेदवारी दर्ता गराएको विषयलाई लिएर केही सामान्य विवाद आएको हुनाले अब त्यसकारण निवेदन गरेका देखिन्छ। अब उच्च अदालत तुलसीपुर दाङबाट निवेदकले निषेधाज्ञाको निवेदन दायर गरेकोमा एकल इजलासले अब 11 गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघ चुनाव निर्वाचन कुनै कार्यमा नबढ़ाउनु नगर्नु कार्य काम नगर्नु भन्या हुनाले अब 14 गते छलफलमा बोला हुनाले अब केही साथीहरूले उद्योग वाणिज्य संघको विवादलाई लिएर पूर्व निर्वाचन समितिले दिएको त्यसपछि उद्योग वाणिज्य संघले मलाई निर्वाचन संयोजकमा बारको हैसियतले अध्यक्षको हैसियतले निर्वाचन संयोजकको रूपमा नियुक्त गरेकोमा त्यसपछि हामीले अन्तिम नावली प्रकाशन गरेका विषयमा निर्वाचन समिति समेतलाई विपक्षी बनाएर निवेदन जारी गरेकोमा हाल आएर आजको अदालतको सुनवाईले कुनै कार्यक्रम अगाडि नबढ्नु नबढाउनु भन्या हुनाले अब 14 गतेको छलफल गति मात्रै निर्वाचन प्रक्रिया के हुने भन्ने टुङ्गो लाग्ने भए हुनाले हाललाई कुनै पनि गतिविधि अगाडि नबढ्ने कुरा म यहाँहरूलाई जानकारी गराउँछु। 14 गतेको प्रक्रिया अब अदालत चाहिँ उच्च अदालत तुलसीपुरकै आदेश पर्खिने र छलफलपछि के निर्देशन आउँछ त्यो सोही भयो भने निर्वाचन प्रक्रिया अगाडि बढ्ने कुरा म यहाँलाई जानकारी गराउँछु।
2: अदालतको आदेशपछि प्रचार प्रसारमा हिँडेका उम्मेद्वारहरू अन्यलमा परेका छन् भने निर्वाचन अनिश्चित हुने हो कि भन्ने चिन्ता पनि थपिएको छ। उद्योगी व्यवसायहरूको संस्थामा व्यवसायहरू बसेर आपसी समझदारीमा टुंग्याउनु पर्ने अदालतसम्म पुग्नु दुःखको कुरा भएको बताइएको छ। 11 गते हुने निर्वाचनमा अध्यक्ष लगायतका धेरै पदमा 3-3 जनाको उम्मेद्वारी परेको छ भने 20 पदको कार्य समितिका लागि अध्यक्ष सहित 45 जनाको उम्मेद्वारी रहेको छ। एसोसिएट सदस्यमा भने दीपक राज आचार्य निर्विरोध निर्वाचित भइसक्नु भएको छ।
1: दंगीशरण गाउँपालिकाको हिकुलीमा 3 वर्ष पहिले निर्माण गरिएको चिस्यान केन्द्र अझै संचालनमा आउन सकेको छैन। उक्त चिस्यान केन्द्र संचालन नहुँदा किसानका उत्पादन राख्ने जुन लक्ष्यका साथ निर्माण गरिएको हो त्यो पूरा नभएको भन्दै स्थानीयको गुनासो

0: भाग जमीनमुनि धसिनुका साथै संरचनाको केही भाग जमीनमुनि धसिनुका साथै केही ठाउँमा चर्किएकाले सञ्चालनमा ढिला भएको गाउँपालिका सब इन्जिनियर कालोराम चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्रको क्षतिग्रस्त बाह्य संरचना तथा भण्डारणको मर्मतसँगै सञ्चालनमा ल्याइने तयारी गरिएको छ। गत आर्थिक वर्ष गाउँपालिकाले 7 लाख बजेट खर्च गरेर चिस्यान केन्द्रको चर्किएको बाहिरी भाग र च्याम्बर मर्मत गरेको थियो। संघीय सरकारको समपूरक अनुदान अन्तर्गत 50% र गाउँपालिकाको 50% लगानी गरी 94,26,089 को लागतमा उक्त चिस्यान केन्द्र निर्माण गरिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनु भएको छ। खबर पत्रिकामा खबरको सिलसिला बाँकी नै छन्। एकैछिन व्यापारिक विश्राम।
1: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
2: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
3: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
2: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
4: अन्य विशेषज्ञ सेवाहरू,
5: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर बोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
11: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
12: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825-63-218।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हारजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
19: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-563-509 र मोबाइल 98453-0653-23।
0: अब अन्य खबर प्रसंग: राप्ती आधारभूत अस्पताल कालापानीको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको अवस्थाबारे अनुगमन मूल्यांकन तथा समीक्षा गरिएको छ। राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार न्यूनतम सेवा मापदण्ड कार्यान्वयनका कार्यक्रम अन्तर्गत अस्पतालको सेवा प्रवाह, पूर्वाधार, जनशक्ति, औषधि तथा उपकरणको उपलब्धता र स्वास्थ्य सेवाको गुणस्तर लगायतका विषयमा अनुगमन तथा मूल्यांकन गरेको हो। अनुगमनका क्रममा अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा उपलब्ध स्रोत साधन तथा न्यूनतम सेवा मापदण्ड अनुसार पूरा गर्नुपर्ने आवश्यकताका विषयमा समीक्षा गरिएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत दाङका पालिका स्तरीय अधिवेशनले जिल्लाका 10 मध्ये 8 पालिकामा नेतृत्व चयन गरेको छ। असोज 7 र 8 गते भएको अधिवेशनले जिल्लाका 5 पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ भने 3 चुनावी प्रतिस्पर्धा भएको छ। अरू 2 पालिकामा भने अधिवेशन स्थगित गरिएको छ। नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिका अनुसार तुलसीपुर उपमहानगरपालिका दंगी

0: गाउँपालिका, शान्तिनगर गाउँपालिका, गडुवा गाउँपालिका र राप्ती गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने घोराई उपमहानगरपालिका, लमही नगरपालिका र राजपुर गाउँपालिकामा प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिएको छ। विभिन्न समस्या देखाउँदै बंगलाचुली गाउँपालिका र बबे गाउँपालिकामा भने अधिवेशन स्थगित गरिएको छ। आजको एक बुध राष्ट्रिय दैनिकमा खबर छ।
1: लेखापढी व्यवसायहरूको छाता संगठन नेपाल लेखापढी व्यवसाय एसोसिएशन एकाइ समिति तुलसीपुरको 12 वार्षिक साधारण सभा शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ। एकाइ अध्यक्ष विनोद न्यौपानीको अध्यक्षता तथा मालपोत कार्यालय तुलसीपुरका कार्यालय प्रमुख शान्तराज गौतमको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा सहभागी लेखापढी व्यवसायले पेशा संकटमा पार्न खोजिएकोमा गुनासो गरेका थिए। आजको गोरक्षी राष्ट्रिय दैनिकमा खबर प्रकाशित छ।
0: नेपाल संस्कृत विश्वविद्यालयको समग्र शैक्षिक प्रागिक अनुसन्धानत्मक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले विश्वविद्यालयका विभिन्न अंग निकाय तथा महाशाखाका प्रमुखसँग छलफल गरिएको छ। छलफलका क्रममा विश्वविद्यालयको वर्तमान शैक्षिक तथा प्रशासनिक अवस्था, कार्य सम्पादनमा देखिएका चुनौती, आपसी समन्वय, जिम्मेवारीको प्रभावकारी कार्यान्वयन तथा आगामी दिनमा विश्वविद्यालयको संस्थागत उन्नयनका लागि अवलम्बन गर्नुपर्ने विभिन्न उपायका विषयमा विमर्श भएको थियो। छलफलमा विश्वविद्यालयको पुस्तकालयलाई विश्वविद्यालयको गरिमा र आवश्यकता अनुकूल आधुनिक व्यवस्थित तथा स्रोत सम्पन्न बनाउने विषयलाई विशेष प्राथमिकताका साथ अघि बढ़ाउने निष्कर्ष निकालिएको छ। पुस्तकालयलाई अध्ययन, अध्यापन तथा अनुसन्धानको प्रभावकारी आधारका रूपमा विकास गर्ने र विद्यार्थी शोधार्थी तथा प्राध्यापकका लागि आवश्यक शैक्षिक स्रोत सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्ने विषयमा समेत जोड़ दिएको छ। आजको एक बुध राष्ट्रिय दैनिकमा खबर छ।
1: अब पत्रिकामा छापेका विचार, सम्पादकीय लेख, टिप्पणीको पालो। आजको नयाँगत राष्ट्रिय दैनिकमा मनको भारी बिसाउन नागबेली बाटो हुँदै स्वर्गोद्वारी गोपाल खनालको सामग्री छापिएको छ। मोबाइल फोन गायत्री कुमार चापागाईको लघुकथा प्रकाशित छ। जितियोस वक्तित्व मन्जु पुनको कविता प्रकाशित छ। यस्तै नेपालमा सांस्कृतिक पर्यटन र संरक्षणको चुनौती, केबी मसालको यो सामग्री छापिएको छ। एकाग्रता बिना सृजना हुँदैन, रविन्द्रनाथ ठाकुरको जीवन दर्शन, तुफान बाबु श्रेष्ठको विचार छापिएको छ भने आफ्नो भाग्य आफै लेख्ने सिकाउने कविता संग्रह थम्म निर्दोषी बस्नेतको यो सामग्री प्रकाशित छ।
0: यसैगरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा वैवस्थित मनुका पुत्र राजा सुदुम्नको कथा शीर्षकमा एकराज शर्मा अधिकारीको कथा छापिएको छ। घोराईको विकास पानीमा पौडी खेल्ने शीर्षकमा पीताम्बर रिजालको व्यङ्ग्य छापिएको छ। सुरेश कुमार पाण्डेको गजल छापिएको छ भने साँचेर कति राख्नु शीर्षकमा मनोज काफ्ले लेख्नु भएको कविता छापिएको छ। सँगै अध्ययनको अलौकिक आनन्द शीर्षकमा इन्द्र कुमार श्रेष्ठको निबन्ध छापिएको छ भने आँपको गुठली, धैर्य, निरन्तरता र सफलताको अमूल्य पाठ शीर्षकमा तुफान बाबु श्रेष्ठको प्रेरणाको बिन्दु छापिएको छ।
1: र आजको गणतन्त्र राष्ट्रिय दैनिकमा साहित्य विशेष सामग्री प्रकाशित छ। विदाको सदुपयोग पद्मप्रसाद शर्माको लघुकथा प्रकाशित छ। त्यसपछि मैले बुबाको क्रिया छाडेर हिँड्नु पर्यो नारायण पौडेलको यो सामग्री प्रकाशित छ। यिनै खबरसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक विशाल चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म सुशीला ओली
0: अनि म देवा भुसाल पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जडेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562770।
5: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
6: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
5: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
5: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दङ्गालीबाट किनेर हेर न।
5: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
0: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
7: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
2: सम्पर्क फोन नम्बर 082563775।
6: सम्पर्क नम्बर 98478263।
9: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4।
11: वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। थप जानकारी दिन मौसमविद रोजन लामिछाने प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। लामिछानेज्यू,
12: हजुर,
11: आज वर्षा कहाँ कहाँ भइरहेको छ अहिलेको अवस्थामा?
12: अहिलेको अवस्था हेर्दाखेरि चाहिँ देशको धेरै जसो भूभागहरूमा नै वर्षा भएको छ। यो बागमती कोशी प्रदेशको पहाडी भूभागहरू, त्यसै गरी कर्णाली, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै जसो भूभागहरूमा चाहिँ अहिले हल्का वर्षा भइरहेको अवस्था नै छ। र जुन कोशी र मध्य प्रदेशको तराईका क्षेत्रहरूमा चाहिँ त्यति धेरै वर्षा भएको अवस्था देखिँदैन।
11: हजुर, आज दिनभरि नै यो वर्षाको अवस्था कन्टिन्यू रहन्छ कि के कस्तो छ?
12: दिनभरि नै यो पश्चिमी क्षेत्रहरूमा, विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा चाहिँ दिनभरि नै वर्षाको सम्भावना रहेको छ। कुनै बेला अलिकति धेरै पानी पनि, कुनै बेला कम पनि, यो सरी जस्तै अवस्था नै रहने देखिन्छ। भने जुन पूर्वी क्षेत्रहरू, मध्य प्रदेश, त्यसरी कोशी प्रदेश र बागमती प्रदेशको केही भूभागहरूमा चाहिँ बिस्तारै पानी रोकिने र कुनै बेला बाधा लाग्ने, कतै कतै पानी पर्ने अवस्था चाहिँ हुन्छ। अन्यथा चाहिँ पश्चिमी भूभागहरूमा नै बढी पानी पर्ने हो।
11: हजुर, वर्षा चाहिँ भोलिसम्म नै जारी रहने र सोमबारबाट मात्रै मौसममा सुधार आउने भन्ने कुरा यहाँहरूले नै जानकारी दिइराख्नु भएको छ। भोलिको अवस्था कुन कुन ठाउँमा कति कति वर्षा पर्ने खालको देखिन्छ, कुनै ठाउँमा अत्याधिक अथवा धेरै, तपाईँहरूले भने अनुसार भारी अति भारी वर्षाको कुरा गरिराख्नु भएको छ। भोलिको अवस्था दिनभरिमा कुन कुन प्रदेशमा, कुन कुन जिल्लामा त्यो अति भारी वर्षाको सम्भावना छ, के छ?
12: अहिलेको मौसम पूर्वानुमान हेर्दाखेरि चाहिँ आज र भोलिलाई चाहिँ यसको प्रभाव रहने देखिन्छ। विशेष गरी बागमती प्रदेशको देखि पश्चिमी भूभागहरूमा चाहिँ यसको प्रभाव रहने देखिन्छ। तापनि जुन गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको तुलनामा चाहिँ बागमती प्रदेशमा केही मात्रामा वर्षा कम हुने अवस्था चाहिँ छ। भोलिसम्मको लागि चाहिँ मध्य प्रदेशको पनि केही भूभागहरूमा पानी पर्ने एक दुई ठाउँमा भारी पानी पर्ने अवस्था पनि देखिन्छ र पश्चिमी भूभागहरू विशेष गरी गण्डकी लुम्बिनी प्रदेशको भूभागहरूमा चाहिँ यो भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यो सँगसँगै चाहिँ कर्णाली र सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा केही क्षेत्रहरूमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना चाहिँ रहेको छ।
11: हजुर, जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
12: हजुर, धन्यवाद।
11: उहाँ हुनुहुन्थ्यो मौसमविद रोजन लामिछाने, मौसमबारे जानकारी गराइरहनु भएको थियो। गृहमन्त्री सुदन गुरूङले ललितपुरको च्यासल स्थित नेपाल कम्युनिष्ट पार्टी एमालेको मुख्यालय आसपास क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिनुभएको छ। सो क्रममा संचारकर्मीसँग कुरा गर्नुहुँदै वहाँले सुरक्षाकर्मी उच्च सतर्कता साथ कार्यक्षेत्रमा खटिएका जानकारी दिनुभयो। जोखिम बढ़ेपछि पश्चिम नेपालका 25 जिल्लामा सवारी साधन संचालनमा रोक लगाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमको स्तर अनुसार यातायात व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जोखिमको स्तर अनुसार जिल्लालाई विभिन्न क्षेत्रमा वर्गीकरण गरी सवारी आवागमन व्यवस्थापन गर्न भनिएको छ। यातायात पूर्ण बन्द भएका जिल्लामा सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत रहेका छन्। त्यसै गरी लुम्बिनीका प्युठान, दाङ, रूपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकीका मनाङ, मुस्ताङ, गोर्खा, लमजुङ र स्याङ्जामा पनि दुई दिन सवारी आवागमन रोक्न भनिएको छ। अत्याधिक वर्षाको सम्भावना रहेका थप 30 जिल्लामा रातिको समयमा सवारी साधन संचालन बन्द गर्न भनिएको छ। बाँकी 22 जिल्लामा पनि वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह गरिएको छ। त्यसमा कोशी र मधेस प्रदेशका अधिकांश जिल्ला तथा बागमती प्रदेशका मकवानपुर र सिन्धुली परेका छन्। मकवानपुर गढ़ीमा खोलाले बगाउँदा 50 वर्षीय श्याम बहादुर स्याङथानको मृत्यु भएको छ। भक्तपुरको लकनथलीमा हनुमन्ते खोलाको बारीबाट डुबान को जोखिम बढ़ेपछि 16 घर परिवारका 98 जनालाई सुरक्षित स्थानमा सारिएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफलेका अनुसार काठमाडौँ उपत्यकामा मनोहरा, बागमती र विष्णुमती लगायतका नदी तथा खोलामा पानीको बहाव बढ़ेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। रसुवा, धादिङ, चितवनको नारायणगढ मुगलिन सड़क खण्ड तथा काभ्रेको रोशी गाउँपालिका लगायतका क्षेत्रमा बाढ़ी पहिरोले जनजीवन कष्टकर बनेको छ। सिन्धुलीमा रोशी खोलामा आएको बाढ़ीले बस्ती प्रभावित भएको छ भने ओखलढुङ्गाका विभिन्न स्थानमा लेदो सहितको बाढ़ीले आवत जावतमा कठिनाई भएको छ। मनाङको चामे बेसी शहर सड़क, गुल्मीको सिस्ने भीर, रूद्रबेनी, बामी टक्सार तथा रोल्पाको घोराही, थबाङ, रूकुम सड़क खण्डका विभिन्न स्थान बाढ़ी पहिरोका कारण प्रभावित भएका छन्। पाल्पामा पहिरोले दुई घरमा क्षति पुर्याउनुका साथै एक महिला बेपत्ता भएको प्रहरीले जनाएको छ। सोलुखुम्बुमा बाढ़ी पहिरो र हिम पहिरोको जोखिममा रहेका 38 जनालाई सुरक्षित स्थानमा सारिएको छ। निरन्तरको वर्षासँगै आएको बाढ़ी तथा पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सहायक खण्ड सड़क खण्ड पूर्ण एवं आंशिक रूपमा बन्द भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा नेपाल प्रहरीद्वारा जारी पछिल्लो अध्यावधिक विवरण अनुसार बाढ़ी पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै विभिन्न स्थानमा सवारी साधन संचालनमा रोक लगाइएको छ। लगातारको वर्षाका कारण काठमाडौँ उपत्यका सहित देशैभरका नदी तथा खोला नालामा जल प्रवाह बढ़ेको छ। नदीहरूमा जलसतह बढ़िरहेको र यो अवस्था भोलिसम्म नै कायम रहने हुनाले आवश्यक सतर्कता अप्नाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरूद्ध भएपछि त्रिभुवन राजपथमा समय तोकेर आलोपालो गरी हेटौडा काठमाण्डु आवत जावतको व्यवस्था मिलाइएको छ। हेटौडाबाट काठमाण्डु भित्रिने सवारी साधन चौकी टोलबाट आज बिहान 4 बजेदेखि 8 बजेसम्म र राति 10 बजेदेखि भोलि 11 गते बिहान 2 बजेसम्म आउने व्यवस्था मिलाइएको नेपाल प्रहरीले जनाएको छ। यस्तै काठमाण्डुबाट हेटौडातर्फ जाने सवारी साधनका लागि सिम्बन्ज्याङबाट हिजो साँझ 7 बजेदेखि राति 11 बजेसम्म र आज दिउँसो 1 बजेदेखि बेलुका 5 बजेसम्मको समय छुट्याइएको छ। वर्षासँगै नारायणगढ मुगलिन सड़क खण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। दुवै सड़क पहिरोका कारण अवरूद्ध भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठाउँ ठाउँमा पहिरो झरिरहेकाले सड़क सञ्चालनमा समस्या भएको हो। सड़कमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारी साधनलाई नारायणगढतर्फ जाने सवारी साधनलाई दिउँसो पार गराइएको छ। दुवै सड़कका विभिन्न ठाउँहरूमा ढुंगा र लेदो सहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उहाँले बताउनुभयो। जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको हो। कोशी प्रदेशको पाँच थरको तमोर करिडोर अन्तर्गत तुम्बेवा गाउँपालिका 2 नावा खोलामा बाढ़ी आएका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। भोजपुर स्थित मध्य पहाड़ी लोकमार्ग लगायतका भित्री सड़कमा सम्भावित क्षति रोकथामका लागि एम्बुलेन्स दमकल र खाद्यान्न बोकेका अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रातिको समय रोक लगाइएको छ। इलामको मेची राजमार्ग तथा मेची करिडोर सहित सड़कमा भोलिसम्म रातिको समय बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन आवत जावत बन्द गरिएको छ। ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अन्तर्गत माने भन्ज्याङ गाउँपालिका 6 भण्डारे खोलामा बाढ़ीका कारण सड़क अवरूद्ध भएको छ। भासाङ लामु राजमार्ग तथा त्रिशुली मैलुङ स्याफ्रुबेसी टिमुरे रसुवागढ़ी सड़क खण्डमा बाढ़ीका कारण आवत जावत पूर्ण रूपमा ठप्प बनेको छ। टोखा छहरे सड़क खण्डको शिवपुरी गाउँपालिका 8 घट्टे खोलामा सम्भावित जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। गण्डकी प्रदेशका कास्की मुस्ताङ पर्वत म्याग्दी नवलपरासी पूर्वमा सम्भावित बाढ़ी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै ग्रामीण तथा जिल्ला भित्रका सम्पूर्ण सड़कमा असोज 9 देखि 11 गतेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। रोल्पा नगरपालिका 7 माडी चौर स्थित मदन भण्डारी राजमार्गमा असोज 12 गते सोमबारसम्मका लागि रात्रिकालीन समयमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। अविरल वर्षासँगै आएको पहिरोले पाल्पामा क्षति पुर्याएको छ। जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले घर भत्कनुका साथै सड़क अवरूद्ध छन् भने एकजना बेपत्ता रहेका छन्। त्यहाँको रिब्दीकोट गाउँपालिका 6 धुस्तुङ स्थित गोलफानमा हिजो दिउँसो गएको पहिरोले 2 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। निरन्तरको वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटर बाटोबाट लेदोसहित ढुङ्गा माटो बगेर आउँदा स्थानीय केशुराम सारूमगर र रामबहादुर उचैका कच्ची घर पहिरोले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो। उहाँका अनुसार पहिरोका कारण रामबहादुरको 4 परिवार सकुशल रहेको छ भने केशुरामको 4 परिवार मध्ये उहाँकी 59 श्रीमती कृष्ण कुमारी सारू पहिरोमा परि बेपत्ता हुनुभएको छ। सप्तकोशी नदीमा जलसतह बढ़ेपछि कोशी ब्यारेजका 37 ढोका खोलिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। जलसतह निरन्तर बढ़िरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो। त्यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा 6 आइल्याण्ड पीक क्षेत्रमा रोकिएका 7 विदेशी पर्यटकको उद्धार गरिएको छ। प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा 0.5 मिटर भन्दा बढ़ी हिउँ जमिसकेको छ। हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा गएका पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ़न रोक लगाइएको हो। बाँकेमा दुई दिनदेखि जारी अविरल वर्षाका कारण राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढ़ीको जोखिममा परेका छन्। राप्ती नदीले राप्ती सुनारीको दुई नम्बर ओडादेखि नरैनापुरसम्मकै तल्लो तटीय क्षेत्रका बासिन्दालाई वर्षेनी जोखिम राख्दै आएको छ। कुनै क्षेत्रमा वारी त कुनै क्षेत्रमा पारीतर्फ जमीन कटान गर्दै आएको राप्ती सुनारी गाउँपालिका साथ नयाँ बस्ती फरेदा गाउँका शंकर यादवले बताउनुभयो। राप्तीको तल्लो तटीय क्षेत्रमा नदीले दिनहुँ जसो जमीन कटान गरिरहेको छ। अहिलेसम्म 100 बिघा खेतीयोग्य जमीन नदी कटानमा परिसकेको स्थानीय बासी यादवको भनाई छ। तटबन्ध निर्माण नभएका कारण राप्ती सुनारीको 6 र 7 नम्बर ओडाका सर्रा भवानियापुर पहाड़ीपुर बसन्तापुर गेदवा खल्ला झगडिया देवपूर्वा लगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गंगापुर सोनवर्षा कुदर भेटवा कुडुवा लगायत बस्तीमा जोखिम मडारिएको नरैनापुर गाउँपालिका छ। गंगापुरका अगुवा सोहनलाल यादवले बताउनुभयो, राप्ती नदीमा ठूलो बाढ़ी आउँदा मानव बस्ती समेत जोगाउन कठिन हुने भएकाले गाउँ बस्तीमा सजग हुन सूचित गर्दै आएको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष मीन कुमार थारूले जानकारी दिनुभयो। निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढ़ी बस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन्। जिल्लाको सुस्ता गाउँपालिका 5 सुस्ता स्थित थारू टोलका घर परिवार बाढ़ी पसेपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्त कहाँ आश्रय लिएका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले बताउनुभयो। सुस्ता बचाव अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार थारू टोलमा रहेको 78 घर परिवारलाई सुस्ताको आश्रय स्थल र आफन्तकाको घरमा सारिएको छ। नारायणी नदीको बाढ़ी थारू टोलमा प्रवेश गरेपछि नेपाल प्रहरी लगायत उद्धारका लागि खटिएका सुरक्षाकर्मी सहयोगमा सूचना प्रवाह गर्दै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो। भक्तपुरको बोडे र काठमाण्डुको मूलपानी जोड्ने मनोहरा खोलाको पुल सँगैको जमीन भाँसिएपछि यातायातका साधनलाई आवत जावतमा रोक लगाइएको छ। निरन्तर परेको वर्षाको कारण मनोहरा खोलामा आएको बाढ़ीबाट सड़कको जमीन भाँसिएर मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमनमा रोक लगाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्कदै हुनुहुन्छ। संयुक्त राष्ट्र संघको 81 औं महासभालाई सम्बोधन गरी प्रधानमन्त्री स्वदेश फर्कन लाग्नु भएको हो। न्यूयर्कमा वहाँले राष्ट्र संघीय महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघको मुख्यालयमा हिजो अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा उहाँहरूबीच नेपाल अस्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। नेपालमा हालै आएको बाढ़ीबाट भएको जनधनको क्षति तथा त्यसपछि भइरहेको उद्धार राहत पुनर्स्थापना र पुननिर्माणका प्रयासबारे समेत छलफल भएको थियो। यसैबीच नेपाल र नामिबिया बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध 187 मुलुकमा विस्तार भएको छ। बाराको कोलहवी नगरपालिका 3 जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय श्यामरामका 10 वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मीन बहादुर घलेले जानकारी दिनुभयो। सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोका दरबार क्षेत्र स्थित गद्दी बैठक जानुभई जात्रा अवलोकन गर्नुभएको छ। जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री डाक्टर सोनिम वाग्ले, प्रधान न्यायाधीश मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायत मन्त्रीगण, सांसदहरू, प्रदेशसभा सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायत सहभागी पनि पैदल नै गद्दी बैठकसम्म जानुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिका आवश्यक शर्त पूरा गर्न सहमत भए सात दिनभित्र होर्मुज जलमार्ग खोल्ने प्रस्ताव गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराक्सीले संयुक्त राष्ट्रसंघमा बोल्नुहुँदै प्रस्ताव कतार मार्फत अमेरिका समक्ष पठाइएको बताउनुभयो।
13: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
14: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: हिराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
15: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
15: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
16: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
17: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
18: आया मम्मी मम्मी दाँत दुख्यो।
19: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
20: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
21: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
19: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
21: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
14: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
22: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
23: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
21: सम्पर्क फोन नम्बर 082-595-222।
19: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
24: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
25: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
24: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
7: शुद्ध महका लागि कहाँ जाने त?
26: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
7: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
21: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राजो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
27: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
21: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
28: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
0: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
3: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
2: उपलब्ध। शल्यक्रियाहरू
3: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
2: बालबालिकाको न्युरो सर्जरी,
3: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
2: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
3: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
2: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
4: सीता, के भयो तिमीलाई? गुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको 6-6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए, कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
4: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
17: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
29: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पाइल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठीफाल्दा आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

नमस्कार, रेडियो कार्यक्रम लागू छ शिक्षामा म कार्यक्रम प्रस्तुता बसन्तपुन उपस्थित भएको छु। लागू छ दुर्व्यसन सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले रेडियो मध्यपश्चिम एफएम घोराईदाङबाट उत्पादित लागू छ शिक्षा कार्यक्रम तपाईहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई र रेडियो हाइवे एफएम 103.5 MHz लमईबाट एकैसाथ सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुरबाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioMP.org लग अन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ। त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 MHz डाउनलोड गरी र हाम्रो पात्रमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हाइवे एफएम लमई, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी एकैपटक संसारभर सुन्न सकिन्छ। हाम्रो समाजमा लागू पदार्थबारे सही समयमा सही जानकारी र नेपालमा भएका लागू पदार्थ सम्बन्धी ऐन कानूनको सशक्त कार्यान्वयन नभएको कारणले धेरै युवा युवतीहरू तथा प्रौढहरू लागू पदार्थको दलदलमा फँसिरहेका छन्। लागू पदार्थ दुर्व्यसनबाट धेरै नेपाली जनताहरूको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वास्थ्य, जीवन, घर परिवार, धन सम्पत्ति, मान सम्मान, इज्जत प्रतिष्ठा तहस नहस भएको र समाजमा नकारात्मक तथा आक्रान्त रूपले यसको समस्या दिनानुदिन बढ़िरहेको छ। आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हाइवे एफएम 103.5 MHz लमई, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा जानकारी दिनको लागि यससँग सम्बन्धित व्यक्ति विशेषज्ञहरूको विचार, छलफल र समाधानका उपायहरू खोजी गरी प्रस्तुत गर्ने गर्दछौ। श्रोताहरू, आजको कार्यक्रममा हामीले मुख्य विषयको वस्तुको रूपमा लिएका छौं नेपालमा लागू औषध दुर्व्यसनमा फँसेकाहरूको उपचार तथा पुनर्स्थापनाका मुख्य विधिहरू के कस्ता छन् भन्ने सामग्री आजको कार्यक्रममा हामीले प्रस्तुत गर्न गइरहेका छौं। यो सामग्री हामीले लिएका छौं लागू औषधको धराप सबैले थाहा पाउनै पर्ने कुराहरू पुस्तकबाट र जसलाई लेख्नु भएको छ वसन्तराज कुँवरले। दुर्व्यसनमा परेको व्यक्तिलाई सामान्य जीवनमा फर्काउने कार्य नै ज्यादै कठिन हुने गर्दछ भन्ने कुरा सर्वविदितै छ। दुर्व्यसनलाई व्यवस्थापन गर्न नसकेर कतिपय मुलुकहरूले मृत्युदण्ड दिने गरेका छन् भने कतिपय मुलुकहरूले उपचार तथा पुनर्स्थापना कार्यमा जोड़ नदी लामो समयको कारावासमा राख्ने रणनीति अपनाएका छन्। कतिपय मुलुकहरूले यसको व्यवस्थापन गर्न नसकेरै कृत्रिम प्रकारको मेथाडोन, बिपिरोनर्फिन जस्ता ड्रग्स नै दुर्व्यसनमा परेका नागरिकहरूलाई उपलब्ध गराइरहेका छन् भने कतिले साइकियाट्रिक औषधि दिएर केवल शान्त राख्ने कोशिश मात्र पनि गरेका छन्। दुर्व्यसनमा परेको व्यक्ति सजिलैसँग दुर्व्यसन त्यागी सामान्य जीवनमा फर्कन सक्ने भए सायद संसारमा यसरी मृत्युदण्ड दिने, लामो समय कारावासमा राख्ने वा वैकल्पिक लागू औषध नै दिने जस्तो रणनीति नै बन्दैन थियो होला। नेपालको लागि पनि दुर्व्यसनमा परेको व्यक्तिलाई लागू औषध मुक्त बनाई सामान्य जीवनमा फर्काउनु चुनौतीकै विषय भएको छ। लागू औषधको समस्या नेपालमा सन् 1960 नै भित्रिएको देखिए पनि सन् 2000 यो समस्या गुणात्मक रूपमा बढ़ेको छ। दुर्व्यसनकै कारणले धेरै युवाहरू कलिलै उमेरमा अकालमा मृत्युवरण गर्न बाध्य भइसकेका छन्। संसारमा लागू औषध दुर्व्यसन व्यवस्थापन गर्न खुलेका कुनै पनि सिद्धान्त अवलम्बन गरी उपचारमा सक्रिय संघ संस्थाहरूका लागि दुर्व्यसन छुटाउने कार्य कठिन नै हुने गर्दछ। उपचारपछि पनि ज्यादै थोरै प्रतिशतका व्यक्तिहरू मात्र लागू औषधको लतबाट सदाका लागि मुक्त भई सम्मानित र सफल जीवन बिताउन सक्षम भएका देखिन्छन्। यो कार्य
जतिसुकै चुनौतीपूर्ण भए पनि विभिन्न मुलुकहरूमा विभिन्न सिद्धान्त र प्रणालीलाई अपनाई उपचार तथा पुनर्स्थापनाको प्रयास भने भइ नै रहेको छ। हाल नेपालमा लागु औषधको दुर्व्यसनमा परेका मानिसहरूलाई दुर्व्यसन मुक्त बनाउन विभिन्न विधिहरू अपनाइएका छन्, जसमा नार्कोनन पद्धति, थेरापिटिकल कम्युनिटी एप्रोच एमए तथा एए पद्धति, समग्र दृष्टिकोण पद्धति र त्यसै गरी अन्य विधिहरूमा डाक्टरद्वारा उपचार गराउने विधि, नाल्टीमा प्रयोग गर्ने विधि, वैकल्पिक औषधि सेवन गर्ने विधि, आध्यात्मिक तरिकाबाट उपचार गराउने विधि, अकुपञ्चरद्वारा उपचार गराउने विधि, कारागारमा राखेर सुधार्ने विधि, यी विधिहरू मार्फत नेपालमा चलेका विधिहरू छन् जसले लागु औषध दुर्व्यसनमा परेका व्यक्तिहरूलाई उपचारको विधिहरू। आदरणीय श्रोताहरू, आजको कार्यक्रममा हामीले मुख्य विषयवस्तु नेपालमा लागु औषध दुर्व्यसनमा फँसेका व्यक्तिहरूलाई के कसरी यसलाई उपचार विधि नेपालमा छ भन्ने बारेमा आजको कार्यक्रम प्रस्तुत गर्न गरिरहेका छौं। सर्वप्रथम नार्कोनन पद्धतिद्वारा उपचार तथा पुनर्स्थापना गर्ने विधि। नार्कोननको इतिहास, संसारमा लागु औषधको दुर्व्यसनमा कसैलाई पर्नै नदिन र परिसकेकालाई त्यस समस्याबाट बाहिर निकाल्न सफल भएको एक पद्धति नार्कोनन पद्धति हो। नार्कोनन पद्धति अपनाई सेवा प्रदान गर्ने केन्द्रहरूलाई नार्कोनन केन्द्र भनिन्छ। जुन देशमा वा जुन स्थानमा यस्ता केन्द्रहरू सञ्चालनमा छन्, त्यस्ता केन्द्रहरूलाई त्यो देश वा स्थानसँग जोडेर परिचय दिइन्छ। उदाहरणका लागि, नेपालमा रहेको नार्कोनन केन्द्रलाई नार्कोनन नेपाल भनिन्छ भने अमेरिकाको क्यालिफोर्निया राज्यको स्यानडियागोमा रहेको केन्द्रलाई नार्कोनन स्यानडियागो भनिन्छ। नार्कोनन पद्धति अनुसार दुर्व्यसनको रोकथाम र उपचार गर्दा महान दार्शनिक तथा समाजशास्त्री एल्रोन हबर्टको सिद्धान्तलाई अवलम्बन गरी तयार गरिएको पाठ्यक्रम अध्ययन गराउने र सोही अनुसार सेवा प्रदान गर्ने कार्य गरिन्छ। नार्कोनन पाठ्यक्रम दार्शनिक एवं मानवशास्त्री एल्रोन हबर्टको सिद्धान्तमा आधारित छ। सन् 1966 अमेरिकाको एरिजोना भन्ने जेलमा लागू पदार्थ सेवनका कारणले बन्दी रहेका विलियम बेनिटेज भन्ने व्यक्तिले एल्रोन हबर्टको एक पुस्तक अध्ययन गरेर त्यसबाट प्रभावित भई लेखकसँग लागु पदार्थबाट मुक्त हुनका लागि सहयोगको याचना गरेका थिए। करिब 13 वर्ष लागु पदार्थ कुलतमा रही पटक पटक जेल पर्ने गरेका विलियम बेनिजेट त्यस समस्याबाट बाहिर निस्कन चाहन्थे, तर निस्कन भने सकिरहेका थिएनन्। एल्रोन हबर्टद्वारा लेखिएको एक पुस्तक अध्ययन गरेपछि विलियम बेनिटेजलाई केही कुरा मनमा गढेछ र मेरो समस्याको समाधान सायद ती पुस्तकका लेखकले गरिदिन सक्लान् कि भन्ने ठानी आफ्नो समस्या लेखी सहयोग मागेछ। दार्जिलिङ एल्रोन हबर्टलाई कारागारभित्रबाट बेनिटेजले लागु औषध छोड्न मद्दत माग्दै पत्र लेखेपछि उनलाई सहयोग गर्न हबर्टले लागु औषधको दुर्व्यसन सम्बन्धमा विभिन्न खोज र अध्ययनहरू गर्दै बेनिटेजलाई सल्लाह पठाउन थालेछन्। लागु औषधबाट छुटाउन एल्रोन हबर्टले तयार गरी पठाइदिएको विधि र शिक्षाले बेनिटेज दुर्व्यसन मुक्त भए र उनले सामाजिक संस्था नै खोली आफू जस्तै दुर्व्यसनको समस्यामा रहेका कारागारका अन्य सदस्यहरूलाई पनि यो शिक्षा प्रदान गरे। यस कार्यक्रमको नाम नार्कोनन राखियो। सन् 1966 अमेरिकाको कारागारबाट शुरू भएको यो कार्यक्रम आज संसारका करिब 50 देशका 150 उपचार केन्द्रहरूले अवलम्बन गरी सेवा प्रदान गरिरहेका छन्। यो कार्यक्रम तयार गर्न एल्रोन हबर्टलाई झण्डै 22 वर्ष लागेको थियो। नेपालमा सन् 2004 नेपाल नार्कोनन पद्धति अनुसार सेवा दिने कार्य शुरू भयो। कुनै पनि केन्द्रहरूले नार्कोनन पद्धति अनुसार सेवा दिन नार्कोननको प्रधान कार्यालय नार्कोनन इन्टरनेशनल अमेरिकाबाट प्रमाणपत्र लिनु पर्दछ। नेपालमा पूर्व प्रहरी वरिष्ठ उपरेक्षक वसन्तराज कुँवर तथा श्रीमती पूजा कुँवरबाट सञ्चालित प्रतिज्ञा नामक लागु औषध उपचार केन्द्रलाई सन् 2004 नार्कोनन पद्धति अनुसार सेवा प्रदान गर्ने अनुमति दिइएको थियो। त्यसैले प्रतिज्ञा केन्द्रलाई नेपालमा नार्कोनन प्रतिज्ञा भन्ने गरियो। नार्कोनन नेपालको यस
पुस्तक लेख्दासम्म प्रधान कार्यालय काठमाडौँको बुढानील कण्ठमा अवस्थित छ भने 150 शैयाको उपचार केन्द्र नुवाकोटको ककनीमा सञ्चालन भइसकेको छ। के हो नार्कोनन उपचार विधि? नार्कोनन भन्नाले नार्कोटिक्स नन अर्थात नो ड्रग्स भन्न खोजिएको हो। यस पद्धतिमा लागू पदार्थ लठ्याउने वस्तुको समस्या परेका व्यक्तिहरूको उपचार लागू पदार्थबाटै सम्भव हुँदैन भन्ने मान्यता राखिन्छ। कतिपय विधिमा एक प्रकारको लागू औषध सेवन गरेको व्यक्तिलाई अर्को प्रकारको लागू औषध दिई उपचार गर्ने प्रचलन पनि छ, तर नार्कोनन विधिमा यो मान्य हुँदैन। नार्कोनन पद्धतिमा यसो भनिन्छ, वन डज नट निड ड्रग्स टु सल्भ द प्रोब्लम अफ ड्रग्स, भनेको लागू औषधको समस्यालाई समाधान गर्नको लागि लागू औषध चाहिँदैन भनिएको छ। कसैलाई लागू औषधको समस्या समाधान गर्न लागू औषधकै आवश्यकता पर्दैन। नार्कोलनमा उपचार तथा पुनस्थापनाका लागि विशेष पाठ्यक्रम तयार गरिएको छ, जसलाई नार्कोलन कोर्स भनिन्छ। यही कोर्सको मद्दतले दुर्व्यसनमा परेका व्यक्तिलाई दुर्व्यसन मुक्त बनाई सामान्य जीवन फर्काउने कार्य गरिन्छ। यो पाठ्यक्रम दुर्व्यसनको समस्यामा परेकाहरूलाई उपचार तथा पुनस्थापना गराउन विश्वभर नै ज्यादै सफल साबित भएको छ। नार्कोलन कोर्स पूरा गरेकाहरूलाई ग्रेजुएट्स भनिन्छ। अन्य उपचार पद्धति भन्दा नार्कोलन उपचार पद्धतिमा केही आधारभूत अन्तरहरू रहेका छन्, जसमा लागू औषध दुर्व्यसन रोग नभई असक्षमता मात्र हो। लागू औषधको दुर्व्यसनमा परेको व्यक्ति रोगी होइन, दुर्व्यसनी नबनी विद्यार्थी भनिने। उपचारको क्रममा लागू औषध नदी भिटामिन तथा मिनरल दिइने, शरीरबाट विषालु तत्व हटाउन साउनाको प्रयोग गरिने, ग्रेजुएट हुनुपर्नेछ। त्यसै गरी उपचारमा आएका व्यक्तिलाई आत्मसम्मानमा चोट पर्ने कार्य गरिँदैन। नार्कोलन उपचार केन्द्रहरू राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय नार्कोलन कार्यालयबाट नियन्त्रित हुने गर्दछन्। नार्कोलनमा कर्मचारी हुन खास योग्यता पूरा गर्नु पर्दछ। त्यसै गरी प्रशिक्षकले पढाउने नभई अनुगमन र सहयोग मात्र गर्ने, उपचार पश्चात आफूलाई रिकभरिङ एडिक्ट भएको ठान्दै एक आपसमा मिटिङ गर्दैनन्, समान उपचार र समान उपचार विधि, पुनः प्रवेश योजना, यो चाहिँ नार्कोलन नेपालको केही आधारभूत अन्तरहरू छन्। अन्य लागू औषध दुर्व्यसन रोग नभई असक्षमता मात्र हो। धेरै उपचार विधिहरूमा दुर्व्यसनलाई रोग मानिन्छ, तर नार्कोलन उपचार विधिमा दुर्व्यसनलाई रोग मानिँदैन। जबकि लागू औषध छोड्न असक्षम भएको अवस्था मात्र मानिन्छ। उदाहरणको लागि कसैले मासु खान छोड्न सकेन भने त्यसलाई रोग मान्न सकिन्न, जबकि मासु छोड्न असक्षम भएको अवस्था मात्र मान्नुपर्छ। यो कुरामा अन्य धेरै पद्धतिसँग नार्कोलनको मान्यता मिल्दैन भनेर यहाँ उल्लेख छ। त्यसै गरी लागू औषधको दुर्व्यसनमा परेको व्यक्ति रोगी होइन। धेरै उपचार विधिमा लागू औषध लिने व्यक्तिलाई रोगी मानि औषधि दिएर उपचार गरिन्छ, तर नार्कोलन विधिमा उपचारमा आएका व्यक्तिलाई रोगी मानिँदैन, जब केवल लागू औषधि छोड्न नसकेको व्यक्ति मात्रै मानिन्छ, विद्यार्थी भनिन्छ। लागू औषध दुर्व्यसनमा परेको व्यक्तिलाई पढ्न आउने भएको हुनाले नार्कोलनमा विद्यार्थी भनिन्छ। उनीहरू विद्यार्थीको रूपमा नार्कोलन केन्द्रमा भर्ना भई दुर्व्यसन मुक्त हुने क्षमता बढाउन अध्ययन गर्दछन्। त्यसै गरी शरीरबाट विषालु तत्व हटाउन साउनाको प्रयोग गरिने, लागू औषध लिने व्यक्तिहरूको शरीरमा सेवन गरिएको लागू औषधका कणहरू बोसोमा अड्किएर बसेका हुन्छन् र ती लागू औषधका कणहरू बोसोबाट रगतमा झरी रगतका माध्यमबाट दिमागमा पुगी तल तल लगाउने कार्य गर्दछन् भन्ने नार्कोलन पद्धतिमा विश्वास गरिन्छ, र शरीरमा अड्किएका ती कणहरूलाई पसिनाका माध्यमबाट बाहिर निकाल्न व्यायाम, साउना, मिनरल, भिटामिन, तेलहरू र क्याल्सियम, म्याग्नेसियमहरूको सहयोग लिइन्छ। तर अन्य विधिमा यस प्रकारको शरीर सफा गर्ने विधि अपनाएको मानिँदैन भने त्यसै गरी ग्रेजुएट हुनुपर्ने। हरेक विद्यार्थीले ग्रेजुएसन गरेपछि उनीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिन्छ। अन्य उपचार पद्धतिमा आएकाहरूलाई प्रमाणपत्र दिने चलन खासै देखिँदैन। ग्रेजुएट्स केवल लागू औषध छोड्न मात्र सफल नभई उत्पादक, नैतिक र स्थिर पनि हुनुपर्छ।
धेरै उपचार विधिमा दुर्व्यसनमा परेका व्यक्तिहरूले लागू औषध मुक्त भएर बस्नलाई नै सफल भएको मान्ने गर्छन्। तर नारकुनन विधिमा एउटा उपचारमा आएको व्यक्ति दुर्व्यसन मुक्त हुन सफल भयो भन्नको लागि उसले धेरै कुराहरूमा ख्याल गर्नुपर्ने हुन्छ, जसमा ग्रेजुएट हुने व्यक्तिले नारकुनन कोर्स पूरा गरेको हुनुपर्छ। नारकुनन कोर्स पूरा गरी निस्कने समयमा उसले अब समाजमा कसरी फर्कने भन्ने सम्बन्धमा पुनः प्रवेश प्रक्रिया जान्नुपर्छ। समाजमा फर्केपछि आफ्नो खुट्टामा आफै उभिन सक्ने गरी उसले उत्पादक बन्नुपर्छ। त्यसपछि उसले कहिले लागू पदार्थ प्रयोग गर्नु हुँदैन। समाजमा फर्केपछि आफ्नो नैतिकतामा कमी आउन दिनु हुँदैन। जीवनशैली र आफूले गरेको काममा सधैँ स्थिरता र उन्नति गर्न सक्नु पर्दछ। यी सम्पूर्ण कुराहरू पूरा गर्नेलाई नारकुनन पद्धतिमा साँच्चीकै ग्रेजुएट भएको वा दुर्व्यसन मुक्त भएको व्यक्ति मानिन्छ। ग्रेजुएट भए पश्चात पनि कुनै व्यक्तिले लागू औषध लिएको छैन तर ऊ अझै पनि अनुत्पादक वा परजीवी प्रकारको जीवन बाँचिरहेको छ, साथै नैतिकतामा पनि समस्या ल्याइरहेको छ भन्ने उसलाई नारकुनन पद्धति अनुसार ग्रेजुएट भएको व्यक्ति हो भनेर मानिँदैन। उपचारमा आएका व्यक्तिलाई आत्मसम्मान चोट पर्ने कार्य गरिँदैन। कतिपय उपचार पद्धति अन्तर्गत उपचार गर्दा दुर्व्यसनमा परेका व्यक्तिहरूलाई अपराधी मान्दै थुन्ने, सजाय दिने वा तिनले गरेका खराब कार्यहरूको लागि आत्मसम्मानमा चोट पर्ने खालका क्रियाकलापमा सहभागी गराउने पनि गरिन्छ, तर नारकुननमा यस प्रकारको कार्य गरिँदैन। नारकुननमा हरेक व्यक्तिलाई असल व्यक्ति मान्दै उनीहरूलाई शिक्षाको माध्यमबाट नैतिक बनाउने कार्य गरिन्छ। अनुशासित र नैतिक बनाउने क्रममा शारीरिक वा मानसिक पीड़ा दिने वा उनीहरूको स्वतन्त्रतालाई नियन्त्रण गर्ने कार्य गरिँदैन। नारकुनन उपचार केन्द्रहरू राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय नारकुनन कार्यालयबाट नियन्त्रित हुने गर्दछन्। धेरै उपचार केन्द्रहरू माथिल्लो कार्यालयबाट नियन्त्रित हुँदैनन्। उदाहरणको लागि नेपालका धेरै उपचार केन्द्रहरूको प्रधान कार्यालय वा क्षेत्रीय कार्यालयहरू हुँदैनन्। त्यस्ता केन्द्रहरू व्यक्ति विशेषले त्यस देशको कानून अनुसार वा गैर कानूनी रूपमा चलाइरहेका हुन्छन्। तर नारकुनन केन्द्रहरू नारकुनन इन्टरनेशनल अमेरिकाको नियन्त्रणमा चल्दछन् र संसारका उपचार केन्द्रहरू त्यस क्षेत्रका क्षेत्रीय कार्यालय अन्तर्गत पनि चल्छन्। उदाहरणका लागि युरोप भरिका नारकुनन उपचार केन्द्रको नियन्त्रण डेनमार्कमा रहेको नारकुनन युरोप कार्यालयले गर्दछ भने नेपाललाई हेर्ने कार्यालय अस्ट्रेलियामा छ। हप्ता हप्तामा सबै उपचार केन्द्रहरूको आफ्नो प्रगति विवरण क्षेत्रीय कार्यालय मार्फत अमेरिकामा पठाउनु पर्दछ र वार्षिक रूपमा कामको लेखाजोखा गर्न नारकुनन केन्द्रका प्रमुखहरू खास ठाउँमा भेला हुने गर्दछन्। यसमा भन्न खोजिएको के हो भने नारकुनन केन्द्रहरू व्यक्ति विशेषले नचलाए राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय कार्यालयहरूबाट निर्देशित र नियन्त्रित हुन्छन्। तर धेरै अन्य उपचार केन्द्रहरू यसरी सञ्चालन भएका पाइँदैनन्। उनीहरू कुनै माथिल्लो कार्यालयको नियन्त्रणमा पनि हुँदैनन्। कार्यालय सञ्चालन गर्ने स्ट्यान्डर्ड अपरेसन प्रोसिडर एसओपी हुँदैन। संसारमा नारकुनन केन्द्रहरू केन्द्रीय कार्यालयले बनाएका विशेष निर्देशिका अनुसार चल्दछन्। यस प्रकारको व्यवस्था

0: शिक्षक हुनेहरूले नार्कोनन कोर्समा ग्रेजुएसन गरे, सुपरभाइजर, केस सुपरभाइजर, क्वालिटी कन्ट्रोल, इथिक्स अफिसर, साउना विशेषज्ञ, विथड्रल विशेषज्ञ जस्ता कोर्सहरू पूरा गर्नुपर्छ। यस्ता कोर्सहरू गर्न नार्कोननको केन्द्रीय तालिम केन्द्र रहेको स्थान अमेरिकाको अक्लोहमा, डेनमार्कको कोपनहेगन वा बेलायत, अस्ट्रेलिया, इटली जस्ता मुलुकहरूमा जानुपर्छ। अध्ययन गरेका व्यक्तिले मात्र प्रशिक्षक भएर कक्षा सञ्चालन गर्न पाउँछ। नार्कोनन केन्द्रमा रहने हरेक कर्मचारीले पनि कम्तीमा नार्कोनन आधारभूत कोर्स ग्रेजुएसन गरेकै हुनुपर्छ। ग्रेजुएसन पश्चात कर्मचारी हुनेहरूले आफ्नो जिम्मेवारी अनुसार छुट्टै तालिम गर्नुपर्छ। कार्यालय सञ्चालन सम्बन्धमा तयार गरेको संगठन तालिका अनुसार जो जसले जे जे जिम्मेवारी प्राप्त गरेका हुन्छन् त्यसै अनुसार तालिम लिनुपर्छ। उदाहरणका लागि विथड्रल शाखामा काम गर्ने कर्मचारीले विथड्रल स्पेसियलिस्ट भन्ने कोर्स गर्नुपर्छ भने साउनामा काम गर्ने साउना स्पेसियलिस्ट भन्ने तालिम गर्नु पर्दछ। तालिम नगरेका व्यक्तिहरूले सो काम गर्न पाउँदैनन्। यस प्रकारको व्यवस्था भएको हुनाले नार्कोननमा धेरै यसको सफल प्रतिशत पनि धेरै रहेको छ। पुनः प्रवेश योजना। नार्कोननमा लागू औषधको समस्यामा परि डिटेक्ट गर्न अस्पताल भर्ना भएको व्यक्ति उपचार पश्चात सिधै डिस्चार्ज भएर घर गइसकेपछि पनि त्यो व्यक्ति फेरि नार्कोननको कोर्सहरूमा नियमित सम्पर्कमा रहिरहनु पर्ने हुन्छ। त्यो व्यक्ति समाजमा फर्किएपछि फेरि दुर्व्यसनमा नफसोस् भनेर भनेको जस्तै उसलाई विभिन्न महिना, तीन महिना, दुई महिनामा उसलाई नार्कोननमा घर उपचार गरेर घर गएको व्यक्तिहरू पनि दुर्व्यसन मुक्त भई सम्मानित र सफल जीवन बिताउन सकोस् भन्नका लागि विशेष प्रकारको नियमित उपचार केन्द्रमा आउने र नार्कोननमा सेवा लिने योजना रहेको छ। आदरणीय श्रोताहरू, आज हामीले प्रस्तुत गर्यौं नेपालमा उपचार तथा पुनर्स्थापनाका मुख्य विधिहरू के कस्ता छन् भन्ने सामग्री र विशेष गरी नार्कोनन विधि के हो र यो कसरी सञ्चालनमा रहेको छ भन्ने सामग्री आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं। आदरणीय श्रोताहरू, आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि बिदा हुनुपर्छ। कार्यक्रम लागू छ शिक्षा तपाईहरूलाई कस्तो लाग्यो? जस्ताको तस्तै सल्लाह, सुझाव, जिज्ञासाका लागि इमेल एड्रेस drugeducationfm@gmail.com पठाउनको लागि हार्दिक अनुरोध गर्दछौ। त्यसै गरी मोबाइल नम्बर 9848731849 वा 9809607077 र रेडियो मध्यपश्चिमको फोन नम्बर 0825608454 सम्पर्क राख्नुहोला। पत्राचारको लागि रेडियो मध्यपश्चिम एफएम घोराई दाङ तथा तपाईहरूले सुन्दै गरेको एफएम रेडियो ठेगानामा पठाउन सक्नुहुन्छ। श्रोताहरू, आजको कार्यक्रमबाट जाँदा जाँदै यदि तपाईहरूको आफ्नो मान्छे दुब्लाउँदै जाने, साँझ ढिलोसम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने, बिना कारण लामो समयसम्म घर बाहिर बस्ने, परिवारबाट टाढै नै पढाइमा कमजोर हुँदै जाने अवस्था छ भने लागू औषधको समस्या हुन सक्छ। समयमा नै थाहा पाउनका लागि पिसाब जाँच गर्दा गाँजा, हिरोइन, ब्राउन सुगर, ट्याब्लेट, इन्जेक्सन आदि प्रयोग गरेको 5 मिनटमै पत्ता लगाउने सजिलो उपाय आएको छ। यसका लागि तपाईँहरूलाई सुन्दै गर्नुभएको रेडियोको कार्यालयमा सम्पर्क राख्नुहोला। यतिन्जेल लागू औषध शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईँहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन प्रविधिमा रही सहयोग गर्नुहुने विभिन्न रेडियोका प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत वसन्त पुन एक साताको लागि बिदा हुन्छु। रेडियो सुन्दै गर्नुहोला। शुभ साता, नमस्कार।
1: यो दाँत दुख्छ, मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्त रोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्त रोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै

0: पर्ने जनस्वास्थ्य कार्यालय दाङ द्वारा सूचीकृत क्लिनिक
1: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जन द्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
3: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
0: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
3: 98-41-68-46-46।
0: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
4: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
5: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
4: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
6: होइन भाइला,
7: लखर लखर कहाँ हिनिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
9: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
8: दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
11: फोन नम्बर 082-5-62-601, 98-5-78-35-990, 98-5-78-31-684।
12: मध्यपश्चिम ट्याङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भसालको नमस्कार। वर्षाका कारण विपदको जोखिम कायमै रहेपछि दाङको राप्ती गाउँपालिकाले सार्वजनिक विदाका दिनमा समेत कर्मचारीले कार्यालयमा उपस्थित भएर तयारी अवस्थामा रहन निर्देशन दिएको छ। गाउँपालिकाले असोज 10 गते शनिबार र 11 गते आइतबार सार्वजनिक विदा परे पनि गाउँपालिका वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीलाई आफ्नो कार्यालयमा उपस्थित हुन अनुरोध गरेको हो। गाउँपालिकाले मौसम विज्ञान विभागबाट जारी सूचना अनुसार हाल भारी वर्षा भइरहेको र वर्षाका कारण विपदको जोखिम कायमै रहेको जनाएको छ। सम्भावित विपद व्यवस्थापनमा सहयोग सहजीकरण तथा प्रभावकारी समन्वयका लागि कर्मचारीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन भनिएको हो। सूचनामा सबै कर्मचारीलाई गाउँपालिकासँग निरन्तर सम्पर्क र समन्वयमा रहन समेत आग्रह गरिएको छ। विपदको अवस्था सिर्जना भएमा तत्काल परिचालन हुन सक्ने गरी कार्यालयमा उपस्थित भएर तयारी अवस्थामा रहन गाउँपालिकाले भनेको हो। राप्ती आधारभूत अस्पताल कालापानीको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको अवस्थाबारे अनुगमन मूल्यांकन तथा समीक्षा गरिएको छ। राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको सेवा प्रवाह, पूर्वाधार, जनशक्ति, औषधि तथा उपकरणको उपलब्धता र स्वास्थ्य सेवाको गुणस्तर लगायतका विषयमा अनुगमन तथा मूल्यांकन गरेको हो। अनुगमनका क्रममा अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा उपलब्ध स्रोत साधन तथा न्यूनतम सेवा मापदण्ड अनुसार पूरा गर्नुपर्ने आवश्यकताका विषयमा समीक्षा गरिएको थियो। साथै सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सुधार गर्नुपर्ने पक्षबारे समेत छलफल गरिएको थियो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन न्यूनतम सेवा मापदण्डको प्रभावकारी कार्यान्वयन र नियमित मूल्यांकन आवश्यक रहेको बताउनु भएको थियो। त्यसै गरी वडा नम्बर 5 का अध्यक्ष देवप्रसाद चौधरी, स्वास्थ्य शाखा प्रमुख नारायण रावत र अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुशील केसी, प्रशासन प्रमुख पृथ्वी पौडेल लगायतले अस्पतालको वर्तमान सेवा अवस्था, उपलब्ध स्रोत साधन तथा सुधार गर्नुपर्ने विषयमा धारणा राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक पोषण राज शर्माले गर्नुभएको थियो। कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मी तथा सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो। दाङको शान्तिनगर गाउँपालिकामा पर्ने बौलाहा खोलामा 3 वर्षदेखि ठेक्का खुलेको छैन। शान्तिनगर 5 को दाङ सुर्खेत सड़क खण्डदेखि उत्तरतर्फ ठेक्का नखुले पनि चोरी निकासी भने भइरहेको स्थानीयहरूले बताएका छन्। रातीमा ढुङ्गा गिटीहरू चोरी निकासी भइरहँदा स्थानीय 2 वटा नहरमा समस्या पुर्याउन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। जहाँ झुण्डी पिपली नहर र कुवा गनारी नहर पर्दछन् त्यहाँ खोलामा अहिले ठूला ठूला खाल्डा समेत बनेको स्थानीयहरूको गुनासो रहेको छ। 4 वर्षदेखि खोला नखुलेको कुरा शान्तिनगर 5 का वडा अध्यक्ष उपेन्द्र बहादुर रावतले बताउनु भएको छ। यद्यपि चोरी भएको विषयमा भने आफूलाई केही जानकारी नभएको समेत उहाँको भनाइरहेको छ। हामीले देख्ने बेला चोरी हुने कुरा भएन, रातीमा भएको हुन सक्छ, अलिअलि ढुङ्गाहरू लिएको त देखिन्छ। उहाँले भन्नुभयो कहिले काहीँ केही काम परेको बेला पनि निकालिएको हुन सक्छ। यद्यपि त्यहाँ संरक्षण गर्ने निकायहरूले नजरअन्दाज गर्दा चोरी भइरहेको स्थानीयहरूको भनाइरहेको छ। दाङ र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढी, पहिरो र डुबान लगायतका विपदजन्य जोखिम बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाभित्र सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालय दाङले शुक्रबार साँझ सूचना जारी गर्दै यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र सम्पूर्ण सवारी साधनको आवागमन रोक लगाइएको जनाएको हो। कार्यालयका अनुसार निरन्तर वर्षाका कारण बाढ़ी, पहिरो तथा डुबानको जोखिम बढ़ेकाले सम्भावित दुर्घटना तथा मानवीय क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको हो। वर्षाको समयमा अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्न तथा
विपदको जोखिमबाट बस्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिनुभयो। उहाँले अविरल वर्षाका कारण थप जोखिम उत्पन्न भएपछि अर्को सूचना जारी नगरेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको बताउनुभयो। कार्यालयले यसअघि राप्ती राजमार्ग अन्तर्गतको तुलसीपुर कपुरकोट सड़क खण्डमा असोज 9 गतेदेखि 11 गते बिहान 6 बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको थियो। अविरल वर्षाका कारण सड़क खण्डमा थप जोखिम उत्पन्न भएकाले सम्भावित दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई ध्यानमा राखी सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिनुभयो। पछिल्लो 24 घण्टामा लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा अत्याधिकदेखि भारी वर्षा भएको छ। नेपाल मौसम विज्ञान विभागका स्वचालित वर्षा मापन केन्द्रको रेकर्ड अनुसार बिहिबार साँझदेखि शुक्रबार साँझसम्म पाल्पाको अडचेलमा 267.4 मिलिमिटर वर्षा मापन भएको छ। 24 खण्डमा 140 मिलिमिटर भन्दा बढ़ी वर्षालाई अत्याधिक वर्षा मानिन्छ। यस आधारमा पाल्पाको अर्चेलमा अत्याधिक वर्षा भएको देखिन्छ। त्यस्तै 100 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएका धेरै केन्द्रहरू रहेका छन्। विभागको रेकर्ड अनुसार लुम्बिनी प्रदेशको बाँके वैजयपुरमा 167.2 मिलिमिटर, अर्घाखाँचीमा 193.8 मिलिमिटर, बाँकेको ढकेरीमा 146.4 मिलिमिटर तथा बर्दियाको बेलभरमा 142.2 मिलिमिटर वर्षा भएको छ। अहिलेसम्म लुम्बिनी र गण्डकीका पहाड़ी तथा तराईका केही क्षेत्रमा 24 घण्टामा 140 मिलिमिटर भन्दा बढ़ी पानी परेको छ। मौसम पूर्वानुमान अनुसार शनिबारदेखि देशका विभिन्न भागमा वर्षाको सम्भावना कायमै छ। पछिल्लो मौसमी प्रणालीको प्रभाव विशेष गरी बागमती भन्दा पश्चिमका क्षेत्रमा बढ़ी रहने अनुमान गरिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। र रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढ़ीको एक महिना भएको छ। गत भदौ 10 गते बिहानको अकल्पनीय बाढ़ीको महाविपत्तिबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट हालसम्म 1,453 जनाको मृत्यु भएको छ भने 5,550 जना अझै बेपत्ता रहेका छन्। यसैगरी 13,795 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावित आश्रय स्थलमा पनि बसेका छन्। बाढ़ी प्रभावितको खोज उद्धार तथा राहत सहित अन्य सेवाका लागि तीनवटै सुरक्षा निकायका 20,477 सुरक्षाकर्मी अहरात र तल्लीन खटिएका छन्। बाढ़ीबाट 4,28,28 करोड़ भन्दा बढ़ी क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ। उक्त विपदको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार पुननिर्माण एवं पुनर्स्थापनाका लागि 7,23,31,52,00,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। विनाशकारी बाढ़ीबाट 7,577 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन् भने 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त, 37 मोटरेबल पुलमा क्षति पुगेको, 33 बगेको देखिएको छ। यस्तै 68 झलुङ्गे पुलमा क्षति पुगेको छ। करिब 7,577 घरहरू प्रभावित हुँदा 8,300 घर परिवार र करिब 40,000 जनसंख्या प्रभावित भएका छन्। बाढ़ीका कारण उत्पादन क्षेत्र अन्तर्गत 1,806 हेक्टर कृषि बालीका साथै पशुपालन, पशु पंक्षी पालन तथा माछा पालन पनि प्रभावित भएको छ। त्यसै गरी 17 ब्याङ्क शाखा र 4,800 व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्। बाढ़ी प्रभावितको खोज उद्धार तथा राहत वितरण जारी छ भने क्षतिग्रस्त झलुङ्गे पुल पुननिर्माण, सड़क सञ्जालको पहुँचले जोड्ने लगायतका कार्य जारी राखिएको छ।
हवस्त बिहान 8 बजे को मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टा को ताजा खबर संगे हामी तपाईको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर ५ कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
5: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
4: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
5: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
4: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
5: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
6: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
7: समय बिहान 9 बजेदेखि।
4: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: But that was just the beginning. The real game begins now.
2: एफएक्स सिनेमाज घोराई दस सौटीकुला दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र आचार्य
3: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति
2: जदौ
4: रागले बोल्यो जातको चलना पानी हातको
2: बाएक एउटा
5: मेरी छोरी फूल जस्तै लाग्छ आज देखि हजुरको शिरमा सिउरी दिएछ
2: साथै हिन्दी कथानाक चलचित्र पैराडाइज पनि भव्य प्रदर्शन भइरहेको छ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
6: लेकिन उसी जात में पैदा हुए कौओं के बारे में घंटा भी नहीं लिखा ये क्रोधित हुए उन कौओं की कहानी है
7: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ
8: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
7: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
8: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
7: हुल्लासले बनाउँदैछ परिवार एक साथ
9: खुशीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653-23
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
13: हाम्रा सेवाहरू
12: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
13: छाती दम निमोनिया खोकी छेरो
12: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
13: मधुमेह सुगर मृगौला रोग पिसाब
12: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
12: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
13: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
12: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
13: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
12: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
13: कान सुन्न नसक्नेहरूका लागि सर्वान शक्ति जाँच गरी मेसिन राख्ने
12: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
13: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
12: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
13: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
9: सम्पर्क
14: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
15: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक
16: नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-585-7694, मोबाइल नम्बर 98227874।

0: అంగౌ రీడింగ్స్ మీరు ఎవరెస్ట్
1: ద రియల్ గేమ్ బిగిన్స్ నౌ.
2: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
3: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको तस्बिर।
2: साथै नेपाली कथानाक चलचित्र बा एक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
4: जस्तो नलायक छोरा संसारमा कसैको पनि नहोस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
4: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराहीदान फोन नम्बर 082561210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: दाँत गिजाचा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 08-5562-707।
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
5: विशेषज्ञ डाक्टरी सेवाहरू
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
5: नोट, अत्याधुनिक सेवा सहित 500 एमएम

0: को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
1: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
2: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: ब्लड प्रेसर हाई लो भएका,
2: कोलेस्ट्रोल बढी भएको,
3: मुटुको गति एकनास नभएको,
2: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
3: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
2: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
3: मुटुको भल्भको अपरेसन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
7: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध। शल्यक्रियाहरू:
8: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
7: बालबालिकाको न्युरो सर्जरी,
8: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
7: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
7: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
9: मध्यपश्चिम ट्राङ्क चेक, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजे को मध्य पश्चिम हाइलाइट्स देवको नमस्कार। दाङको शान्तिनगर गाउँपालिकामा पर्ने बौलाहा खोलामा 3 वर्षदेखि ठेक्का खुलेको छैन। शान्तिनगर 5 को दाङ सुर्खेत सडक खण्डदेखि उत्तरतर्फ ठेक्का नखुले पनि चोरी निकासी भने भइरहेको स्थानीयको गुनासो रहेको छ। रातिमा ढुङ्गा गिटीहरू चोरी निकासी भइरहँदा स्थानीय 2 वटा नहरमा समस्या पुर्याउन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। जहाँ झुण्डी पिपली नहर र कुवा गनारी नहर पर्दछन् त्यहाँ खोलामा अहिले ठूला ठूला खाल्डा समेत बनेको स्थानीयहरूको गुनासो रहेको छ। 4 वर्षदेखि खोला नखोलेको कुरा शान्तिनगर 5 का वडा अध्यक्ष उपेन्द्र बहादुर रावतले बताउनु भएको छ। यद्यपि चोरी भएको विषयमा भने आफूलाई केही जानकारी नभएको समेत उहाँको भनाइरहेको छ। हामीले देख्ने बेला चोरी हुने कुरा भएन, रातिमा भएको हुन सक्छ, अलिअलि ढुङ्गा लिएको त देखिन्छ। उहाँले भन्नुभयो कहिलेकाहीँ केही काम परेको बेला पनि कसैले निकालेको हुन सक्छ। यद्यपि त्यहाँ संरक्षण गर्ने निकायहरूले नजरअन्दाज गर्दा चोरी भइरहेको स्थानीयहरूको भनाइरहेको छ। दाङ र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढ़ी पहिरो र डुबान लगायतका विपज्जन्य जोखिम बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाभित्र सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालय दाङले शुक्रबार साँझ सूचना जारी गर्दै यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र सम्पूर्ण सवारी साधनको आवागमन रोक लगाइएको जनाएको हो। कार्यालयका अनुसार निरन्तर वर्षाका कारण बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़ेकाले सम्भावित दुर्घटना तथा मानवीय क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको हो। वर्षाको समयमा अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्न तथा विपदको जोखिमबाट बच्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी निष्फल राज पाण्डेले जानकारी दिनुभयो। उहाँले अविरल वर्षाका कारण थप जोखिम उत्पन्न भएपछि अर्को सूचना जारी नगरेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको बताउनु भएको छ। कार्यालय यसअघि राप्ती राजमार्ग अन्तर्गतको तुलसीपुर कपुरको सडक खण्डमा असोज 9 गतेदेखि 11 गते बिहान 6 बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको थियो। अविरल वर्षाका कारण सडक खण्डमा थप जोखिम उत्पन्न भएकाले सम्भावित दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई ध्यानमा राखी सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी निष्ठलराज पाण्डेले बताउनु भएको छ। पछिल्लो 24 घण्टामा लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा अत्याधिकदेखि भारी वर्षा भएको छ। नेपाल मौसम विज्ञान विभागका स्वचालित वर्षा मापन केन्द्रको रेकर्ड अनुसार बिहिबार साँझदेखि शुक्रबार साँझसम्म पाल्पाको अर्चलेमा 267.4 मिलिमिटर वर्षा मापन भएको छ। 24 घण्टामा 140 मिलिमिटर भन्दा बढ़ी वर्षाले अत्याधिक वर्षा मानिन्छ। यस आधारमा पाल्पाको अर्चलेमा अत्याधिक वर्षा भएको देखिन्छ। यस्तै 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएका धेरै केन्द्रहरू रहेका छन्। विभागको रेकर्ड अनुसार लुम्बिनी प्रदेशको बाँकेको वैद्यपुरमा 167.2 मिलिमिटर, अर्घाखाँचीमा 193.8 मिलिमिटर, बाँकेको ढकेरीमा 146.4 मिलिमिटर तथा बर्दियाको बेलभारमा 142.2 मिलिमिटर वर्षा भएको छ। अहिलेसम्म लुम्बिनी र गण्डकीका पहाड़ी तथा तराईका केही क्षेत्रमा 24 घण्टामै 140 मिलिमिटर भन्दा बढ़ी पानी परेको छ। मौसम पूर्वानुमानका अनुसार शनिबार पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना कायमै छ। पछिल्लो मौसमी प्रणालीको प्रभाव विशेष गरी बागमती भन्दा पश्चिमका क्षेत्रमा बढ़ी रहने अनुमान गरिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। र रसुवाको भोटेकोशी नदीमा अकस्मात
बाढ़ी गएको एक महीना पुगेको छ। गत भदौ 10 गते बिहानको अकल्पनीय बाढ़ीको महाविपत्तिबाट रसुवा, नुवाकोट, धादिङ सहित जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट हालसम्म 1453 जनाको मृत्यु भएको छ भने 5550 जना अझै बेपत्ता रहेका छन्। यसै गरी 13795 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावित आश्रय स्थलमा पनि बसेका छन्। बाढ़ी प्रभावितको खोज उद्धार तथा राहत सहित अन्य सेवाका लागि तीनवटै सुरक्षा निकायका 20477 सुरक्षाकर्मी पनि अहोरात्र तल्लीन रूपमा खटिएका छन्। बाढ़ीबाट 4,08,28,00,00,000 भन्दा बढ़ीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ। उक्त विपत्तिको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार पुननिर्माण एवं पुनस्थापनाका लागि 7,23,31,52,00,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। विनाशकारी बाढ़ीबाट 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन् भने 79 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त, 37 मोटरेबल पुलमा क्षति पुगेकोमा 33 बगेका छन्। यस्तै 68 झुल्युङ्गी पुलमा क्षति पुगेको छ। करिब 7,570 घरहरू प्रभावित हुँदा 8,300 घर परिवार र करिब 4,000 जनसंख्या प्रभावित भएका छन्। बाढ़ीका कारण उत्पादन क्षेत्र अन्तर्गत 1,806 हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षी पालन तथा माछा पालन पनि प्रभावित भएको छ। त्यसै गरी 17 ब्याङ्क शाखा र 4,800 व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्। बाढ़ी प्रभावितको खोज उद्धार तथा राहत वितरण जारी छ भने क्षतिग्रस्त झोलेङ्गे पुल पुननिर्माण, सड़क सञ्जालको पहुँचले जोड्ने लगायतका कार्य जारी राखिएको छ। हवस् त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अमरेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु, बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ।
9: सम्पर्क मोबाइल 98-478-27-977
10: र 98-578-30-689।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
11: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराहीदाङमा।
16: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
15: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
15: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
15: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराही 15 भिटिसोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
17: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
20: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
18: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578445226।
21: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
22: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
21: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
22: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
21: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
22: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
21: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
22: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
21: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
22: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
21: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
22: सम्पर्क नम्बर 082-560-23।
21: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारे ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारे ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङग्याली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: प्रेक्षकत्रो नो इट लाइक प्रो राशिता पाउ फ्रम टू एन्ड फोर साथै यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: नमस्ते, म राजु लामा। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 MHz।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
1: अन्य विशेषज्ञ सेवाहरू:
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा

0: बिरामी चेक जाँच तथा उपचार सेवा।
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा।
0: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा।
2: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825 63 218।
4: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
5: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
4: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
6: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
7: फोन नम्बर 0825 63 479,
6: मोबाइल नम्बर 98 4 94 67 487।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी मध्यपश्चिम ट्याङ्क्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। पश्चिम नवलपरासीको सुस्तामा बाढ़ी पसेको छ। सुस्ता गाउँपालिका 5 स्थित थारू टोलबाट पस्न शुरू भएको नारायणी नदीको बाढ़ीका कारण 160 भन्दा बढ़ी घर परिवार विस्थापित भएका छन्। थारू टोलका 78 घर परिवारलाई सुस्तामै निर्माण गरिएको होल्डिङ सेन्टरमा राखिएको छ। राती सैनिक टोल र बटका टोलमा समेत बाढ़ी पसेपछि 160 भन्दा बढ़ी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी उपरीक्षक गोविन्द बहादुर खातीले जानकारी दिनुभयो। नारायणी नदीमा पानीको सतह निरन्तर बढ़िरहेको छ। आज बिहान 7 बजेको मापन अनुसार गण्डक ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 2,67,000 क्युसेक पुगेको छ। सुस्तामा बस्तीका साथै दर्जनौ बिगामा लगाइएको उखु बालीमा समेत बाढ़ीले क्षति पुर्याएको छ। प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सुस्ताको अवस्था हेरेर उद्धार गर्नुपर्ने अवस्था आए तत्काल परिचालन गर्ने गरी टोली तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले नदीको बहाव र सुस्ताको अवस्थालाई निरन्तर निगरानीमा राखिएको जानकारी दिनुभएको छ। तीन दिनदेखिको अविरल वर्षाका कारण गुल्मीका मुख्य तीन सड़क अवरूद्ध भएका छन्। कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग र रुद्रवेणी बागी सड़क पहिरोका कारण अवरूद्ध भएको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण कालीगण्डकी करिडोर असोज आज गते रातीदेखि नै अवरूद्ध भएको छ। कालीगण्डकी गाउँपालिका 2 अर्बेनीको राक्सेमा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीम किरण बोगटीले जानकारी दिनुभयो। यस्तै शुक्रबार रातीदेखि मदन भण्डारी राजमार्ग पनि अवरूद्ध भएको छ। रूरू क्षेत्र गाउँपालिका 1 रूरूको स्याल बिसौनीमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको हो। त्यस्तै पहिरोका कारण रुद्रबेणी बामी सड़क समेत बन्द भएको छ। चन्द्रकोट गाउँपालिका 8 तल्लो फाँट वडा नम्बर 7 सिस्नेमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो। त्यस्तै गुल्मीका 164 भन्दा बढ़ी स्थान बाढ़ी तथा पहिरोको उच्च जोखिममा रहेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीको मनसून पूर्व तयारी तथा प्रतिकार योजना 2083 उल्लेख गरिएका जोखिमपूर्ण स्थानमा सतर्कता अपनाउने आश्रय स्थलको व्यवस्थापन गर्ने तथा क्षति भएका ठाउँबाट मानिसलाई सुरक्षित स्थानमा सार्ने लगायतका काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनु भएको छ। बिहिबारदेखि भएको लगातारको वर्षासँगै आएको कर्णाली राजमार्गमा दर्जनौ ठाउँमा बाढ़ी पहिरो र सड़क भाँचिँदा सुर्खेतदेखि जुम्लासम्मको कर्णाली राजमार्गको दर्जनौ ठाउँमा अवरूद्ध भएको छ। राजमार्गका विभिन्न खण्डमा पहिरो खस्नुका साथै सड़कमा लेदो र ढुंगा माटो थुप्रिँदा सड़क अवरूद्ध भएको हो। सड़क अवरूद्ध भएपछि कर्णाली राजमार्ग यातायात समितिले शुक्रबार साँझ सूचना प्रकाशित गरी यातायात बन्द भएको जनाएका छन्। सुर्खेत दैलेख हुँदै कालीकोट र जुम्ला जोड्ने मुख्य सड़क नै ठाउँ ठाउँमा अवरूद्ध भएपछि सयौं यात्रु तथा मालवाहक सवारी साधन बीच बाटोमै रोकिएकाले थप सवारी साधन नचलाउने जनाइएको छ। कालीकोट खण्डमा गगनी खोला, पिली, रातो पहाड़ लगायतका स्थानमा पहिरो तथा सड़क भाँसिने समस्या देखिएको छ। वर्षाका कारण नयाँ नयाँ स्थानमा पहिरो खस्ने क्रम जारी रहेकाले एउटा स्थानको अवरोध हटाए लगतै अर्को स्थानमा सड़क बन्द हुने अवस्था रहेको यातायात व्यवसायीहरूको भनाइरहेको छ। राजमार्ग अवरूद्ध हुँदा कालीकोट, जुम्ला, मुगु लगायत हिमालय जिल्लातर्फ जाने यात्रु र दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारी साधन बढ़ी प्रभावित भएका छन्। राजमार्गका विभिन्न स्थानमा सड़कको अवस्था यकिन गरेर मात्र यात्रा गर्न र अवरूद्ध क्षेत्रमा नपुग्दै सम्बन्धित निकायबाट सड़कको अवस्थाबारे जानकारी लिन यात्रुहरूलाई आग्रह गरिएको छ। र हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकाको केन्द्र आसपासका होसा हिमालमा पनि हिमपात शुरू भएको छ। शुक्रबार बिहानदेखि लगातार वर्षा भइरहेकाले उच्च क्षेत्रमा भइरहेको हिमपात शनिबारदेखि सिमकोट आसपासका होसा हिमालमा समेत शुरू भएको हो। शनिबार बिहानदेखि सिमकोट आसपासका होचा हिमालमा पनि हिमपात शुरू भएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताउनुभयो। उहाँका अनुसार सदरमुकाम सिमकोट आसपासका बोक्सी हिमाल, छोवा हिमाल,
पञ्चमुखी रलिङ हिमाल र चाङला क्षेत्रमा समेत हिमपात भएको छ। हिमपात सँगै चिसो बढेकाले उहाँले बताउनु भएको छ। त्यसै गरी नामखा गाउँपालिका छको हिमाल पारेको गाउँ लिमी न्यालो लगायत उच्च क्षेत्रमा पनि बाक्लो हिमपात भएको वडा अध्यक्ष पालजोर तामाङले बताउनुभयो। शुक्रबार बिहानदेखि उच्च क्षेत्रमा हल्का हिमपात शुरू भएको थियो। न्यालो लगायत 5,000 मिटर उचाइका क्षेत्रमा बाक्लो हिमाल भएको उहाँले जानकारी दिनुभयो। हिमपात भइरहेकाले उच्च क्षेत्रमा चिसो बढेको छ। यो वर्षको पहिलो हिमपात भएको हो। गत वर्ष असोज 24 गते भन्दा पहिले हिमपात भएको थिएन। हस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्ने गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: जो तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्, यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
6: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
5: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
12: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
11: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
10: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
10: उपलब्ध। शल्यक्रियाहरू,
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
10: बालबालिकाको न्युरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
10: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
10: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65255। होइ
13: होइन, के भयो दाई, किन झुक्र्याएर बस्नु भएको?
14: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ?
13: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
14: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
14: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
13: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
15: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
16: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: भैसिलहरू है माया भीरबाट हेर यो मिठो अनि पुरानो लोक भाका यहाँको लागि प्रस्तुत गर्यौं। स्वागत छ फेरि कार्यक्रम इन्द्रिणीमा हुनुहुन्छ। हामी तपाईसँग प्रत्यक्ष रूपमा साक्षात्कार गरिरहेका छौं। यो शनिबारको बसाई हामी तपाईसँग कुराकानीको साथ अनि तपाईँका रुजाईका भाकाहरू सुन्दै सुनाउँदै अघि बढ़िरहेका छौं। अब यति बेला फेरि लाइनमा कोही हुनुहुन्छ 4591 3 सय 4591 4 सयमा हामी उहाँलाई स्वागत गर्छौं। 4591 3 सय 4591 4 सय खुला छ। मैले मिल्यो भने यहाँ कमेन्ट पनि पढ्ने कोशिस गर्दैछु। कार्यक्रमलाई शेयर गर्न चाहिँ नभुल्नुहोला। हामी देश विदेशबाट तपाईँसँग प्रत्यक्ष रूपमा जोड़िएका छौं। यो कार्यक्रमलाई लाइभ तपाईँ हेर्दै हुनुहुन्छ अनि सुन्दै हुनुहुन्छ। नमस्ते। हेलो, लाइनमा कोही हुनुहुन्छ? नमस्ते।
1: हेलो हजुर, नमस्ते।
0: शुभ नाम?
1: म बोल्दैछु हजुर, जाजरकोटको शिवालय गाउँपालिकाबाट एचजीएम भन्ने मान्छे हरिश गर्ती मगर।
0: हरिशजी, हरिशजी
1: हजुर,
0: आराम हुनुहुन्छ?
1: निकै नै आराम छ भन्नुपर्छ। मलाई चाहिँ अलि पानी निकै नै ठुलो भयानक परिरहेछ अझै अहिले पनि।
0: ओ,
1: त्यही भएर उच्च सतर्कता अपनाउँदै ड्युटी गर्दै बसिरहेको अवस्था र अहिले रेडियो हाम्रो पात्र मार्फत हजुरको प्रोग्राम पनि सुन्दैछु।
0: ल ठिक छ, खुसी लाग्यो सम्झिनु भयो। अनि तपाईँ के ड्युटी गर्दै हुनुहुन्छ अहिले?
1: अहिले त छैन, तर साथीहरूले चाहिँ ड्युटी गरिरहँदा मैले चाहिँ अहिले यत्तिकै बसेर हजुर प्रोग्राम सुन्दै।
0: ए हस्, राष्ट्र सेवक हो तपाईँ?
1: हजुर हजुर।
0: ल, पहिला पनि कुरा भइरहन्थ्यो, सम्झिनु भयो, आभार प्रकट गर्दछु। जाजरकोट आसपासका क्षेत्रमा अहिले ठूलो पानी परिरहेको हुनाले सबैजना उच्च सतर्कता अपनाउन पनि हामी अनुरोध गर्दछौ। हालखबर के छ सुनाउनुहोस्।
1: हालखबर त अरू सबै ठिकै छ, त्यही हो। अब अलिकति भन्न सकिँदैन, अब पानी चार दिनसम्म परिरहेको अवस्थामा कति बेला के हुन्छ भन्ने कुरा थाहा हुँदैन। त्यही भएर हामी चाहिँ पहिले सचेत रह्यो भने अलिकति केही न केही धनझनको क्षतिबाट हामी चाहिँ अलिकति उम्कन सक्छौ भन्न चाहन्छु।
0: एकदम, तपाईँको यो आवाजलाई अवश्य पनि सुन्नुहुनेछ, सबैले महसुस गर्नुहुनेछ। गीत कुन सुन्नुहुन्छ
1: हजुर? गीत चाहिँ कुन गीत सुनौ त? लोकगीत मध्येमा पुरानो नयाँ जुन गर्दा पनि हुन्छ
0: हजुरको रोजाइ?
1: ए हावा जाऊ भन्ने गीत बजाइदिनु न है
0: साथीहरूलाई सम्झिनुहोस् ल।
1: सम्झनु पर्दा त फर्स्ट अफ अलमा त रेडियो इन्द्रेणीको होल युनिटलाई, रेडियो काठमाडौँ अनि प्रोग्राम होल युनिटलाई भन्न चाहन्छु। अलिकति झुकियो क्या रेडियो इन्द्रेणी भने। र साथीहरू सबैलाई सम्झेको छु, सुनिता बुढा छेत्रीलाई पनि धेरै धेरै माया छ भन्न चाहन्छु। हस् ओके, बाई बाई।
0: हस् नमस्ते। हरिशजी हुनुहुन्थ्यो यो बेला जाजरकोटबाट, धेरै धन्यवाद। धर्मराजले, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन मनाउने खोटाङकी मीडिया प्रेमी बहिनी अनु राईलाई जन्मदिनको शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ। पदमबहादुर खातीले, नमस्कार दाजु, गुड मर्निङ, म सुन्दैछु तपाईँलाई, चिया नास्ता भयो हजुरको, मौसम कस्तो छ त्यतातिरको भन्नुभएको छ। रेडियो काठमाडौँ 92.1 मेगाहर्जको खबर के छ? परिवर्तन सम्भव छ हेर्दैछु भारतको महाराष्ट्रबाट, पदमबहादुर खाती, सबैमा मिठो सम्झना र मिठो माया भन्नुभएको छ। नारायण भण्डारीले, गुड मर्निङ, नमस्कार, म पनि प्युठान नारायणथानबाट भन्नुभएको होला। नारायणथानको मान्छे हाल इण्डियाको दिल्लीबाट कार्यक्रम सुन्दैछु, सबैलाई सम्झना मिठो माया भन्नुभएको छ। रामजी घिमिरे, नमस्कार, बागमती प्रदेश 3 कार्यक्रम सुन्दैछु भन्नुभएको छ। विजय थापाले, नमस्ते, म पनि सुन्दैछु भन्नुभएको छ। भरत मल्लले, नमस्कार दाजु, म पनि रूकुम पश्चिम चोरजहारीबाट हेर्दैछु, सुन्दैछु कार्यक्रम मार्फत, सबैलाई सम्झना भन्नुभएको छ। राज आरजे राज छेत्रीले, नमस्कार सुन्दैछु काठमाडौँबाट भन्नुभएको छ। बिरे लामाले, नमस्ते, खाना खानुभयो दाई, म काठमाडौँबाट हेर्दै सुन्दैछु भन्नुभएको छ। सिम्पल सरिनाले, मिस्यु एफएम परिवारलाई, म मोरङ कानी पोखरीबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। सरिना गुरूङ, सबैमा मिठो सम्झना भनेर। सदुराम चौलागाईले कार्यक्रम हेर्दै हुनुहुन्छ, राधिका चौलागाईले पनि कार्यक्रम हेर्दै सुन्दै हुनुहुन्छ, सबैलाई सम्झना मिठो माया भन्नुभएको छ। पूर्ण रावतले, गुड मर्निङ, सबैमा सम्झना माया, सुन्दैछु शंखुवा सभाको चैनपुरबाट भन्नुभएको छ। मिलन घायलले, गुड मर्निङ, नमस्ते, बज्ने भाका सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु, म दोहा कतारबाट सुन्दैछु ल भन्नुभएको छ। मनोज सुन्दासले, नमस्ते, गुड मर्निङ, के छ खबर हजुरको, सुनिरहेको छु सिन्धुलीको झाँका झोलीबाट, सबैमा मिठो सम्झना माया भन्नुभएको छ। रेखा आगारीले लेख्नु भएको छ, आग्रीले लेख्नु भएको छ, गुड मर्निङ, सबैमा सम्झना, सुन्दैछु अछामको पातलकोटबाट भन्नुभएको छ। त्यसै गरी मनकुमारी कान्छी कुडुङले, सुन्दैछु शंखुवा सभाबाट, सबैमा सम्झना भन्नुभएको छ। लोकप्रिय गायक सर्जक राजेश ढकालज्यूले, शुभ बिहानी, आहा शुभ दिन, सबैको शुभ रहोस्, सम्झना सबैमा भनेर कमेन्ट गर्नुभएको छ। मनोज सुन्दासले गुड मर्निङ नमस्ते सबैमा सम्झना भन्नुभएको छ। रविन्द्र सिंहले नमस्कार म पनि सुन्दैछु, फोर्स मोटर एलटीडी पुनादेखि अनि ड्यूटीबाटै कार्यक्रम सुन्दैछु समय मिलाएर भन्नुभएको छ। रोमन मुक्तानले म पनि सुन्दैछु है कार्यक्रम, सबैमा मिठो सम्झना मिठो माया सात समुद्र पारीबाट ल भन्नुभएको छ। अनि भुवन राउतले नमस्ते नमस्कार सुन्दैछु कार्यक्रम एकदमै राम्रो लाग्छ, दाङ घोराईको 1700 घाको मान्छे हाल भारतबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। विष्णु आचार्यले कार्यक्रम सुन्दैछु भन्नुभएको छ भने बाबुराम लिम्बुले सुन्दैछु कार्यक्रम उदयपुर नेपाल टारबाट भन्नुभएको छ। अनि त्यसै गरी बाबुराम लिम्बुको एसएमएस पढिसकेपछि कमेन्ट पढिसकेपछि प्रेमवर तामाङले लेख्नु भएको छ, नमस्ते सबैमा, साङबा ग्यास पाइन, काठमाडौँबाट साईबाबा ग्यास पाइएन भनेर लेख्नु भएको छ, तपाईँहरूकोतिर साईबाबा ग्यास छ भनेर सोध्नु भएको छ। तपाईँले नजिकको डिलरहरूमा जानुभयो भने अवश्य पनि ग्यासको बारेमा बुझ्न सक्नुहुन्छ, अहिले ग्यास सहज भएको छ। शीला शर्माले नमस्ते कार्यक्रम सुन्दैछु अर्घा खाँचीबाट, सबैमा सम्झना भनेर लेख्नु भएको छ। हामी कुराकानीतर्फ जाउँ, को हुनुहुन्छ लाइनमा? नमस्कार, शुभ नाम के होला? काठमाडौँ बौद्धबाट, नाम एकचोटि फेरि भन्नुहोस् त। जुनु श्रेष्ठ, जुनुजी आज पहिलो पटक हो तपाईँलाई, कस्तो लागिरहेको छ? सुन्न पहिलो पटक हो कि फोन चाहिँ पहिलो पटक हो? ए आज मसँग चाहिँ पहिलो पटक, हामीले बोली मिसाउन पायौ, आभार प्रकट गर्दछु तपाईँलाई। अनि के गर्नुहुन्छ? बसी बसाई ल, तपाईँलाई मनपर्ने गीत अघिल्लो मित्रले रोजिसक्नु भएको छ, साथीहरूलाई सम्झिनुहोस्। हस् धन्यवाद जुनु श्रेष्ठ, कुराकानीको सिलसिलामा हामी सँगै थियौं। कोही हुनुहुन्छ लाइनमा, फेरि जाउँ। नमस्ते,
2: नमस्कार हजुर,
0: शुभ नाम के होला?
2: भुवन नेपाली, यता किर्तिपुरबाट।
0: भुवनजी आराम हुनुहुन्छ?
2: एकदम हजुरको आशीर्वादले एकदम कुशल मंगलै भन्नु पर्यो। अनि हजुर
0: हामी पनि सबै सधैं कुशल मंगल छौं, तपाईँलाई हाम्रो आशीर्वाद यदि लाग्छ भने सधैं कुशल मंगलै रहनुहोस् यही प्रार्थना गर्छु।
2: आज किनमंगलतिर यात्रा गर्दैछु।
0: कतातिर?
2: किनमंगल।
0: सिनामंगल यात्रा गर्दै हुनुहुन्छ, तपाईँलाई शुभ यात्रा। नयाँ नौलो खबर के छ सुनाउनु होला?
2: के गर्ने सर, हिजो अस्ति पानी पर्यो, कोठाई थुनियो, आज यात्रा गर्दैछु।
0: ए के काम गर्नुहुन्छ?
2: म मार्केटिङ गर्छु, अगरबत्तीहरू बेच्नु।
0: ए ल, तपाईँको अगरबत्ती राम्रोसँग बिकोस्, आज व्यापार राम्रो होस्, मेरो शुभकामना है।
2: हजुर एकदम, हजुर पनि लोकदोरी गीत संगीतहरू एकदम राम्रो राम्रो ल्याउनु, हजुरलाई पनि शुभकामना, अझै राम्रो दसैँ सम्बन्धी गीतहरू पनि राम्रो ल्याउनु होला भन्न चाहे है मैले।
0: हस् धेरै धेरै धन्यवाद। अब तपाईँलाई मनपर्ने गीत अघिल्लो मित्रले रोजिसक्नु भएको छ, आफ्ना साथीहरूलाई सम्झिनुहोस्।
2: फर्स्ट अफ अल हजुरलाई मिठो सम्झना मिठो माया, अनि टेकिन्सेन दाजु जनदा सरलाई, अनि रेडियो काठमाडौँ होल युनिटलाई, अनि मेरो प्रिय साथीहरू सम्पूर्णलाई आँखाभरिकै सम्झना मुठुभरिकै माया। यो भुवानले बिर्सियो भनेर नथान्नु होला, मनमा सजाइरहेको छु भन्दै आगामी वर्षमा फोन लाग्यो भने भेट्ने बाचा गर्दै आजलाई छुट्टै बाबा। के केयर सर।
0: हस् नमस्ते, भुवनजी हुनुहुन्थ्यो, उहाँ ललितपुरबाट हामीलाई सम्झिनु भएको थियो। अब तपाईँसँग कुराकानी त जति गरे पनि सकिँदैन, जति कुरा गर्यो उति धेरै लामो हुन्छ, किनभने हाम्रा कुराहरू कहिले सकिँदैनन्। जब मन भरि भएको हुन्छ तब रेडियोसँग आउने आउँदा रेडियोसम्म आइपुग्दा मनका भावनाहरू तिता मिठा पलहरू पोख्ने यो ठाउँ भनेकै यही रेडियो हो, यही माइक्रोफोन हो तपाईँ हो, त्यसैले कुराकानी त गर्दै जाउँला, फोन गर्दै गर्नुहोला। यति बेला गीत सुन्छौ, ए हावा जाऊ ए बादल जाऊ, टिका पुन, रामजी खानको स्वरमा।

0: नेरी प्रियसीको खबर लिएर आओ मिठो भाका प्रस्तुत गरेसँगै स्वागत छ कार्यक्रम एनडी सुन्दै हुनुहुन्छ म छु प्रस्तुता सरोज लामिछाने नेपाली कला संस्कृतिसँग जोडिएको यो कार्यक्रम पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हिमाल पहाड़देखि तराईसम्म प्रत्यक्ष रूपमा हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ सामाजिक सञ्जालबाट विश्वभर हामीलाई हेर्दै हुनुहुन्छ भने हामीसँग साझेदार रहनुभएका हामीसँग सहयात्रामा रहनुभएका साझेदार रेडियोहरूबाट देशका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ हामी पूर्व पश्चिम तपाईसँग जोडिएका छौं प्रत्यक्ष रूपमा कुराकानीको क्रममा 4591 3000 4591 4000 खुल्ला छ साथै तपाईँले पठाउनुभएका लेख्नुभएका आफ्ना मनका भावनाहरू कमेन्टहरू मार्फत पढ़िरहेका छौं जोड़िरहेका छौं स्वागत गर्छौं कोही हुनुहुन्छ सम्पर्कमा नमस्कार को बोल्दै हुनुहुन्छ मनोजी अलि ठूलो स्वरले बोल्नुहोस् ल मैले सानो सुनेको छु तपाईँलाई चिने मैले मनोजी सिन्धुलीको खबर के छ ल सधैँ राम्रो होस् यही कामना गरे मैले अनि मौसम कस्तो छ पानी कतिको परेको छ
1: हजुर हिजो अस्ति पानी धेरै परिरहेको थियो अब चाहिँ एकदमै राम्रो छ
0: ल पानी रोकिन्छ रोकिन्छ जस्तो लागेको छ आज मनोजी सम्झिनु भयो धन्यवाद अब कुन गीत सुन्नुहुन्छ सम्झिनु साथीहरूलाई
1: रजनी गीत हजुरको लागि हाम्रो प्राविधिक सरलाई धेरै सम्झना अनि श्री दाई भेगन सुन्दास भैरव सुन्दास अस्मिन अस्मिता बस्नेत सुनिता सुन्दास
0: हस् धन्यवाद मनोज सुन्दास हुनुहुन्थ्यो सिन्धुलीको झाङ्गाझोलीबाट सम्झिँदै उहाँसँग हामी छुट्यौं अर्को लाइनमा कोही हुनुहुन्छ स्वागत गरौं नमस्कार कोही हुनुहुन्थ्यो सम्पर्कबाट जानुभएको छ शीला शर्माले सुन्दै हुनुहुन्छ उज्जवल बोहराले दाई नमस्ते

0: free internet via net aba sabai connected
1: ना कान तथा घाटी रोग उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-44।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
10: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
8: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578434910
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन

0: द्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
1: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
0: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्छाहरू आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक। यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज र भोलि दुई दिन पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पूर्वमा कम हुँदै जाने। विभिन्न 27 जिल्लामा आज आकस्मिक बाढ़ीको उच्च जोखिम। पहिरोले 7 मुख्य राजमार्ग र अन्य सड़क अवरूद्ध। वर्षाले सड़क बन्द भएपछि काठमाडौँमा ग्यास र तरकारी आपूर्तिमा समस्या। नेपाल र सेनेगल बीच कूटनैतिक सम्बन्ध स्थापना। राष्ट्रसंघ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै। विश्वव्यापी हवाई सञ्जालमा एशिया प्रशान्त क्षेत्र अग्रस्थानमा। क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो। र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज र भोलि दुई दिन वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम क्षेत्रमा वर्षा निरन्तर रहनेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्दै गएकोले पश्चिमको तुलनामा पूर्वी भागमा भने वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित पूर्वी क्षेत्रमा आजदेखि नै पानी कम हुँदै जानेछ, तर पानी पर्ने र हट्ने क्रम चल्नेछ। सोमबारदेखि भने देशका धेरै जसो ठाउँमा मौसम सुधार हुँदै जानेछ। अहिले मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यी क्षेत्रका थोरै ठाउँमा ठूलो पानी परेको छ। महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा पनि ठूलो पानी पर्नेछ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। यसैबीच आज बिहानको मापन अनुसार कोशी, नारायणी र यी नदीका सहायक नदीमा जल सतह सतर्कता तह माथि रहेको छ। बागमती, पश्चिम राप्ती, बबई र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह नजिक रहेको छ र देशका अन्य नदीमा जल सतह सतर्कता तहभन्दा तल रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाको बाढ़ी बुलेटिन अनुसार आज 27 जिल्लामा आकस्मिक बाढ़ीको उच्च जोखिम छ। गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम, डोल्पा, जाँजरकोट, रूपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनौ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेलधुरा सहित आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बाब उल्लेख्य बढ़ने र बाढ़ीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। अरू विभिन्न जिल्लामा पनि बाढ़ीको मध्यम जोखिम छ। महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ। यसैबीच पोखराको मध्यभाग रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ। लगातारको वर्षाले सेती नदीमा पानीको सतह बढ़ेपछि रामघाटमा साँगुरो निकासका कारण ताल बन्न पुगेको हो। रामघाटमा ताल बनेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन कास्की प्रशासनले आग्रह गरेको छ। यस्तै नारायणीमा जल सतह बढ़ेपछि पश्चिम नवलपरासीको सुस्ता डुबानमा परेको छ। सुस्ता गाउँपालिका 5 थारूटोलबाट पसेको बाढ़ीले थारूटोलसँगै सैनिक टोल, बड़की टोल, क्याम्पटोल लगायत बस्ती डुबानमा परेका छन्। सुस्ताका 250 घर डुबानमा परेपछि स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षाका कारण पहिरो खसेपछि विभिन्न सड़क अवरूद्ध छन्। राष्ट्रिय राजमार्ग तथा सड़कहरूको पछिल्लो अवस्था विवरण अनुसार 7 राजमार्ग र अन्य सड़क अवरूद्ध रहेका हुन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाड़ी राजमार्ग, कालीगण्डकी करिडोर, बागलुङ बेनी सड़क, तमोर करिडोर, मूलघाट फिदिम, राप्ती राजमार्ग, कर्णाली राजमार्ग, भालुवाङ चकचके लिवाङ सड़क अवरूद्ध रहेका छन्। अवरूद्ध यी सड़क खुलाउन पहल भइरहेको छ। लगातारको वर्षाले काठमाडौँ जोड्ने मुख्य सड़क बन्द हुँदा खाना पकाउने एलपी ग्यास र तरकारीको आपूर्तिमा समस्या भएको छ। लामो समयदेखि ग्यास आपूर्ति असहज भइरहेका बेला वर्षाका कारण सड़क बन्द हुँदा थप समस्या परेको हो। काठमाडौँका बासिन्दाले ग्यासका लागि थप शास्ती बोगिरहनु परेको छ। पेट्रोल, डिजल र हवाई इन्धन आपूर्तिमा समस्या नभए पनि एलपी ग्यास ढुवानीमा भने समस्या रहेको आयल निगमले जनाएको छ। तर जति सक्दो धेरै ग्यास बजारमा पठाउनका लागि प्रयास भइरहेको निगमले जनाएको छ। यस्तै लगातारको वर्षाले तरकारीको ढुवानीमा समस्या भएको छ। काठमाडौँमा तरकारीभित्र नै मुख्य सड़क पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ अवरूद्ध भएपछि तरकारी ढुवानी नियमित हुन नसकिरहेको हो। तरकारीको आयात घटेपछि भाव महँगो भएको छ। खाद्यान्न आपूर्तिमा भने कुनै समस्या नरहेको व्यापारीहरूले बताएका छनृ। नेपाल र सेनेगल बीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुनका लागि न्यूयोर्क पुगेका परराष्ट्र मन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्र मन्त्री शेख नियाङले कूटनैतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ। त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो। यो सँगै नेपालको कूटनैतिक सम्बन्ध 188 देशमा विस्तार भइसकेको छ। यस्तै नेपाल र सर्बिया बीच द्विपक्षीय परामर्श संयन्त्र बीसीएम स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्री खनाल र सर्बियाका परराष्ट्र मन्त्री मार्को डुरिचले द्विपक्षीय परामर्श संयन्त्र सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नेपालले न्यूयोर्कमा गर्यो सगरमाथादेखि समुद्रसम्म नामक विशेष कार्यक्रम। जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड़ लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्ष देखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी लाजिमपाट काठमाडौं।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज र भोलि दुई दिन पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पूर्वमा कम हुँदै जाने, विभिन्न 27 जिल्लामा आज आकस्मिक बाढ़ीको उच्च जोखिम, पहिरोले 7 मुख्य राजमार्ग र अन्य सड़क अवरूद्ध लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। जलवायु परिवर्तनको विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्यूयोर्कमा सगरमाथादेखि समुद्रसम्म नामक विशेष कार्यक्रम गरेको छ। नेपालले हिमालदेखि समुद्रसँग जोड़िएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायबीच सामूहिक र समन्वित प्रयास आवश्यक रहेकोमा जोड़ दिएको छ। संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा सगरमाथा टू द सी अ कल टू एक्शन फर अ क्लाइमेट रेलिजिएन्ट फ्यूचर शीर्षकमा नेपालले आज विशेष कार्यक्रम गरेको हो। कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले जलवायुले राजनीतिक सीमालाई नचिन्ने भएकोले हिमाल, नदी, समुद्र तथा तटीय क्षेत्रलाई एउटै पारिस्थितिकीय प्रणालीका रूपमा हेर्नुपर्ने बताउनुभयो। यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्केले हुनुहुन्छ। वहाँले हिजो बिहान संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच पनि भेटवार्ता भएको थियो। मंगलबार न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री शाह आज बेलुका काठमाण्डु आइपुग्नुहुनेछ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल कनेक्टिभिटीमा एशिया प्रशान्त क्षेत्रका विमानस्थलले विश्वमै अग्रणी स्थान ओगटेका छन्। विश्वव्यापी यात्रा सम्बन्धी तथ्याङ्क तथा विश्लेषण उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ओएजीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार विश्वका शीर्ष 20 कनेक्टिभिटी भएका विमानस्थलमध्ये 8 एशिया प्रशान्त क्षेत्रकै परेका छन्। ओएजीद्वारा जारी मेगा हब्स प्रतिवेदन अनुसार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल विश्वभरमै चौथो तथा समग्र एशियाली क्षेत्रमा पहिलो स्थानमा रहेको छ। क्वालालम्पुर विमानस्थलबाट अहिले विश्वका 154 अन्तर्राष्ट्रिय गन्तव्यमा प्रत्यक्ष हवाई सम्पर्क कायम हुँदै आएको प्रतिवेदनले जनाएको छ। यसले दक्षिण पूर्वी एशियाली उड्डयन बजारलाई विश्व सञ्जालसँग जोड्न खेलेको रणनीतिक भूमिकालाई पुष्टि गर्छ। प्रतिवेदन अनुसार एशिया प्रशान्त क्षेत्रका शीर्ष 10 विमानस्थलमा कुनै एउटा मात्र प्रमुख वायुसेवा कम्पनीको एकाधिकार न्यून रहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजाविहीन भएसँगै नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। नेपाल र जापानले समान 1-1 अंक बाँडेका छन्। योसँगै नेपाल 3 अंकका साथ समूह एकको विजेताका रूपमा अन्तिम 8 पुगेको हो। अब नेपालले मंगलबार बिहान पाउने 6 बजे श्रीलंकासँग खेल्नेछ। पहिलो हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अफगानिस्तान उपविजेता हुँदै क्वार्टर फाइनलमा पुग्यो। उसले भारतसँग खेल्नेछ। आज जापानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए। आसिफ शेखले 21 रन जोड़े। वर्षाका कारण खेल 15 ओभरमा झारिएको थियो, तर नेपालले ब्याटिङ गरिसकेपछि फेरि पानी पर्यो र थप खेल हुन सकेन। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि दुई दिन पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पूर्वमा कम हुँदै जाने, विभिन्न 27 जिल्लामा आज आकस्मिक बाढ़ीको उच्च जोखिम, पहिरोले 7 मुख्य राजमार्ग र अन्य सड़क अवरूद्ध, वर्षाले सड़क बन्द भएपछि काठमाडौँमा ग्यास र तरकारी आपूर्तिमा समस्या, नेपाल र सेनेगलबीच कूटनैतिक सम्बन्ध स्थापना, राष्ट्रसंघ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै, विश्वव्यापी हवाई सञ्जालमा एशिया प्रशान्त क्षेत्र अग्रस्थानमा, क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो, र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 91.4 मेगाहर्ट्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेज सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साथै इसिजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहो। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
11: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
12: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा।
13: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
4: डाक्टरद्वारा दिइने सेवाहरू
14: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
4: बिना टाका प्रभावकारी उपचार,
13: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।

0: तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
1: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।

0: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
0: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
4: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
3: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
1: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
8: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45 226।
10: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्, 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। ल ल ल, गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
11: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सर्वभन्दा पहिले मुख्य खबर। अविरल वर्षा कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो। बागलुङमा एकजनाको ज्यान गयो। पश्चिम नेपालमा भोलिसम्म मुसलधारे वर्षाको सम्भावना। पछि सोमबारदेखि देशभरको मौसममा सुधार आउने। सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा गाड़ी चलाउन रोक। कृष्णवीरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन। विभिन्न सड़कको अवरोध कायमै। देशभर धेरैजसो निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै। मौसमले साथ नदिएको क्षेत्रमा मंगलबारसम्म गर्ने। हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार। थप सैन्य कार्यवाही हुन सक्ने चेतावनी। र एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक। नेपाल खबरमा अब पूरा खबर। बंगालको खाड़ीमा उत्पन्न न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने भोलिसम्म कायमै रहने भएको छ। मौसम विज्ञान विभागका अनुसार विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैसो ठाउँमा भोलि दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। पछिल्लो 6 घण्टामा कोशी बागमतीमा हल्का वर्षा मात्र भएको छ। मधेसमा पानी परेको छैन। लगातार 3 दिनदेखिको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरोले ठूलो क्षति पुर्याएको छ भने एकजनाको ज्यान गएको छ। लगातारको वर्षापछि बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर 5 पहिरोले घर पुरिदा 59 वर्षका मनबहादुर रोकाको ज्यान गएको हो। नारायणी नदीको बाढ़ी पसेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 जलमग्न भएपछि सशस्त्र प्रहरीले 29 जनाको सकुशल उद्धार गरेको छ। यस्तै पूर्वी नवलपरासीको कावासोतीमा रहेको अमलटाड़ी क्षेत्रमा नारायणी केही बाढ़ी पस्दा दर्जनौ घर डुबानमा परेका छन्। गण्डक ब्यारेजमा पानीको बहाव 3,76,800 क्युसेक पुगेर खतराको तह पुगेपछि ब्यारेजका सबै ढोका खोलिएका छन्। यस्तै सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढ़ी बस्तीमा पस्दा 17 घर परिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिएका छन्। काली गण्डकी नदीमा बहाव बढ़ेपछि गुल्मीको रिडीका 7 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षाका कारण भौतिक संरचना पनि क्षति पुगेको छ। गोर्खाको शहीद लखन गाउँपालिकामा रहेको राइनस बजार नजिकै खसेको पहिरोले 25 घरधुरी उच्च जोखिममा परेका छन्। वर्षाको कारण कास्कीको घान्द्रुकमा रहेको प्रहरी चौकीको भवनमा पहिरोले क्षति पुर्याएको छ। सुर्खेतमा रूख र बिजुलीका पोल ढल्दा विद्युत सेवा अवरूद्ध भएको छ। सुब्बाकुना, रामघाट र लम्की बाबिया चौर 33 केवी प्रसारण लाइनमा ठूलो क्षति पुगेकाले तत्काल विद्युत सञ्चालन गर्न नसकिने प्राधिकरणले जनाएको छ। मौसमविद रोजन लामिछानेले पूर्वी र पश्चिम दुवै भेगमा पहिरो र बाढ़ीको जोखिम रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे प्रहरीसँग बाटोको अवस्था बुझ्न आग्रह गर्नुभएको छ। पछि सोमबारदेखि भने देशभर मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र नियमित काम तथा कृषिका योजना बनाउन सुझाव दिइएको छ। लगातारको वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाटै फर्काएको छ। यसैबीच अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्त व्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढ़ी र पहिरोका कारण राजधानी काठमाडौँ जोड़ने मुख्य राजमार्ग, पृथ्वी राजमार्ग सहित देशभरका 10 प्रमुख राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्ग कृष्णभेरमा भने पहिरो हटाएपछि एकतर्फी गाड़ी सञ्चालनमा आएको छ। बीपी राजमार्ग, कान्ति राजमार्ग, मध्य पहाड़ी, कर्णाली, सिद्धिचरण, तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डमा समेत पहिरोका कारण अवरूद्ध बनेका छन्। सड़क विभागले अवरूद्ध सड़कहरू पहिरो पछ्याउ तथा मरमत गर्ने प्रयास भइरहेको जनाएको छ। प्रशासनले बाढ़ी पहिरोको उच्च जोखिम कायम रहेका भन्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत आज देशभरका धेरैसो संघीय र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको छ। बितेका केही दिनदेखिको वर्षाका कारण केही पहाड़ जिल्ला र बाटो अवरूद्ध भएका क्षेत्रमा भने अधिवेशन असोज 13 गतेभित्र अनुकूलता अनुसार सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार आएसँगै बाँकी रहेका क्षेत्रहरूमा सोमबार र मंगलबारसम्ममा अधिवेशन सम्पन्न हुनेछ। आज हुने संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति सहित हरेक निर्वाचन क्षेत्रबाट 33 जनाका दरले संघीय महाधिवेशन प्रतिनिधि र 12 जना महासमिति सदस्य चयन हुनेछन्। यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेश कार्य समिति र विभिन्न समावेशी आधारमा प्रदेश प्रतिनिधिहरू चयन गर्नेछ। गएको असोज 3 गते ओडा अधिवेशनबाट शुरू भएको कांग्रेसको अधिवेशन श्रृंखला अन्तर्गत ओडा र पालिका अधिवेशन यसअघि नै सम्पन्न भइसकेका छन्। क्षेत्रीय अधिवेशन सकिए लगत्तै यही असोज 16-19 गतेसम्म काठमाडौँको खुल्ला मंचमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाने लकी ड्र कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा काटन फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिंत बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नेपालले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्नेमा जोड़ दिएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ग्लोबल डेभलपमेन्ट इनिशिएटिभ जीडीआई सम्बन्धी उच्च स्तरीय बैठकमा बोल्दै परराष्ट्र मन्त्री शिशिर खनालले विकासशील देशहरूको आर्थिक आवश्यकता जलवायु आपतकाल र ऋणको दबावका बीच अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो। चीनिया राष्ट्रपति शी जिनपिङले अघि सार्नु भएको जीडीआई अवधारणालाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न चीनले गरेको प्रयासको उहाँले प्रशंसा गर्नुभयो। जीडीआईको ग्रुप अफ फ्रेण्डसमा सहभागी भइसकेको नेपालका लागि गरीबी न्यूनीकरण कृषि नवीकरणीय ऊर्जा पूर्वाधार र डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको मन्त्री खनालको भनाइ छ। संसदीय सुनवाई समितिले विभिन्न 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी वा सूचना पेश गर्न सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत रितपूर्वक उजुरी दर्ता गराउन पाउनेछन्। अब विदेशको खबर अमेरिकाले हर्मुज जलमार्ग 7 दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराग्चीले न्यूयोर्कमा मध्यस्थकर्ता मार्फत 7 दिने युद्ध विराम र जलमार्ग खोल्ने नयाँ प्रस्ताव राख्नु भएको थियो तर राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव अस्वीकार गर्नुभएको अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले जनाएको छ। पत्रिकाका अनुसार इरानले आफ्ना शर्त पूरा गर्नेमा अमेरिका सशंकित बनेको छ। ट्रम्पले इरानमाथि पुनः बमबारी अभियान शुरू हुन सक्ने चेतावनी दिनुभएको छ। इरानको प्रस्ताव गएको जूनको समझदारीमा आधारित थियो जस अनुसार तेल निर्यातमा प्रतिबन्ध छूट र हर्मुजमा समुद्री आवागमन सामान्य बनाउने उल्लेख थियो तर अमेरिका भने इरानको आणविक कार्यक्रम समेत समेटिएको थप व्यापक सम्झौताको पक्षमा देखिएको छ। राष्ट्रसंघको महासभामा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी शर्त नमानिए इरानलाई ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो। इरानले पनि सम्झौताका लागि आफूहरूलाई कुनै हतार नभएको जनाएको छ। अब खेल खबर नेपालका शारीरिक सुगठन खेलाड़ी सगेन्द्र सिंहले बैंककमा चलिरहेको 58 एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा स्वर्ण पदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपाका अनुसार उनले पुरूष 75 किलो तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन्। सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। यसअघि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा उनले 80 केजी तर्फ स्वर्ण पदक जितेका थिए। त्यस प्रतियोगितामा नेपालले 3 स्वर्ण 3 रजत र 1 काश्य सहित 7 पदक जितेको थियो। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबर अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो बागलुङमा एकजनाको ज्यान गयो। पश्चिम नेपालमा भोलि समय मुसलधारे वर्षाको सम्भावना। पछि सोमबारदेखि देशभरको मौसममा सुधार आउने। सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा गाड़ी चलाउन रोक। कृष्णवीरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन। विभिन्न सड़क अवरोध कायमै। देशभर धेरैसो निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै। मौसमले साथ नदिएको क्षेत्रमा मंगलबारसम्म गर्ने। हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार। थप सैन्य कार्यवाही हुन सक्ने। र एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 082-5563-775
2: सम्पर्क नम्बर 98-478-26873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: लामो समय लुम्बिनी मेडिकल कलेज पाल्पा तथा देवदह मेडिकल कलेज देवदहमा अनुभव प्राप्त डाक्टर विज्ञान केसी अब बुद्ध हस्पिटल प्रणाली घोराही दाङमा डाक्टर विज्ञान केसीद्वारा दिइने सेवाहरू
9: एनआइसियू साथै नवजात शिशुको चेक जाँच उपचार तथा बच्चाको दम रुगाखोकी एलर्जी बच्चाको वृद्धि विकासमा कमी पेट दुख्ने पखाला लाग्ने साथै बच्चा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच तथा उपचार
10: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी चेक जाँच तथा अपरेशन सेवा
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
13: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
14: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
10: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-5563-218
15: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
5: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
16: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: डाक्टरद्वारा दिइने सेवाहरू
16: ब्लड प्रेसर हाई लो भएका
5: कोलेस्ट्रोल बढी भएको
16: मुटुको गति एकनास नभएको
5: मुटु डुक हुने डर लागे जस्तो महसुस हुने
16: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको
5: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
16: मुटुको भल्कको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
17: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार
18: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-5590-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12871
19: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
20: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
18: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
18: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
18: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
18: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
17: डाक्टर दुर्गा बेलबाचेले दिने सेवाहरू
18: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
18: युरिक एसिड, बाट भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
18: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
18: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
18: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
20: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
21: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-7994, मोबाइल नम्बर 98-22-87-74-94।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड, छोराही दाङ,
6: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847279774
7: र 9857830689।
8: के तपाईँलाई विद्युतीय पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
8: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
10: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली, जिसस रोड, घोराही दाङ।
8: फोन नम्बर 0825607788।
10: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 9818240072।
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
13: सम्पर्क स्थान घोराई चौध, नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
8: फोन नम्बर 0825607479,
13: मोबाइल नम्बर 9844967487।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता, ट्रेनिङ र स्वास्थ्य

0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
0: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
2: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
3: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
2: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
3: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
2: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
3: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
3: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
2: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
3: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
2: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
3: सम्पर्क नम्बर 082-560-23।
2: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
4: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
5: विस्तृत आँखा परीक्षण उपचार,
6: बाल दृष्टि रोग निदान उपचार,
4: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
5: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
4: कन्ट्याक्ट लेन्स सेवा,
2: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
4: कृत्रिम आँखा फिटिङ गरिन्छ,
5: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चश्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
4: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
2: डेढो आँखा उपचार,
4: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
5: डबल भिजन उपचार,
4: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
5: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
4: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बाल बालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
5: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
3: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
2: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73।
7: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। प्रतिकूल मौसमका कारण नेपाल विद्युत प्राधिकरण गोराही वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा विद्युत संरचनामा रोग तथा बुट्यान ढल्नुका साथै अन्य प्राविधिक समस्या देखिएपछि विद्युत सेवा प्रभावित भएको छ। गोराही वितरण केन्द्रले नियमित विद्युत संचालनमा अवरोध देखिएपछि समस्या समाधानका लागि 7 प्राविधिक टोली नियमित रूपमा फिल्डमा खटेर काम गरिरहेको जनाएको छ। वितरण केन्द्रले नियमित सेवा प्रवाह हुन नसकेकोमा ग्राहकसँग क्षमा याचना गर्दै प्रतिकूल मौसमका कारण हुन सक्ने विद्युत दुर्घटना तथा अन्य जोखिमबाट सुरक्षित र सजग रहन आग्रह गरेको छ।

पाल विद्युत प्राधिकरण गोराही वितरण केन्द्रले मौसममा सुधारसँगै प्राविधिक समस्या समाधान गरी विद्युत सेवा नियमित बनाउने गरी टोली परिचालन गरिएको जानकारी गराएको छ। नेपालगंज उपमहानगरपालिकाले संक्रामक रोग महामारी तथा विपदजन्य घटनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै द्रुत प्रतिकार समिति तथा टोलीलाई अध्यावधिक गरी तयारी अवस्थामा राखेको छ। नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको पालिका स्तरीय द्रुत प्रतिकार समिति तथा टोलीको बैठकले सम्भावित महामारी तथा विपदका बेला तत्काल परिचालन हुने संयन्त्रलाई अध्यावधि गरेको हो। नगर प्रमुख विष्टले उपमहानगरपालिका विभिन्न किसिमका संक्रामक रोग महामारी तथा विपदजन्य घटनाको उच्च जोखिममा रहेकाले आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य सेवा प्रवाह जोखिम पहिचान प्रतिकारी तथा व्यवस्थापनका लागि त्यसचोटै ओडाका समुदाय स्तरीय द्रुत प्रतिकारी टोलीले तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले महामारी तथा विपदजन्य घटनाको जोखिमलाई मध्यनजर गर्दै उपमहानगरपालिका चनाखो रहेको बताउनुभयो। स्वास्थ्य प्रवर्धन शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जागीरस्वर बस्नेतले समुदाय स्तरीय द्रुत प्रतिकार टोलीले आवश्यक तयारी सहित परिचालन गरिएको जानकारी दिनुभएको छ। राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले खानेपानी जस्तो नागरिकको मौलिक अधिकारका क्षेत्रमा उपभोक्ताबाट 30% लगानी मागिनु न्यायचित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ। खलंगा शीतलपाटी खानेपानी उपभोक्ता संस्थाको 10 साधारण सभालाई सल्यानमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सड़क तथा भवन निर्माणका लागि ओ जनताबाट अतिरिक्त लगानी माग्ने नगरिए पनि खानेपानी जस्तो आधारभूत अधिकारसँग जोड़िएको सेवाका लागि उपभोक्ताबाट 30% लगानी मागिन न्यायचित नभएको उहाँको भनाइ थियो। सो अवसरमा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले खानेपानी नागरिकको मौलिक अधिकार भएकाले नागरिकले नगरपालिकाले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले खानेपानी क्षेत्रका लागि 1 अर्ब रूपियाँ भन्दा बढ़ी बजेट ल्याउन नगरपालिका सफल भएको जानकारी दिँदै विकास निर्माणका काममा आम नागरिकको सकारात्मक सोच र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको थियो। र भारतको उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय प्रणालीका कारण नेपालका विभिन्न प्रदेशमा तीव्र गतिमा हावाहुरी चलिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा ठूलो हावा चलिरहेको छ। उक्त न्यूनचापीय क्षेत्रका कारण शनिबार राति पनि ती प्रदेशहरूमा तीव्र गतिमा हावा चल्ने सम्भावना कायमै रहेको छ। मौसमविदका अनुसार हावाहुरीको यो प्रभाव भोलि दिउँसोसम्म कायम रहनेछ। भोलि दिउँसो विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा आसपासका क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना छ। भू उपग्रहबाट प्राप्त तल्लो वायुमण्डलको हावाको अवस्था सम्बन्धी तस्विरहरूले पनि तराईका भूभागमा हावाको गति तीव्र रहेको देखाएका छन्। हावाहुरीका कारण हुन सक्ने सम्भावित जोखिम र क्षतिबाट बस्नका लागि सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। अवस्था प्राण 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-03 र 98-29-54-555।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: बेस्ट प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस। अडगुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दांत बाङ्गो आयो। साथीहरु सधैं जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका

0: त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केही यात्रा हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
1: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
4: जो तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्, यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
5: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
6: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944, 9841793944।

0: गंगा रेडियस मेरो एवरेस्ट
1: मध्य पश्चिम ट्रान्जेक्ट यति बेला बेलुकीको 5 बजेको छ।

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। सल्यानमा निरन्तरको वर्षा र हावाहुरीका कारण 10 गते रातिदेखि अवरूद्ध विद्युत सेवा अझै संचालनमा आउन सकेको छैन। विभिन्न स्थानमा रूख ढल्दा 33 केभी प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत सेवा अवरूद्ध भएको हो। नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार 33 केभी प्रसारण लाइन अन्तर्गत लोहाम अरिंगाले फेदी खारखोला खण्डमा रूख ढलेर प्रसारण लाइनका संरचनामा क्षति पुगेको छ। कपूरकोट क्षेत्रमा गैराती केही मरमत गरिए पनि अन्य स्थानमा समेत समस्या देखिएको सल्यान वितरण केन्द्रका प्रमुख नरेश रावलले जानकारी दिनुभएको छ। उहाँका अनुसार मरमतका क्रममा एक पछि अर्को समस्या फेला परिरहेको छ। लगातारको वर्षाका कारण माटो गलेको र शुक्रबार बिहानैदेखि तीव्र गतिमा हावाहुरी बतास चलिरहेकाले विद्युत संरचनामा थप क्षति पुगेको प्राधिकरणले जनाएको छ। विद्युत सेवा सुचारू गर्न प्राविधिक टोली बिहानैदेखि परिचालन गरिएको छ। विद्युत अवरूद्ध हुँदा जिल्लाका संचार माध्यम उद्योग तथा अन्य विद्युतीय सेवा समेत प्रभावित भएका छन्। यसैबीच लगातारको वर्षाका कारण राप्ती राजमार्गका विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात सेवा पनि प्रभावित भएको छ।

प्रतिकूल मौसमका कारण नेपाल विद्युत प्राधिकरण घोराई वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा विद्युत संरचना रूख तथा बुट्यान ढल्नुका साथै अन्य प्राविधिक समस्या देखिएपछि विद्युत सेवा प्रभावित भएको छ। घोराई वितरण केन्द्रले नियमित विद्युत सञ्चालनमा अवरोध देखिएपछि समस्या समाधानका लागि सातवटा प्राविधिक टोली नियमित रूपमा फिल्डमा खटाएर काम गराइरहेको जनाएको छ। वितरण केन्द्रले नियमित सेवा प्रवाह हुन नसकेकोमा ग्राहकसँग क्षमा याचना गर्दै प्रतिकूल मौसमका कारण हुन सक्ने विद्युत दुर्घटना तथा अन्य जोखिमबाट सुरक्षित र सजग रहन आग्रह गरेको छ। नेपाल विद्युत प्राधिकरण घोराई वितरण केन्द्रले मौसममा सुधारसँगै प्राविधिक समस्या समाधान गरी विद्युत सेवा नियमित बनाउन टोली परिचालन गरिएको जनाएको छ। नेपालगंज उपमहानगरपालिकाले संक्रामक रोग महामारी तथा विपदजन्य घटनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै द्रुत प्रतिकार्य समिति तथा टोलीलाई अध्यावधि गरी तयारी अवस्थामा राखेको छ। नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको पालिका स्तरीय द्रुत प्रतिकार्य समिति तथा टोलीको बैठकले सम्भावित महामारी तथा विपदका बेला तत्काल परिचालन हुने संयन्त्रलाई अध्यावधि गरेको हो। नगर प्रमुख विष्टले उपमहानगरपालिकाका विभिन्न किसिमका संक्रामक रोग महामारी तथा विपदजन्य घटनाको उच्च जोखिममा रहेकाले आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य सेवा प्रवाह जोखिम पहिचान प्रतिकार्य तथा व्यवस्थापनका लागि 23 वडाका समुदाय स्तरीय द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले महामारी तथा विपदजन्य घटनाको जोखिमलाई मध्यनजर गर्दै उपमहानगरपालिका चनाको रहेको बताउनुभयो। स्वास्थ्य प्रवर्धन शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेतले समुदाय स्तरीय द्रुत प्रतिकार्य टोलीलाई आवश्यक तयारीसहित परिचालन गरिएको जानकारी दिनुभयो। र राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले खानेपानी जस्तो नागरिकको मौलिक अधिकारका क्षेत्रमा उपभोक्ताबाट 30% लगानी मागिनु न्यायचित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ। खलंगा शीतलपाटी खानेपानी उपभोक्ता संस्थाको 10 साधारण सभालाई सल्यानमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सड़क तथा भवन निर्माणका लागि जनताबाट अतिरिक्त लगानी माग्ने नगरिए पनि खानेपानी जस्तो आधारभूत अधिकारसँग जोड़िएको सेवाका लागि उपभोक्ताबाट 30% लगानी मागिनु न्यायचित नभएको उहाँको भनाई छ। सो अवसरमा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले खानेपानी नागरिकको मौलिक अधिकार भएकाले नगरपालिकाले यस क्षेत्रबाट उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले खानेपानी क्षेत्रका लागि 1 अर्ब रूपियाँ भन्दा बढ़ी बजेट ल्याउन नगरपालिका सफल भएको जानकारी दिँदै विकास निर्माणका काममा आम नागरिकको सकारात्मक सोच र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। साधारण सभा संस्थाका अध्यक्ष केशव बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई
5: के गर्ने बाबु,
6: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राखुहल रोड, खोराही दाल,
8: सम्पर्क मोबाइल 98478727977
9: र 98578309।

0: भाइनेटको buy one gift one free अफरमा 3 महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि 1 महिना फ्री इन्टरनेट भाइनेट अब सबै कनेक्टेड
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्य फार्मेसीमा
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
3: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
4: बिना टाका प्रभावकारी उपचार
2: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
5: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार
6: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 98478-26163 र 98095-12871

0: rate sakatra no it like pro rasita power from 2 and 4 sakcha yasma hamro patro nepal ma sarvadhik download garieko hamro patro app tapai ka lagi sadhai sajilo sabai sajilo tapai pani download garnu hos kinaki yasma sabai cha
1: ghar ghar ani grihini ko sath hulas le banaudai cha pariwar ek sath
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: आवाज हिनक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नुस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
10: इन्डोस्कोपी सेवा,
6: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु हो। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
12: विशेषज्ञ डाक्टरी सेवाहरू
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
13: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
12: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
11: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
14: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: अन्य सेवाहरू
15: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
18: डाक्टर आउने बारे सूचना।
10: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
18: डाक्टरद्वारा दिइने सेवाहरू
10: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जिक खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
18: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
19: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
20: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
21: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
22: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ
23: सम्पर्क फोन नम्बर 98479 57193 र 98188809028
24: खुशीको खबर
25: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
26: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
27: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
26: उपलब्ध शल्यक्रियाहरू
27: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
26: बालबालिकाको न्यूरो सर्जरी
27: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
26: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
27: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
26: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97090-65255
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
28: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ
30: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97492-64643 र 98578-53825
31: होइन भाइला लखर लखर कहाँ हिँडिस्
32: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
31: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
32: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
31: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
32: ल ल काका गइहाले म
33: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
32: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
33: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
34: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
33: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ साथमा
34: तीन पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र।

0: बेलबासेलेदिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001
4: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
5: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
4: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
5: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
4: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
4: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएम पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित, हावाहुरी र वर्षाले विभिन्न सड़क तथा विद्यालयमा क्षति।
1: रोल्पा होलेरी स्वर्गद्वारी सड़क खण्डमा रूख ढलेर सड़क अवरूद्ध, मौसम सुधारिएपछि फुलाइने, प्रतिकूल मौसमका कारण घोराईमा विद्युत सेवा प्रभावित।
0: शान्तिनगर गाउँपालिकामा रहेको बौलाहा खोलामा 3 वर्षदेखि खुलेन ठेक्का, चोरी भएको स्थानीयको आरोप।
1: र भारी वर्षापछि राप्तीका कर्मचारीलाई विदाका दिन पनि कार्यालयमा उपस्थित हुन निर्देशन।
0: अब खबर विस्तारमा।
1: अविरल वर्षाको कारण दाङको जनजीवन प्रभावित बनेको छ। बिहिबारदेखि परिरहेको वर्षाका कारण बजार क्षेत्रमा चहलपहल घटेको छ भने नदी तथा खोलामा पानीको बहाव बढ़दै गए पनि उच्च सतर्कता अपनाइएको छ। दाङसँगै छिमेकी पहाड़ी जिल्लामा परेको पानीका कारण राप्ती

0: नदीको सतह केही बढेको जनाइएको छ। यसै गरी बबई लगायतका नदी खोलामा पनि पानी बढ़न सक्ने र पहाड़ी क्षेत्रमा पहिरो जान सक्ने जोखिम रहेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै आएको छ। यसै गरी आज आएको हावाहुरी र लगातारको वर्षाका कारण दाङका विभिन्न स्थानमा भौतिक संरचना तथा सड़कमा क्षति पुगेको छ। हावाहुरीले तुलसीपुरको एक विद्यालयको भवनमा क्षति पुर्याएको छ भने वर्षाका कारण सड़क तथा पुलमा समेत जोखिम बढ़ेको छ। तुलसीपुर उपमहानगरपालिका 8 स्थित माध्यमिक विद्यालय अश्वाराको भवनमा शनिबार आएको हावाहुरीले क्षति पुर्याएको छ। हावाहुरीका कारण विद्यालय भवनमा क्षति पुगेको प्रधानाध्यापक निमाकान्त रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार चारवटा कक्षा कोठाको छाना उड़ाएको छ। यस्तै लगातारको वर्षाका कारण घोराई तुलसीपुर सड़क खण्ड अन्तर्गत ग्वारखोलामा रहेको पुरानो पुलको एप्रोच स्ल्याब मुनिको बाटो खसेको छ। पुलमा सम्भावित जोखिम बढ़ेपछि उक्त स्थानमा सवारी साधनको आवत जावत बन्द गरिएको छ। त्यसै गरी लगातारको वर्षाका कारण खोराई उपमहानगरपालिका 19 का मुख्य सड़क समेत अवरूद्ध भएका छन्। विभिन्न स्थानमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको वडा अध्यक्ष ज्ञान बहादुर रायमाझीले जानकारी दिनुभयो। सड़क पुनः सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको उहाँले बताउनुभयो। लगातारको वर्षाका कारण जिल्लाका ग्रामीण तथा मुख्य सड़कमा समेत जोखिम बढ़ेकाले सावधानी अपनाउन आग्रह गरेको छ। यसैबीच आज हामीले निरन्तर वर्षाको अवस्थाका बारेमा राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीसँग कुराकानी गरेका छौं।
1: राप्ती गाउँपालिकामा अहिलेसम्म त्यस्तो असर देखिया छैन सर। अब अलिअलि खोलामा पानीको बहाव चाहिँ हल्का बढ़ेको छ, अरू त्यस्तो असर चाहिँ छैन। अब वर्षा चाहिँ रेगुलर छ, अब अहिले त्यस्तो डुबान पर्ने सम्भावनाहरू त्यस्तो छैन। म पनि यता सिनेतिर छु, डुबान पनि यतै पर्ने भए भएर म यतै छु, तर त्यस्तो चाहिँ अहिलेसम्म देखिया छैन सर।
0: राप्ती नदी अलि वर्षा त निरन्तर भइरहेको छ, बढ्ने नबढ्ने केही जानकारी पाउनु भएको छ सर?
1: बिहान म यता प्रहरी साथीसँग पनि कुरा गरेका थिए, प्युठान र रोल्पामा पनि समन्वय गरिरहेछौ, त्यता पनि रेगुलर वर्षा छ, खोला चाहिँ बढ्न सक्ने सम्भावना छ भन्ने कुरा गर्नुहुन्थ्यो, तर त्यस्तो चाहिँ एकदमै बढेको अवस्था चाहिँ छैन सर।
0: यदि बढ्यो भनेपछि पूर्व सूचना दिने केही संयन्त्रहरू के छ के छ अहिले सर?
1: पूर्व सूचनाको लागि सायरन छ, अनि त्यसपछि म्यासेजहरू पनि आउँछ बाढी आउँदैछ भनेर।
0: अलि पहिलेदेखि नै जानकारी भएको कुरा हो यस्तो खालको समस्या आउन सक्छ भनेर, राप्ती गाउँपालिकाले के तयारी गरे?
1: राप्ती गाउँपालिकाले अब हामीले त्यो सबै प्रभावित क्षेत्रहरू छ त्यो क्षेत्रहरूको मोटामोटी डाटा संकलन गरेर पूर्व सूचना नै गरेका छौँ। अब यति गतिदेखि यति गतिसम्म ठुलो वर्षा हुने भएको कारणले अब माछा दाउरा अन्य कारणवश खोलातिर नजानको लागि हामीले निषेधै गरेका छौँ, र अब उद्धारको पनि हामी एलर्ट छौँ। अब राप्ती गाउँपालिकाले सबै कार्यालयहरू खोलेर कर्मचारीहरूलाई जनप्रतिनिधिहरूलाई पनि एलर्ट रूपमा चाहिँ बस्न आह्वान पनि गरेका छ, अनि विपद आयो भने होल्डिङ सेन्टरको पनि व्यवस्था गरेका छौँ हामीले। त्यस्तो खालको अवस्था आयो भने कुन कुन ठाउँमा चाहिँ हामीले उहाँहरूलाई व्यवस्थापन गर्न सकिन्छ भनेर त्यो पनि पहिचान गरेरै गर्दा छ।
0: अनि खास गरी कति घर परिवार अथवा कति संख्यामा चाहिँ यो समस्यामा पर्न सक्छन् भन्ने छ राप्ती गाउँपालिकामा?
1: साथी घर संख्या त यति छैन सर। अब यता बस्तीमा चाहिँ अब कथा सुरुलिया बसन्तपुर लगायतको यो नदी किनारको छेउछाउमा आसपासमा चाहिँ प्रभावित हुन सक्छ भन्ने चाहिँ आकलन गरेर हुँदैन।
0: होल्डिङ सेन्टरहरूमा कति जति चाहिँ हुन सक्छ भन्ने तयारी गर्नु भएको छ अहिले?
1: होल्डिङ सेन्टरमा त छ, अब विद्यालयहरूमा छ, अनि हामीले एउटा होल्डिङ सेन्टर नै बनाएको
0: हजुर। नदी किनारतिर पनि चेक जाँच गरिराख्या भन्ने कुराकानी गर्नु भएको छ, पुलिस प्रशासन कतिको लाग्नु भएको छ के छ?
1: अपडेटमै हुनुहुन्छ उहाँहरू पनि, बेला बेलामा हामीलाई पनि फोन गरिराख्नु भएको छ, अनि त्यस्तो केही भयो भने सूचना पाउला सर भन्ने हिसाबले चाहिँ उहाँहरूले पनि अपडेट गरिराख्नु भएको छ। बिहान पनि म उहाँहरूसँग फोनमै थिएँ, अनि हाकिम साहबहरूले अनि जनप्रतिनिधिहरूसँग हामी कोर्डिनेसनमै छ।
0: तपाईँहरूले राप्ती गाउँपालिकामै यस्तो विपद प्रतिकार्य टिम त्यस्तो बनाउनु भएको छ कि के छ?
1: एउटा ऱ्यापिड टिम भनेर निर्माण गरेका छ जस्तो लाग्छ।
2: अब अन्य खबर प्रसंग, निरन्तर वर्षा र हावाहरीका कारण होलेरी सोर्गोदारी सड़क खण्डका विभिन्न स्थानमा रूखहरू ढले र सड़क अवरूद्ध भएको छ। वर्षा र हावाहुरी नरोकेका कारण थप रूखहरू समेत ढल्ने क्रम जारी रहेको सड़क डिभिजन कार्यालय प्युठानले बताएको छ। सड़कमा खसेका रूख तथा अन्य अवरोध हटाउन आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको, तर हाल पनि वर्षा र हावाहुरी जारी रहेकाले तत्काल सड़क सफाई तथा अवरोध हटाउने कार्य गर्दा जोखिम हुन सक्ने भएकाले मौसममा सुधार आए लगतै जनशक्ति परिचालन गरी सड़क खुलाउने तयारी गरिएको छ। सड़क अवरूद्ध हुँदा होलेरे हुँदै स्वर्गोदरी जाने तथा स्वर्गोदरीबाट होलेरेतर्फ आउने यात्रु तथा सवारी साधन प्रभावित भएका छन्। सड़क पूर्ण रूपमा सञ्चालनमा नआएसम्म अत्यावश्यक अवस्था बाहेक यात्रा नगर सम्बन्धित निकायले अनुरोध गरेको छ। यात्रा गर्नै पर्ने अवस्था भएमा सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा वर्षा र हावाहुरीका समयमा विशेष सावधानी अप्नाउन अनुरोध गरिएको छ। मौसम प्रतिकूल रहेकाले सड़क आसपासका क्षेत्रमा थप रूख ढल्ने तथा पहिरोको जोखिम समेत हुन सक्ने भएकाले यात्रुलाई सतर्क रहन आग्रह गरिएको छ।
0: प्रतिकूल मौसमका कारण नेपाल विद्युत प्राधिकरण घराई वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा विद्युत संरचनामा रूख तथा बुट्यान ढल्नुका साथै अन्य प्राविधिक समस्या देखिएपछि विद्युत सेवा अवरोध भएको छ। घराई वितरण केन्द्रले नियमित विद्युत सञ्चालनमा अवरोध देखिएपछि समस्या समाधानका लागि 7 प्राविधिक टोली नियमित रूपमा फिल्डमा खटाएर काम गरिरहेको जनाएको छ। वितरण केन्द्रले प्रतिकूल मौसमका कारण हुन सक्ने विद्युतीय दुर्घटना तथा अन्य जोखिमबाट सुरक्षित र सजग रहन आग्रह गरेको छ। नेपाल विद्युत प्राधिकरण घराई वितरण केन्द्रले मौसममा सुधारसँगै प्राविधिक समस्या समाधान गरी विद्युत सेवा नियमित बनाउन टोली परिचालन गरिएको जनाएको छ।
2: उता सल्यानमा निरन्तरको वर्षा र हावाहरीका कारण 10 गते रातिदेखि अवरूद्ध विद्युत सेवा अझै सञ्चालनमा आउन सकेको छैन। विभिन्न स्थानमा रूख ढल्दा 33 केवी प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत सेवा अवरूद्ध भएको हो। नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार 33 केवी प्रसारण लाइन अन्तर्गत लुहाम अरिङ्गाले फेदी खारखोला खण्डमा रूख ढलेर प्रसारण लाइनका संरचनामा क्षति पुगेको छ। कपुरकोट क्षेत्रमा गैराती केही मरमत गरिए पनि अन्य स्थानमा समेत समस्या देखिएको सल्यान वितरण केन्द्रका प्रमुख नरेश रावलले जानकारी दिनुभएको छ। उहाँका अनुसार मर्मतका क्रममा एकपछि अर्को समस्या फेला परिरहेको छ। लगातारको वर्षाका कारण माटो गलेको र शुक्रबार बिहानैदेखि तीव्र गतिमा हुरी बतास चलिरहेकाले विद्युत संरचनामा थप क्षति पुगेको प्राधिकरणले बताएको छ। विद्युत सेवा सुचारू गर्न प्राविधिक टोली बिहानैदेखि परिचालन गरिएको छ। विद्युत हुँदा जिल्लाका संचार माध्यम उद्योग तथा अन्य विद्युतीय सेवा समेत प्रभावित भएका छन्।
0: दाङको शान्तिनगर गाउँपालिकामा पर्ने बौलाहा खोलामा 3 वर्षदेखि ठेक्का खोलेको छैन। शान्तिनगर 5 दाङ सुर्खेत सड़क खण्डदेखि उत्तरतर्फ ठेक्का नखुले पनि चोरी निकासी भनी भइरहेको स्थानीयको गुनासो छ। रातिमा ढुङ्गा गिटी चोरी निकासी भइरहँदा स्थानीय 2 नहरमा समस्या पुर्याउन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। जहाँ झुण्डी पिपली नहर र कुवा गनारी नहर पर्दछन् त्यहाँ खोलामा अहिले ठूला ठूला खाल्डा समेत बनेको स्थानीयको गुनासो छ। 4 वर्षदेखि खोला नखोलेको कुरा शान्तिनगर 5 वडाध्यक्ष उपेन्द्र बहादुर रावतले समेत स्वीकार्नु भएको छ। यद्यपि चोरी भएको विषयमा भने आफूलाई केही जानकारी नभएको उहाँको भनाई छ। त्यहाँ संरक्षण गर्ने निकायले नजर अन्दाज गर्दा चोरी भइरहेको स्थानीयको भनाई छ।
2: दाङ र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढ़ी पहिरो र डुबान लगायतका विपदजन्य जोखिम बढ़न सक्ने भन्दै जिल्ला प्रशासनिक कार्यालय दाङले जिल्लाभित्र सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालय दाङले शुक्रबार साँझ सूचना जारी गर्दै यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र सम्पूर्ण सवारी साधनको आवागमन रोक लगाइएको हो। कार्यालयका अनुसार निरन्तर वर्षाका कारण बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़ेकाले सम्भावित दुर्घटना तथा मानवीय क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको हो। वर्षाको समयमा अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्न तथा विपदको जोखिमबाट बस्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिनुभएको छ। उहाँले अविरल वर्षाका कारण थप जोखिम उत्पन्न भएपछि अर्को सूचना जारी नगरेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको बताउनुभयो। कार्यालयले यसअघि राप्ती राजमार्ग अन्तर्गतको तुलसीपुर कपुरकोट सड़क खण्डमा असोज 9 गतेदेखि 11 बिहान 6 बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको थियो। अविरल वर्षाका कारण सड़क खण्डमा थप जोखिम उत्पन्न भएकाले सम्भावित दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई ध्यानमा राखी सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिनुभएको छ।
0: वर्षाका कारण विपदको जोखिम कायमै रहेपछि दाङको राप्ती गाउँपालिकाले सार्वजनिक विदाका दिन समेत कर्मचारीलाई कार्यालयमा उपस्थित भएर तयारी अवस्थामा रहन निर्देशन दिएको छ। गाउँपालिकाले असोज 10 गते शनिबार र 11 गते आइतबार सार्वजनिक विदा परे पनि गाउँपालिका वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीलाई आफ्नो कार्यालयमा उपस्थित हुन अनुरोध गरेको हो। गाउँपालिकाले मौसम विज्ञान विभागबाट जारी सूचना अनुसार हाल भारी वर्षा भइरहेको र वर्षाका कारण विपदको जोखिम कायमै रहेको जनाएको छ। सम्भावित विपद व्यवस्थापनमा सहयोग सहजीकरण तथा प्रभावकारी कार्य समन्वयका लागि कर्मचारीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन भनिएको छ। सूचनामा सबै कर्मचारीले गाउँपालिकासँग निरन्तर सम्पर्क र समन्वयमा रहन समेत आग्रह गरिएको छ। विपदको अवस्था सिर्जना भएमा तत्काल परिचालन हुन सक्ने गरी कार्यालयमा उपस्थित भएर तयारी अवस्थामा रहन गाउँपालिकाले भनेको हो।
2: सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराईको पाँचौं अधिवेशनबाट मुमान सिंह खड्काको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ। अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा सरस्वती खत्री, सचिवमा सर्वजित ओली र कोषाध्यक्षमा तिलकराम पोखरेल चयन हुनुभएको हो। त्यसैगरी कार्य समिति सदस्यहरूमा मोहनलाल पाण्डे, दिलमाया चौधरी, एम बहादुर ओली, गीता आचार्य र भगवती शर्मा र लेखा समितिको संयोजकमा हिमाल न्यौपाने चयन हुनुभएको छ भने लेखा समिति सदस्यमा पार्वता आचार्य र पदम रिजाल चयन हुनुभएको छ। नयाँ कार्य समिति चयनसँगै सहकारीको संस्थागत विकास, सदस्यहरूको आर्थिक हित तथा सहकारीको उद्देश्य अनुसार प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ़ने अपेक्षा गरिएको छ। अधिवेशनमा संस्थाको विगतको गतिविधि, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो। सहभागीहरूले सहकारीलाई थप व्यवस्थित, पारदर्शी र सदस्य केन्द्रित बनाउँदै अघि बढ़ाउनु पर्नेमा जोड़ दिएका थिए। नवनिर्वाचित अध्यक्ष मुमान सिंह खड्का सहित नयाँ कार्य समितिले संस्थाका सदस्यहरूको विश्वास र अपेक्षालाई आत्मसात गर्दै सहकारीको प्रगति र सदस्यहरूको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
0: नेपालगंज उपमहानगरपालिकाले संक्रामक रोग महामारी तथा विपदजन्य घटनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै द्रुत प्रतिकार्य समिति तथा टोलीलाई अध्यावधिक गरी तयारी अवस्थामा राखेको छ। नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको पालिका स्तरीय द्रुत प्रतिकार्य समिति तथा टोलीको बैठकले सम्भावित महामारी तथा विपदका बेला तत्काल परिचालन हुने संयन्त्रलाई अध्यावधि गरेको हो। नगर प्रमुख विष्टले उपमहानगरपालिकाका विभिन्न किसिमका संक्रामक रोग महामारी तथा विपदजन्य घटनाको उच्च जोखिममा रहेकाले आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य सेवा प्रवाह, जोखिम पहिचान, प्रतिकार्य तथा व्यवस्थापनका लागि 23 वडाका समुदाय स्तरीय द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको थियो बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बमले महामारी तथा विपदजन्य घटनाको जोखिमलाई मध्यनजर गर्दै उपमहानगरपालिका चनाको रहेको बताउनुभयो। स्वास्थ्य प्रवर्धन शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेतले समुदाय स्तरीय द्रुत प्रतिकार्य टोलीलाई आवश्यक तयारी सहित परिचालन गरिएको जानकारी दिनुभयो। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर नवीन दर्नालले महामारी जन्य घटनालाई मध्यनजर गर्दै अस्पताल आवश्यक तयारी सहित अवस्थामा रहेको जानकारी दिनुभयो। उहाँले विगतका महामारीका समयमा नेपालगंज उपमहानगरपालिकाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा आउन सक्ने महामारी जन्य घटनाको सामना गर्न सबै पक्षबीच समन्वय आवश्यक रहेको बताउनुभयो।
2: रूकुम पश्चिममा सिमरुतो खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिकाबाट आउने सिमरुतो खोलाले बगाउँदा मुसिकोट नगरपालिका घर लहु निवासी 58 वर्षीय बेगमाया परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार मुसिकोट नगरपालिका 11 स्थित स्याउली बजार नजिक खोला तर्ने क्रममा आज बिहान परियारलाई खोलाले बगाएको थियो। उहाँ घरबाट सिमरुतो तर्फ जाने क्रममा खोलामा बग्नु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार स्थानीयवासी र प्रहरले खोजी गर्दा खोलाबाट परियारको शव निकालिएको हो। घटनास्थलमा प्रहरी पुगेर आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइएको उहाँले बताउनु भएको छ।
0: निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा विभिन्न आयामबाट छलफल चलाइरहेको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्की सहितका पदाधिकारीले सरकारवाला एवं जानकारसँग विमर्श चलाउनु भएको हो। आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या, मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिका बारे विचार विमर्श गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताउनुभयो। विदेशमा रहेका नेपालीको एकिन विवरण संकलन, उनीहरूलाई मतदाता नामावलीमा समेट्ने प्रक्रिया, मतदान केन्द्रको सम्भावित व्यवस्था तथा मतदानपछि मतपत्र व्यवस्थापन लगायतका प्राविधिक र प्रशासनिक पक्षमा समेत आयोगले छलफल चलाएको छ। यसै सन्दर्भमा आयोगले परराष्ट्र मन्त्रालयको सहजीकरणमा हालै विभिन्न मुलुक स्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखसँग छलफल गरेको थियो। आयोगको आफ्नै अध्ययन सामग्रीमा पनि विभिन्न मुलुकले विदेश स्थित दूतावास तथा कन्सुलेटमा मतदान केन्द्र स्थापना गर्ने, हुलाक मार्फत मतदान गराउने, प्रतिनिधि मार्फत मतदान गर्ने तथा विद्युतीय वा मिश्रित विधि अपनाउने विकल्प र सोका लागि आवश्यक कानूनी र नीतिगत परिवर्तनको अध्ययन गरिरहेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भई आज स्वदेश फर्किनु भएको छ। उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डाक्टर स्वर्णिम वागले, गृहमन्त्री सुदन गुरूङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै महासभाको उच्च स्तरीय सप्ताहमा सहभागी हुन यही असोज 6 गते संयुक्त राज्य अमेरिकाको न्यूयर्क प्रस्थान गर्नुभएको थियो। उहाँ नेतृत्वको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार कुमार व्यञ्जनकार र परराष्ट्र सचिव अमृत बहादुर राई लगायत हुनुहुन्थ्यो। यसैबीच प्रधानमन्त्री शाह भन्दा अघि नै न्यूयर्क प्रस्थान गर्नुभएका परराष्ट्र मन्त्री खनाल भने राष्ट्र संघीय महासभा अन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी भइरहनु भएको परराष्ट्र मन्त्रीको सचिवालयले बताएको छ। प्रधानमन्त्री शाहले हिजो महासभालाई सम्बोधन गर्नुभएको थियो। सो अवसरमा प्रधानमन्त्री शाहले जलवायु न्याय संयुक्त राष्ट्र संघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै हाम्रा देशका मानिसलाई बारम्बार विगतको पुननिर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिनुपर्नेमा जोड़ दिनुभएको थियो। उहाँले गत भदौ 10 गते भोटेकोशी नदीमा गएको बाढ़ीबाट भएको जनधनको क्षतिबारे जानकारी गराउँदै उक्त विपद स्थानीय त्रासदी मात्रै नभई विश्वका लागि एउटा चेतावनी पनि भएको उल्लेख गर्नुभएको थियो।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिकाले हर्मुज जलमार्ग 7 दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले न्यूयोर्कमा मध्यस्थकर्ता मार्फत 7 दिने युद्धविराम र जलमार्ग खोल्ने नयाँ प्रस्ताव राख्नु भएको थियो। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव अस्वीकार गर्नुभएको अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले जनाएको छ। पत्रिकाका अनुसार इरानले आफ्नो शर्त पूरा गर्नेमा अमेरिका सशंकित बनेको छ। ट्रम्पले इरानमाथि पुनः बमबारी अभियान शुरू हुन सक्ने चेतावनी समेत दिनुभएको छ। इरानको प्रस्ताव गएको जूनको समझदारीमा आधारित थियो, जसअनुसार तेल निर्यातमा प्रतिबन्ध, छूट र हर्मुजमा समुद्री आवागमन सामान्य बनाउने उल्लेख थियो। तर अमेरिका भने इरानको आणविक कार्यक्रम समेत समेटिएको थप व्यापक सम्झौताको पक्षमा देखिएको छ। राष्ट्रसंघको महासभामा बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकी शर्त स्वीकार भए इरानलाई ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो। इरानले पनि सम्झौताका लागि आफूहरूलाई कुनै हतार नभएको जनाएको छ।
2: मध्यपश्चिम खबरमा अब खेल समाचार। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा आज घरेलु टोली संघको खेल नतिजाविहीन भएसँगै समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। नेपाल र जापानले समान एक एक अंक बाँडेका छन्। यो सँगै नेपाल 3 अंकका साथ समूह एकको विजेताका रूपमा अन्तिम 8 पुगेको। अब नेपालले मंगलबार बिहान पौने 6 बजे श्रीलंकासँग खेल्नेछ। हिजो नेपालसँग 5 विकेट पराजित भए पनि अफगानिस्तान उपविजेता विजेता हुँदै क्वार्टर फाइनलमा पुग्यो। उसले भारतसँग खेल्नेछ। आज जापानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले चार विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाउनु भएको थियो। आसिफ शेखले 21 रन जोड्नुभयो। वर्षाका कारण खेल 15 ओभरमा झारिएको थियो, तर नेपालले ब्याटिङ गरिसकेपछि फेरि पानी पर्यो र थप खेल हुन सकेन। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ़न सकेको छैन।
0: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। धाङको आजको अधिकतम तापक्रम 27.4 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय खोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 28.8 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.4 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 78% रहेको मौसम कार्यालयकी प्रमुख श्रेया रिजालले जानकारी दिनुभएको छ।
2: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि पटक।
0: अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित। हावाहुरी र वर्षाले विभिन्न सड़क तथा विद्यालयमा क्षति।
2: रोल्पा हलेरे स्वर्गोदारी सड़क खण्डमा रूख ढलेर सड़क अवरूद्ध। मौसम सुधारिएपछि खुलाइने। प्रतिकूल मौसमका कारण घोराईमा विद्युत सेवा प्रभावित।
0: शान्तिनगर गाउँपालिकामा रहेको बौलाहा खोलामा 3 वर्षदेखि खुलेन ठेक्का। चोरी भएको स्थानीयको आरोप।
2: र भारी वर्षापछि राप्तीका कर्मचारीलाई बिदाका दिन पनि कार्यालयमा उपस्थिति हुन निर्देशन।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
2: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र सीमा पाण्डे र तपाईँ श्रोताले पनि धन्यवाद दिँदै
0: म शान्त कुमार बुढामगर
2: अनि म सुशीला ओली पनि विदा हुन्छौ।
0: नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: But that was just the beginning. The real game begins now.
6: एफएक्स सिनेमाज घोराई 10 कौडीकुला दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
5: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति।
6: जदौ
7: रागले बोल्यो जातको चलना पानी की हाथ को
6: बाइक योद्धा
8: मलाई मेरी छोरी फूल जस्ते लाग्छ। आज देखि हजुरको शिरमा सिउरी दिएछ।
6: साथै हिन्दी कथानाक चलचित्र पैराडाइज पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
9: लेकिन उसी जात में पैदा हुए कौओं के बारे में घंटा भी नहीं लिखा। ये क्रोधित हुए उन कौओं की कहानी है।
10: मम्मी मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्कै रहन्छन्। स्कुलमा जान लाज लाग्न भइसक्यो।
12: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
13: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
15: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 082-5902222।
11: न्यू रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
16: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
17: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
16: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
17: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
16: हुलासले बनाउँदैछ परिवार एक साथ।
18: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ?
19: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
18: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
19: ए ठिकै छ, म जान त धेरै ठाउँ ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छौ।
20: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
21: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
20: शिशु क्लिनिक फर्टिलिटी बिदिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
22: राप्ती इन्जिनियरिङ कलेज घोराहिदाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
23: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
22: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराहीदाङ।
23: फोन नम्बर 082-562-601 98578-3590 98578-3184।
24: के तपाईँलाई पायल फुस्रा फुस्रा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
25: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
26: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: गाउँदैथेस मेरो एभरेस्ट.
1: द रियल गेम बिगिन्स नाउ.
2: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र आचार्य.
3: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति.
2: साथै नेपाली कथानायक चलचित्र बा एक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्.
4: जस्तो नलायक छोरा संसारमा कसैको पनि नहोस्.
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज. यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज.

आदरणीय श्रोता, दांग सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट उत्पादन भएर विभिन्न अन्य 11 साझेदारी रेडियोबाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबलीबाट हामी बोलिरहेका छौ। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माडी आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो आपुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचोली 91

0: निदान उपचार
1: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
2: सुक्खा आँखा परीक्षण तथा उपचार न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
1: कन्ट्याक्ट लेन्स सेवा
3: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
1: कृत्रिम आँखा फिटिङ गरिन्छ
2: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
1: दाङ जिल्लाकै पहिलो र एकमात्र
4: भिजन थेरापी सेवाहरू
1: अल्छी आँखा उपचार
3: डेढो आँखा उपचार
1: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
2: डबल भिजन उपचार
1: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
2: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
1: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
2: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सडक विभाग रोड दाङ
3: फोन नम्बर 9899-84602 र 9864-8473
5: सीता के भयो तिमीलाई गुम्सेर बसी छौ
6: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आजकै मरिसक्यो
5: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
6: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छौ
7: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहरूको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
8: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
7: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मा मौसमी रुघाखोकीको जोखिम र बच्ने उपाय।
2: अब संक्रमित व्यक्ति छ होइन, उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। चाडबाड नजिकै गर्दा बजार अनुगमन प्रभावकारी बनाउन माग, उपभोक्ता बढ़ी सचेत हुनुपर्ने लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
6: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
5: अनुहारका हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
5: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
5: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत फरिने,
5: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
5: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
6: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर

0: चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
1: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
2: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: बेस्ट प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: अकोराब्सी आयन
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल चलाइरहेको जनाएको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्की सहितका पदाधिकारीले सरकारवाला एवं जानकारहरूसँग छलफल गरिरहेको आयोगको भनाई छ। आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या, मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन संचालनमा कूटनीतिक नियोगको भूमिकाबारे विचार विमर्श गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले CIN बताउनुभयो। लेन्डी खोलाबाट भोटिकोशी त्रिशुली नदीमा मिसिएको विनाशकारी बाढ़ीले नुवाकोट र रसुवामा तहस नहस तथा जनधनको क्षति पुर्याएको आज एक महिना पूरा भएको छ। बाढ़ीले क्षति पुर्याउने क्रममा देवीघाटको वृद्धाश्रममा समेत क्षति पुर्याएको छ भने 1,000 भन्दा बढ़ीको मृत्यु भएको छ भने 5,000 भन्दा बढ़ी अझै बेपत्ता छन् र भग्नावशेषको रूपमा परिणत भएका कतिपय बस्तीहरूमा सरकारले अझ पुनर्निर्माणको लागि काम गर्नुपर्ने माग पनि उठिरहेको छ। कतिपय स्थानमा पुनर्निर्माणमा तीव्रता नदिइएकोमा नागरिकहरूले गुनासो पनि गरिरहेको रेडियो भैरवी नुवाकोटले खबर पठाएको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
5: आज पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ठकाल।
6: त्रिशुली भोटेकोशी बाढ़ीले प्रभावित जिल्लाहरू विशेष गरी रसुवा, नुवाकोट र धादिङमा आज पनि दिउँसोको तुलनामा साँझ या राति चाहिँ वर्षा अलिकति बढ़ने जस्तो देखिन्छ भने यो वर्षाको गतिविधि भोलि दिउँसो पनि अलिकति रहने र चाहिँ लगातार वर्षाको सम्भावना कम देखिएको छ, क्षणिक वर्षाको सम्भावना देखिएको छ भने भोलि रातिबाट चाहिँ बिस्तारै मौसममा सुधार हुने जस्तो देखिन्छ। आज रातिको लागि चाहिँ विशेष गरी चितवन, गोर्खा, धादिङ, तनहु आसपासका क्षेत्रहरूमा चाहिँ एक दुई स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ। यो वर्षाको क्रम चाहिँ भोलिको रातिबाट चाहिँ क्रमिक रूपमा सुधार हुँदै जाने जस्तो देखिन्छ।
5: रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसो पानी पर्ने सम्भावना रहेको बताउँदै हुनुहुन्थ्यो मौसमविद डेभिड ठकाल। मौसमको फेरबदलसँगै रूघा खोकी र ज्वरोको लक्षण देखिन सक्ने चिकित्सकहरूले बताएका छन्। रूघा खोकी लाग्न नदिन के गर्ने? सशस्त्र प्रहरी अस्पतालका डाक्टर अरूण कुवर।
7: अहिलेको समयमा मौसमी रुघा खोकी चाहिँ अलि धेरै नै बढेको छ। यसबाट बच्नले अब अरू संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ। त्यसको लागि मास्कहरू लाउने, अलि दूरी मेन्टेन गर्ने, रुघा खोकी लगाइसकेको मान्छेहरूले चाहिँ औषधिहरू सेवन गर्नुपर्छ। ज्वरो आएको छ भने ज्वरो सम्बन्धी औषधिहरू, पसिलो खाना खानु पर्यो, झोलिलो पदार्थ त्योहरूको मात्रा बढाउनु पर्यो, अरू भनेको नियमित व्यायामहरू एक्सर्साइजहरू कन्टिन्यू गरेर राख्नु पर्यो, हातहरू धुनुपर्छ, सफा पानीहरू खानुपर्छ र खानाहरू पनि दूषित चाहिँ खानु भएन। खोकी अहिलेको समयमा भनेको हामीले ड्रपलेट इन्फेक्सन भन्छौँ, त्यो भनेको हामीले आँच्यो गर्दा खोकी गर्दा होइन हाम्रो नाकबाट निस्किने फ्लुइडहरूमा केही ब्याक्टेरिया भाइरसको कणहरू हुन्छ, त्यो चाहिँ अर्को मान्छेले श्वास प्रश्वास लिँदा उसकोमा सर्ने हुन्छ। त्यसै कारणले मास्क लगायो भने त्यहाँबाट जोगिन सकिन्छ। मास्क भएन भने अब संक्रमित व्यक्ति छ होइन उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गरेर गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ। आफूसँग पर्सनल युज गर्ने रुमालहरू त्यो युज गर्न सकिन्छ। रुघा खोकी लाग्दा ज्वरो आउने, शरीर दुख्ने, मांसपेशी दुख्ने, आँखाको गिडीहरू दुख्ने, नाकमा धेरै सिङ्गान बग्ने, घाँटीहरू दुख्ने, धेरै छिटो छिटछिट पसिना आउने, यिनीहरू नै सामान्य लक्षणहरू यिनीहरू नै हुन्। ज्वरोको लागि हामीले घरमा हुने प्यारासिटामोल चक्की खाने, धेरै नै ज्वरो छ भने पानी पट्टी गर्ने, झोलिलो खाना खाने, धेरै नै ज्वरो भएमा, ज्वरो नघटेमा, श्वास प्रश्वासमा धेरै गाह्रो भएमा, बान्ताहरू भएमा, शरीर काट्ने होइन समस्याहरू भएमा त्यतिखेर अस्पताल पुगिहाल्नुपर्छ। नुवाकोटको तल्लो पिपल टार स्थित आयुर्वेद अस्पतालमा सेवा दिइरहेको छौँ हामीले। नुवाकोटको क्षेत्रमा जति होल्डिङ सेन्टर छ त्यहाँ पनि सानो मेडिकल टिमहरू हुनुहुन्छ। अर्को भनेको हामीले मोबाइल टिममा गस्ती गरेर सामान्य उपचार गरेर ठिक हुने बिरामीहरूले त्यहाँ उपचार गर्ने, थप उपचार चाहिएमा थप इन्भेस्टिगेसनहरू चाहिएमा त्यस व्यक्तिलाई चाहिँ हामीले यहाँ आयुर्वेद अस्पताल र आयुर्वेद अस्पतालमा नहुन सक्ने खण्डमा काठमाडौँ अस्पतालमा रिफर गर्ने गरेका छौँ।
5: उमालेको वा फिल्टर गरेको पानी खाइरहन, रुघाखोकी लागेको मानिसले मास्क लगाउन, अलिक टाढै बस्न अनि धेरै ज्वरो आए नजिकको स्वास्थ्य चौकीमा जान सुझाव दिँदै हुनुहुन्थ्यो डाक्टर अरूण कुवर। नुवाकोटको विदुर नगरपालिकाले बाढ़ी प्रभावित बसिरहेको ठाउँबाट दिनदिनै फोहोर संकलन गरिरहेको छ। कोठा भाड़ामा बस्नेहरूका लागि चाहिँ फोहोर राख्न चोक चोकमा डस्टबिन छन् अनि सरकारी र निजी घरहरूको फोहोर लिने बार सहितको समय तालिका तोकिएको छ।
8: बाढाको चौतारामा सर्यो, पिपलटारमा सरेको छ, त्यसमा चाहिँ हामीले माइकिङ गर्दै जान्छौँ र होल्डिङ सेन्टरका फोहोरहरू चाहिँ डेली जसो निकाल्छौँ। होल्डिङ सेन्टरमा चाहिँ बढी बच्चाहरू प्याकेटका सामानहरू खाने हुँदाखेरि त्यहाँ बढी फोहोर चाहिँ उत्पादन हुन्छ। अनि हामीले चाहिँ पहिला कुहिने फोहोर जस्तो भातहरू भयो, घरमा खाने दाल अन्नहरू चाहिँ कुहिने फोहोरहरू चाहिँ पहिलाका खोलाका किनारहरूमा चाहिँ बङ्गुर पालनहरू थिए। ती बङ्गुर पालनका मान्छेहरूले जति फोहोर लिएर जान्थ्यो भने अहिले त्यो सम्पूर्ण बङ्गुर पालन व्यवसायहरू चाहिँ यहाँबाट पलायन भयो। पलायन भएपछि जनावरले खाने कुराहरू पनि हामीले फोहोरमा गर्यौँ। अहिले शनिबार पनि हामी होल्डिङ सेन्टरका फोहोरहरू उठाइरहेको छौँ। पब्लिकका फोहोरहरू र सरकारी अफिसका फोहोरहरू चाहिँ तालिका अनुसार हुन्छ भने होल्डिङ सेन्टरका फोहोरहरू चाहिँ हामी डेली नै उठाइरहेको छौँ। कसैको घरको एउटा फ्ल्याटमा या रुममा बस्नु भएको छ भने तपाईँको त्यो रुमभित्र चाहिँ फोहोर बढी उत्पादन हुन्छ भने तपाईँले चोकमा जस्तो संगम चोक भयो मेन चोकहरूमा चाहिँ डस्टबिन राखिदिएको छ। विदुर नगरपालिका वा साझेदार संस्था या कुनै स्कूलहरूले जिल्ला वन कार्यालयले यिनीहरूले चाहिँ डस्टबिन राखिदिएको छ। फोहोर डस्टबिन अलग राखिदिनुहोस्। डस्टबिन अलग राखेपछि त्यो फोहोर चाहिँ हाम्रो डेली जस्तो विदुर नगरपालिकाले प्रायः जस्तो डेली उठाएको हुन्छ। सार्वजनिक स्थानमा गएर फोहोर नफालिदिनु होला।
5: विदुर नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको क्लिन द नेपालका प्रतिनिधि रामहरि रिमाल, तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उपभोग्य वस्तु खरिददेखि उपभोगको समयमा सजग हुनुपर्ने,
9: 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ,
4: बजार अनुगमन प्रभावकारी बनाउन सरकारवालाको माग, रिपोर्ट लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: 3 महिना तिर्नुहोस्,
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा हिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
13: फोन नम्बर 082-5563-479,
11: मोबाइल नम्बर 98-494-67-487।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: ठगिनु पर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको बताउँदै,
2: पाँच ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ।
1: घिउ नौनीमा मिसावट, दहीमा मिसावट, अन्नमा मिसावट, जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट, कसरी बस्ने?
2: यस्तो त नै मिसावट छ तपाईँको, त्यस कारणले त भने त बच्चाहरूलाई दिँदै नदिनुहोस् भन्छु म त है, आफ्नो छोराछोरीहरू यहाँ।
1: खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ। नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हेमराज अवस्थी चाडपर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनु पर्ने र वध गरिसकेपछिको सरसफाईमा विशेष सचेत हुनुपर्ने बताउनुहुन्छ।
3: त्यही झिङ्गा कहाँ कहाँ पुगेर त्यही मासुमा आउँदो होला, हामी त्यही चरणमा छौँ। म अहिले पनि भनिरहेको छु कि हामी खुल्ला दिशा पिसा वास भनिरहेछौ नि, मासु जाँच ऐन कार्यान्वयन वासकै एउटा निरन्तरता हो। यदि अस्वस्थ मासु या रोगी पशुको चाहिने मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौ, बोभाइन ट्युबरकुलोसिस सर्छ, ब्रुसेलोसिस भन्ने होइन, अर्को अब प्यारासाइटको कुरा गर्नुहुन्छ भने ट्राइसिनला स्पाइरालिस होइन त्यो छ, टेपवर्म्सहरू, टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौं, टेनिया सोलियम, टेनिया सेजिनेटा होइन, यस्ता प्रकारका सिस्ट बनाएका चाहिने प्यारासाइटहरू सर्ने धेरै सम्भावना।
1: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बस्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ। त्यसमा सरकारवालाले पनि जोड़ दिनुपर्दछ, अनुगमनलाई चुस्त दुरुस्त बनाउनु पर्दछ।
3: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ, त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त, त्यो एकदमै ब्याड हो होइन। त्यसकारण त्यो खाँदाखेरि, काँचो मासु खाँदाखेरि प्यारासाइटको ब्याक्टेरियाको विभिन्न प्रकारले हामी चाहिने जोखिममा जाने, हामीलाई रोगको जोखिम भएको हुनाले पकाएर उमालेर एकदमै राम्रो 70 डिग्री 100 डिग्रीमा वान्स पुगेको मासु मात्रै खाने बानी बसाल्नुपर्छ, काँचो खानु हुँदैन, भुटेर खानुपर्छ, पकाएर खानुपर्छ।
1: गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग घट्दै गएको र पिज्जा, बर्गर तथा इनर्जी ड्रिंक जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्वहरू मिसाएको अवस्था छ। यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ। प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा
4: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँट छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने, कसरी आवासीय घटाउने भन्नेमा लागिरहेका छौँ।

0: को पनि राख है यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गरौँ न भन्दाखेरि त्यसलाई फेरि एउटा अर्का कपी गर्यो र यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो यो प्रकारको चीजलाई घटाउँ।
1: ललितपुरमा रहेको नोबेल कलेजमा जनस्वास्थ्य विषय अध्ययन गरिरहेका विद्यार्थी चन्दन शाह पनि खान नजानेर कुपोषण धेरै हुने गरेको त्यसैले पोषणको बारेमा धेरै भन्दा धेरै छलफल गर्नुपर्ने बताउनुहुन्छ।
2: ग्रामीण क्षेत्रमा त अब के भन्छ अब खान नपाएर खान नजानेर पनि भनौँ नजानेर त्यहाँ अब कुपोषण भएर जान्छ। तर अर्कोतर्फ के हुन्छ यता शहरी क्षेत्रमा अब हामीले भनौँ न जङ्क फुडको बढी सेवन होइन अनि खानपिन नमिलेर ओबिसिटीदेखि लिएर अरू अरू रोगहरूको निम्त्याउँछ। त्यही भएर हामीले डबल बर्डन अफ डिजिज भन्छौँ। अनि त्यो कुरा अहिले हामीले अब एज अ पब्लिक हेल्थको सेक्टरको कुरा गर्दाखेरि यो आज हामीले च्यालेन्जेसको रूपमा भइरहेको छ है। अब त्यो कुरालाई अब हामीले च्यालेन्जेस भएको छ तर आज नीतिगत कुरा गर्दाखेरि यसलाई हामीले अब जस्तै अब पोलिसी र पोलिसी बनाउँदाखेरि अब दुईटा पार्ट हेर्नु पर्यो।
1: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर म्याद भण्डारण र स्वच्छतामा जति ध्यान

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: पश्चिमी क्षेत्रमा भारी वर्षाको जोखिम कायमै, नदी तटीय क्षेत्रमा उच्च निगरानी, बाढ़ी पहिरोमा 6 जनाको मृत्यु, चीनसँगको सड़क सञ्जाल विच्छेद हुँदा रसुवामा खाद्य संकट।
0: राष्ट्रसंघको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि भएको सरकारको दावी, जलवायु न्यायबारे नेपालको अडान राखिएको परराष्ट्र मन्त्रालयको भनाई।
1: कंग्रेस महाधिवेशन उद्घाटनमा सत्ता र प्रतिपक्षी दलका प्रमुखलाई निम्तो, देउवा समूह छुट्टै, महाधिवेशनको तयारीमा पाउने 8 लाख क्रियाशील सदस्य तय।
0: हर्मोज खोल्ने इरानको नयाँ प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी।
1: र टी20 विश्वकप एसिया छनौटको तयारी गर्न भूटानी क्रिकेट टोली नेपालमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर ट्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका पश्चिमी भूभागमा जारी भारी वर्षा भोलिसम्म कायमै रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी नेपालतर्फको मौसममा सुधार आइरहेको भए पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा अझै वर्षा भइरहेको छ। निरन्तरको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो र तराई तथा खोचहरूमा बाढ़ीको जोखिम उच्च रहेकाले

0: विभागले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र सतर्कता अपनाउन अपील गरेको छ। मौसमविद रोजन लामेछानेका अनुसार पछिल्लो 24 घण्टामा पश्चिमी तथा मध्य नेपालका धेरैजसो स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको छ। भोलि दिउँसोसम्म बागमती र मधेस प्रदेशका पश्चिमी भूभागका साथै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। भोलि साँझदेखि भने पश्चिमी क्षेत्रको मौसममा पनि क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ। देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जल तथा मौसम विज्ञान विभागले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विभागका मौसमविद रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिनुभयो। मौसमविद लामिछानेले हालको प्रतिकूल मौसम हतार गर्दा बाली र जनधनको क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो।
2: सर्वसाधारणहरूले चाहिँ भोलिसम्मको लागि चाहिँ यात्राको योजना नबनाउनु होला र यदि अति आवश्यक अवस्था छ भने जुन प्रहरीसँग सम्पर्कमा रहेर बाटोको अवस्था कस्तो छ बुझेर मात्र यात्रा गर्नु होला र किसान सर्वसाधारणहरूले पनि धान नकाट्नु होला र मौसमको अवस्था बुझेर मात्र आगामी दिनमा मौसम खुलेपछि त्यसको योजना बनाउनु होला र अहिलेको अवस्था जुन छ नेपालको पूर्वी भूभागबाट चाहिँ बिस्तारै अलिक क्रमिक रूपमा सुधार हुँदै गइरहेको अवस्था छ र केही ठाउँहरूमा मात्र हल्कादेखि मध्यम पानी परेको छ भने पश्चिमी भूभागहरूमा चाहिँ भोलि र भोलि दिउँसोसम्मको लागि यसको प्रभाव देखिन्छ र त्यो क्षेत्रमा बढी प्रभाव हुने अवस्था भएको हुनाले चाहिँ सबैले सावधानी र सतर्कता अपनाउनु पर्ने चाहिँ देखिन्छ।
1: नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जल सतह बढ्दा थप सजग रहन भनिएको छ। स्थानीय प्रशासन र प्रहरीले गर्ने माइकिङ तथा साइरनलाई बेवास्ता नगर्न विभागले जोड़ दिएको छ। विपदको समयमा सूचनाको पहुँच महत्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई मौसम सम्बन्धी पछिल्लो अपडेट नियमित रूपमा हेर्न र कुनै पनि जिज्ञासा वा सूचनाका लागि विभागको टोल फ्री नम्बर 1155 सम्पर्क गर्न आग्रह गरिएको छ।
0: नारायणी नदीमा आएको बाढ़ीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 स्थित थारू सैनिक बड्की र क्याम्प टोलका 250 भन्दा बढ़ी घरहरू डुबानमा परेका छन्। उद्धारका लागि खटिएका सुरक्षा निकायले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थान र होल्डिङ सेन्टरमा स्थानान्तरण गरिरहेका छन्। यसैबीच नेपाल भारत सीमा अवस्थित गण्डक ब्यारेजमा जल प्रवाह बढ़ेर प्रति सेकेण्ड 2,73,600 क्यूसेक पुगेको छ, जुन 3,00,000 क्यूसेकको खतराको सीमा नजिक हो। देवघाटमा समेत 3,48,000 क्यूसेक बहाव मापन गरिएकाले तल्लो तटीय क्षेत्रमा थप जोखिम बढ़ेको छ। बाढ़ी र डुबानको खतरा बढ़ेपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सल्यानको शारदा, झापाको कन्काई, रौतहटको लाल बकैया र चितवनको नारायणी नदीमा निरन्तर निगरानी बढ़ाएको छ। पूर्वी विभाग कोशी, मधेस र बागमतीमा भने वर्षाको प्रभाव घट्दै गएकाले मौसमविदहरूले पश्चिमी क्षेत्रका बासिन्दालाई बाढ़ी पहिरो र डुबानबाट जोगिन उच्च सतर्कता र पूर्व तयारी अपनाउन आग्रह गरेका छन्।
1: गत बिहिबारदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढ़ी र पहिरोमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बागमती प्रदेशमा 2, लुम्बिनी प्रदेशमा 2, गण्डकी प्रदेशमा 1 र कर्णाली प्रदेशमा 1 जना गरी 6 जनाको मृत्यु भएको हो। विपदमा परेका 2 जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा हालसम्म 407 जनाको सकुशल उद्धार गरिएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको गत वैशाख यता विपदका विभिन्न घटनामा परि देशभर 309 जनाको मृत्यु भइसकेको छ। बाढ़ी र पहिरोका कारण वैशाख यता 7,629 जना बढ़ी परिवार प्रभावित भएका छन् भने 9 जना अझै बेपत्ता रहेका छन्।
0: अविरल वर्षा, पहिरो र तीव्र हावाहुरीका कारण गुल्मीका भिन्न क्षेत्रमा 11 भन्दा बढ़ी परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रूरू क्षेत्र, रेसुङ्गा, मदानी, चन्द्रकोट र मुसिकोट लगायतका क्षेत्रमा कालीगण्डकी नदीको बाढ़ी, बस्ती माथिबाट खसेको पहिरो र हावाहुरीले घर तथा गोठमा क्षति पुर्याउँदा स्थानीयहरू विस्थापित भएका हुन्। जोखिममा परेका परिवारलाई प्रहरीको टोली र स्थानीयको सहयोगमा तत्काल उद्धार गरी सुरक्षित स्थान तथा आफन्तकोमा हस्तान्तरण गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो।
1: काठमाण्ड उपत्यकामा मनसुनजन्य वर्षा जारी रहँदा शिवपुरी नागार्जुन राष्ट्र निकुञ्ज क्षेत्रमा निर्मित धाप बाँधको सुरक्षालाई लिएर सर्वसाधारणमा उठेको चासोबारे ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालय मातहतको नागमती तथा धाप बाँध आयोजनाले आज विज्ञप्ति जारी गर्दै गोकर्णेश्वर स्थित धाप बाँध र यसका मुख्य संरचनाहरू हालसम्म पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ। जलाशयमा पानीको चाप नियन्त्रण गर्न निरन्तर पानी बाहिर पठाइएकाले बाँध क्षेत्रमा देखिएको जोखिम पूर्ण रूपमा हटिसकेको र अनावश्यक त्रास नलिन आयोजनाले सर्वसाधारणलाई आग्रह गरेको छ।
0: चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने भोटेकोशी नदीको बाढ़ीले रसुवाको सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद पारेपछि उत्तरी सीमावर्ती क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ। बाढ़ी आएको एक महिना बितिसक्दा पनि यातायात सञ्चालनमा आउन नसक्दा रसुवागढ़ी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य वस्तुको हाहाकार हुन थालेको छ। सड़क अवरूद्ध हुँदा स्थानीय कृषक व्यापारी र सर्वसाधारण चरम आर्थिक मारमा परेका छन्। सरकारले दिने अस्थायी राहत भन्दा पनि तत्काल सड़क सञ्जाल पुनः जोड्न स्थानीय बासिन्दा र नागरिक समाजले माग गरेका छन्। यातायात नहुँदा आकस्मिक स्वास्थ्य उपचारमा समेत गम्भीर समस्या देखिएको छ। रसुवाका नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार जटिल बिरामीलाई काठमाडौँसम्म पुर्याउन महँगो हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेकाले विपन्न नागरिकहरू झन बढ़ी मारमा परेका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81औं महासभामा सम्बोधन तथा महासभा अन्तर्गतका कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मंचमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शाह महासभामा सहभागी भई आज स्वदेश फर्किनु भएको छ। उहाँको भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी दिँदै परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको प्रतिष्ठा अभिवृद्धि भएको बताउनुभयो।
3: जलवायु संकट निप्टाउन ऐतिहासिक रूपमा बढ़ी भूमिका खेल्दै आएका तथा बढ़ी स्रोत साधन र क्षमता भएका मुलुकहरूले यस संकटलाई सम्बोधन गर्न थप जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्दै जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको। जलवायु सिर्जित विपद पश्चात गर्नुपर्ने पुनस्थापना तथा पुननिर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै लस एण्ड ड्यामेज फण्ड लगायत विद्यमान जलवायु वित्तीय संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउनु पर्नेमा जोड दिनुभएको।
1: प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभाको उच्च स्तरीय सप्ताहमा सहभागी हुन यही असोज 6 गते अमेरिकाको न्यूयर्क प्रस्थान गर्नुभएको थियो। प्रधानमन्त्री शाहले महासभाको जनरल डिबेटमा असोज 8 गते सम्बोधन गर्नुभएको थियो। महासभामा नेपालको तर्फबाट जलवायु न्याय भोटेकोशीको विनाशकारी बाढ़ीको प्रभाव र दिगो विकासका साझा चुनौतीबारे स्पष्ट अडान प्रस्तुत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका निमित्त सचिव ढकालले महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हालै भोटेको सीमा आएको विनाशकारी बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभाव र विश्व समुदायका लागि चेतावनीका रूपमा चित्रण गरेको बताउनु भएको छ। यसै गरी नेपाली प्रतिनिधिमण्डलमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले अल्प विकसित भूपरिवेष्टित र G77 समूहका मन्त्री स्तरीय साइड इभेन्टहरूमा सक्रिय सहभागिता जनाउनु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन भर।

0: ढुक होइन ढुक्क हुँ प्रभु मा लक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु मा लक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: सशस्त्र प्रहरीका बहालवाला उपरीक्षक एसपीलाई फोन मार्फत गैर जिम्मेवार शैलीमा थर्काएको विषय सार्वजनिक भएपछि कञ्चनपुरको गड्डा चौकी भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टको जिम्मेवारी खोसिएको छ भन्सार विभागले अधिकृत भट्टलाई तत्कालका लागि भन्सारको जिम्मेवारीबाट अलग गराई काठमाडौँको त्रिपुरेश्वर स्थित केन्द्रीय कार्यालयमा हाजिर हुन पत्राचार गरेको छ भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल 34 नम्बर गण कैलालीका प्रमुख एसपी खुम बहादुर केसीबीच भनाभान र विवाद भएको टेलिफोन अडियो सार्वजनिक भएपछि त्यसको विवरण र अडियोका सम्बन्धमा सत्य तथ्य बुझ्न र थप छानबिन गर्नका लागि अधिकृत भट्टलाई विभागमा बोलाइएको हो विवादबारे थप अध्ययन गरी आवश्यक प्रशासनिक कार्यवाही अघि बढ़ाइने विभागले जनाएको छ
3: नेपाली कंग्रेसले आफ्नो 15 राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहका लागि सत्तापक्ष तथा प्रतिपक्ष दलका शीर्ष नेताहरूलाई औपचारिक आमन्त्रण गरेको छ यही असोज 16 गते काठमाडौँको खुला मंचमा आयोजना हुने उद्घाटन सत्रका लागि कंग्रेसले सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत प्रमुख राजनीतिक दलका नेतालाई निमन्त्रणा प्रदान गरेको हो त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई लगायत नेतालाई पनि निमन्त्रणा गरिएको कंग्रेसले जनाएको छ कंग्रेस सह महामन्त्री उदय शमशेर राणा नेतृत्वको टोलीले तीनैजना शीर्ष नेतालाई उहाँहरूकै निवासमा पुगेर महाधिवेशनको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेको छ
4: कंग्रेसको महाधिवेशन अन्तर्गत देशका विभिन्न भागमा अधिवेशनको सरगर्मी बढ़ेको छ केन्द्रीय निर्वाचन समितिका अनुसार हिमाली जिल्ला मनाङ र मुस्ताङ सहित सुदूरपश्चिमको बैतडीमा प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ललितपुर चितवन उदयपुर धनकुटा जुम्ला र कञ्चनपुर सहित 14 जिल्लामा क्षेत्रीय अधिवेशनको उद्घाटन भई मनोनयन तथा निर्वाचन प्रक्रिया जारी रहेको छ देशैभर वडा अधिवेशनहरू सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशनहरू अन्तिम चरणमा पुगेको कंग्रेसले जनाएको छ अधिवेशन प्रक्रिया अघि बढ़िरहँदा विभिन्न तहमा तोकिए भन्दा बढ़ी उम्मेद्वारी शुल्क असूल गरिएको गुनासो आएपछि समितिले निर्वाचनमा तोकिएको शुल्कबारे अतिरिक्त रकम नलिन पनि भनेको छ समितिले आज विज्ञप्ति जारी गर्दै निर्वाचन निर्देशिकामा तोकिएको शुल्क बाहेक अतिरिक्त रकम नलिन र लिएको भए तत्काल सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न सबै निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ
3: इतर पक्षले आफ्नो 15 महाधिवेशनको तैयारीलाई तीव्र पार्दै 7,83,836 जना क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ आज काठमाडौँको चुन्देवी स्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत 15 महाधिवेशन तयारी समितिका संयोजक डाक्टर शशांक कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सो विवरण हस्तान्तरण गरिएको हो पार्टीको सांगठनिक सुदृढीकरण र महाधिवेशनको प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ कंग्रेसले यसपटक डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ सोही क्रममा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सहज बनाउन पार्टीले नयाँ वेबसाइट पनि सार्वजनिक गरेको छ क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलका अनुसार यसपटक 5,73,269 पुरानो नवीकरण र 2,10,567 नयाँ गरी कुल 7,83,836 क्रियाशील सदस्यताको विवरण लिपिबद्ध गरिएको छ उहाँले अघिल्ला महाधिवेशनमा सदस्यता विवादका कारण अधिवेशन प्रभावित भएको दृष्टान्त दिँदै यसपटक त्यसलाई सच्याउँदै सबै विवरण निर्वाचन समितिलाई बुझाइएको बताउनुभयो निर्वाचन समितिका संयोजक पोखरेलले तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनु भएको छ इतर पक्षले मंगसिर 21 23 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ
4: । सरकारले 13 देशका लागि राजदूत पदमा नियुक्तिका लागि सिफारिश गरेका व्यक्तिहरूको सम्बन्धमा ओसोरी दिन संसदीय सुनवाई समितिले आह्वान गरेको छ। समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबूत प्रमाणसहित रितपूर्वक ओसोरी दिन सकिने जनाएको छ। सूचना पहिलो पटक प्रकाशित भएको मितिले 10 दिनभित्र संघीय संसदको सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ओसोरी दिन सकिने व्यवस्था गरिएको संसदीय सुनवाई समितिले जनाएको छ। समितिले ओसोरी गर्दा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा आफूले दिएको ओसोरीको स्पष्ट आधार खुलाउन आग्रह गरेको छ। प्राप्त ओसोरीमाथि आवश्यक प्रक्रिया पूरा गरी संसदीय सुनवाई समिति सुनवाई गरिने सार्वजनिक सूचनामा जनाइएको छ। समितिको यही असोज 8 गतेको बैठकले सुनवाईको प्रक्रिया शुरू गर्ने निर्णय गरेको थियो।
3: अखाद्य वा न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री वितरण गरिएको पाइएमा स्थलगत रूपमै तत्काल जरिवाना गर्न सकिने गरी कानूनी व्यवस्था कड़ा बनाउन लागिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण तथा सरकारवाला निकायसँग राय सुझाव माग गरेको छ। नेपाल सरकारको कार्य विभाजन नियमावली 2083 अनुकूल हुने गरी कानूनी प्रावधानहरू थप स्पष्ट र कार्यान्वयन योग्य बनाउन संशोधन विधेयक तयार पारिएको मन्त्रालयले जनाएको छ। प्रस्तावित नयाँ व्यवस्था अनुसार खाद्य स्वच्छताको अनुगमन र गुणस्तर परीक्षणका क्रममा अखाद्य पदार्थ भेटिएमा लामो कानूनी प्रक्रिया झेल्नुको साटो तत्काल जरिवाना गर्न सकिनेछ। मस्यौदामाथि कुनै राय वा सुझाव भए यही असो 14 गतेभित्र मन्त्रालयको कानूनी शाखाको इमेल मार्फत पठाउन आग्रह गरिएको छ।
4: वैदेशिक रोजगारी अध्ययन तथा विभिन्न सिलसिलामा विदेशमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदानको अधिकार दिलाउन निर्वाचन आयोगले आफ्ना कामलाई तीव्र बनाएको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की सहितका पदाधिकारीले विदेशमा रहेका नेपालीलाई मताधिकार अर्थात आउट अफ कन्ट्री भोटिङको व्यवस्था मिलाउन सरकारवाला कूटनीतिक नियोगका प्रमुख तथा विज्ञहरूसँग चरणबद्ध छलफल र विमर्श अघि बढ़ाउनु भएको छ। परराष्ट्र मन्त्रालयको सहजीकरणमा आयोगले विभिन्न देशस्थित नेपाली दूतावास तथा कूटनैतिक नियोगका प्रमुखहरूसँग सम्भावित प्राविधिक एवं प्रशासनिक तयारीका विषयमा परामर्श गरिसकेको छ। विदेशमा रहेका नेपालीको यकिन तथ्याङ्क संकलन, मतदाता नामावलीमा दर्ता गर्ने प्रणाली, मतदान केन्द्रको व्यवस्थापन तथा मतपत्रको सुरक्षा जस्ता संवेदनशील पक्षमा विभिन्न कोणबाट अध्ययन भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। आयोगका अनुसार विदेश स्थित दूतावास वा कन्सुलेटमा मतदान केन्द्र राख्ने, हुलाक मार्फत मतदान गराउने, प्रतिनिधि मार्फत मत खसाल्ने वा विद्युतीय विधि अपनाउने लगायतका विकल्पहरूमा छलफल भइरहेको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
6: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
5: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
5: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
6: एकपटक दङ्गालीबाट किनेर हेर न।
5: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
8: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
10: सम्पर्क फोन नम्बर 0825567775।
6: सम्पर्क नम्बर 98478726873।
11: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-5635-509 र मोबाइल 98453-0653।
4: विद्युत प्रसारणका पोलहरूमा रूख ढल्दा जिल्लाका अधिकांश ठाउँमा विद्युत सेवा प्रभावित भएको हो। विद्युत प्राधिकरण सुर्खेतका अनुसार सुब्बाकुना रामघाट 33 केभी लाइनमा रूख ढलेर अवरूद्ध भएको छ। रूख हटाई मर्मत सम्भारको काम भइरहेकाले उक्त लाइन छिटै सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। यस्तै लम्की बाबिया चौर 33 केभी लाइनमा रूख ढलेर ठूलो क्षति पुगेका कारण तत्काल विद्युत सेवा सञ्चालन गर्न नसकिने प्राधिकरणले बताएको छ। उक्त क्षेत्रमा विद्युत सेवा सञ्चालनका लागि सुर्खेत बाबिया चौर 33 केभी लाइनको फल्ट क्लियर गर्ने प्रयास भइरहेको बताइएको छ। वीरेन्द्र नगर बजार फिडरको 11 केभी लाइनको पोल ढल्दा अधिकांश रूपमा मात्रै आंशिक रूपमा मात्र विद्युत सेवा सञ्चालनमा रहेको छ।
3: विनाशकारी भट्टेको सिबाडी आएको एक महिना पूरा भएको छ। एक महिना बित्दै गर्दा खोज उद्धार तथा राहत वितरण कार्य जारी नै रहेको छ। आजभन्दा ठिक एक महिना अगाडि भदौ 10 गते बिहान आएको अकल्पनीय बाढ़ीको महाविपदले रसुवा, नुवाकोट, दाहदिङ सहितका जिल्लाका विभिन्न स्थानमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट हालसम्म 1453 जनाको मृत्यु भएको छ भने 5550 जना अझै बेपत्ता छन्।
4: दार्जीलिङको कृष्ण भीरमा पहिरो खसेपछि अवरूद्ध पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। पहिरो पञ्चायतसँगै राजमार्ग एकतर्फी सञ्चालनमा आएको बेनीघाट रोराङ गाउँपालिका सातका वडाध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल दुईतर्फी बाटो सञ्चालनमा ल्याउन भने समस्या देखिएको छ।
3: वीरगंज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका आवासीय चिकित्सकले आन्दोलन जारी राखेका छन् भने माग सम्बोधनका लागि हस्तक्षेप गर्न सरकारलाई आग्रह गरेका छन्। उनीहरूले आज विज्ञप्ति जारी गरी कलेज प्रशासनले माग सम्बोधन नगरेकाले आन्दोलन जारी राखेको बताएका छन्। कलेज प्रशासनले माग सम्बोधन गर्नुको सट्टा अनेक खाले दबाव दिइरहेको उनीहरूको आरोप छ। कलेज प्रशासनको दबावका कारण आवासीय चिकित्सकहरूको मानसिक स्वास्थ्यमा समेत असर परिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले हर्मुज जलमार्ग 7 दिनभित्र पुनः खोल्ने ईरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी संचार माध्यमले जनाएका छन्। ईरानी विदेश मन्त्री अब्बास अराघसीले अमेरिका समक्ष हर्मुज जलमार्ग खोल्न नयाँ 7 दिने युद्धविराम प्रस्ताव अमेरिका समक्ष राख्नु भएको थियो। ईरानले निश्चित शर्त पूरा भए 7 दिनभित्र हर्मुज खोल्ने र त्यसपछि अमेरिका ईरान बीच युद्धको स्थायी समाधानका लागि व्यापक वार्ता शुरू गर्ने प्रस्ताव अमेरिका समक्ष राखेको थियो। तर अमेरिकी राष्ट्रपति ट्रम्पले ईरानको प्रस्ताव अस्वीकार गर्नुभएको हो। ईरानका शर्त पूरा नगर्ने बरू ईरानमाथि पुनः बमबारी अभियान हुन सक्ने ट्रम्पले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। ईरानले भने आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी दिएको छ। यदि अमेरिकाबाट हमला भएमा अमेरिकी सैन्य केन्द्रहरू ध्वस्त पार्ने चेतावनी ईरानको छ। अबको 7 दिनभित्र हर्मुज जलमार्ग खुलाउनका लागि अमेरिकाले आक्रमणको तयारी गरिरहेका विवरण सार्वजनिक भइरहेका छन्। ईरानी अर्ध सरकारी समाचार संस्था मेहरका अनुसार संवेदनशील इलाकाहरूमा अमेरिकी सैन्य गतिविधि पनि चलिरहेको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। 20 एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा जापान र नेपाल बीचको खेल वर्षाका कारण नतिजा विहीन भएको छ। वर्षाका कारण ढिला गरी शुरू भएको खेल 15 ओभरमा झारिएको थियो भने दोस्रो इनिङ सञ्चालन नै हुन सकेन। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 15 ओभरमा झारिएको खेलमा पूरै ओभरमा 4 विकेट गुमाएर 149 रन बनाएको थियो। नेपालका लागि सन्दीप जोरा लोकेश बमले अर्धशतकीय पारी खेलेका थिए। सन्दीपले 32 बलमा 57 रन बनाउँदा लोकेश बमले 22 बलमा 52 रनको विस्फोटक पारी खेलेका थिए। आसिफ शेखले 21 रन जोडे। शुरूआती ब्याटर कम स्कोरमै आउट भए पनि सन्दीप जोराले नेपालको इनिङ सम्हालेका थिए। नेपालको इनिङ सकिने क्रममा फेरि वर्षा शुरू भएपछि दोस्रो इनिङ शुरू हुन नसकेको हो, जसका कारण अंक बाँडिएको छ। नतिजासँगै नेपाल समूह एमा 2 खेलमा 3 अंक जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अफगानिस्तान 2 खेलमा 2 अंकका साथ उपविजेता बनेको छ। क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग
4: र आगामी आईसीसी पुरूष टी20 विश्वकप एसिया छनौटको तयारीका लागि भूटानको राष्ट्रिय पुरूष क्रिकेट टोली नेपाल आइपुगेको छ। आज काठमाडौँ आइपुगेको भूटानी टोलीले नेपाल बसाएका क्रममा पोखरामा चारवटा टी20 अभ्यास खेल खेल्नेछ। भूटानले सेप्टेम्बर 27 र 28 गण्डकी प्रदेश क्रिकेट टोलीसँग 2 खेल खेल्ने तालिका रहेको छ।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल छरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 082-563-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, गुम्सेर बसी छौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
4: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिथानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
12: इन्डोस्कोपी सेवा,
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराइदान, फोन नम्बर 082-560-734 र 082-560-138।
13: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
14: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
14: ब्लड प्रेसर हाई लो भएका,
13: कोलेस्ट्रोल बढी भएको,
14: मुटुको गति एकनास नभएको,
13: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
14: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
13: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
14: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
17: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: अन्य सेवाहरू:
12: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
21: खुशीको खबर।
22: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
25: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
23: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
26: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
23: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
26: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
23: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
26: ल ल काका, गइहाले म।
27: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
26: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
27: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
28: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
27: दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला।
25: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल।
28: मल बजार भित्र। मोबाइल नम्बर 98578 45 226।
13: श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
0: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
1: विस्तृत आँखा परीक्षण उपचार,
2: बाल दृष्टि रोग निदान उपचार,
4: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
1: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
2: कन्ट्याक्ट लेन्स सेवा,
13: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
4: कृत्रिम आँखा फिटिङ गरिन्छ,
1: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
4: दाङ जिल्लाकै पहिलो र एकमात्र
2: भिजन थेरापी सेवाहरू,
4: अल्छी आँखा उपचार,
13: डेढो आँखा उपचार,
4: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
1: डबल भिजन उपचार,
4: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिलाउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
1: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
4: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
1: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
28: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
13: फोन नम्बर 98699 84 602 र 98 64 83 84 73।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: मध्य पश्चिम टाइम चेक। यति बेला रात्रिको 9 बजेको छ।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: वायनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बासरोग मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-2813 र 98-095-12871
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98-453-0653-23

0: గంగా రెడ్డి మీరు ఎవరెస్ట్
1: कसरी बेकरी बी एंड फूड ट्रक को फेसबुक पेज फलो लाइक शेयर कर 50 कार्टून पुरस्कार जित्नुस् गोजी वाला मोबाइल झिकी हाल्नुस् त अनि कसरी बेकरी बी एंड फूड को पेज फलो गर्नुस् पुरस्कार जित्नुस् भयो नि त मजा
0: संचालक नरेश कुमार श्रेष्ठ
2: द रियल गेम बिगिन्स नाउ
3: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र आचार्य
4: उसको निधारमा शान्ति छ तर उसको आँखाभित्र लुकेको छ विरालको तस्बिर
3: साथै नेपाली कथानाक चलचित्र बाहेक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
5: जस्तो नलायक छोरा संसारमा फसेको पनि नहोस्।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: यो दाँत दुखेर
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।

विचित्र जन्तु सैरने वन गोधुली छायामा कालीको वाहन फुकेर चर्ने मृगको कायामा कल्पना भन्दा रंगीला पंछी गजब वनको बोल शहरका संगीत कविता भन्दा बनेली अनमोल मुना मदनमा महाकवि लक्ष्मी प्रसाद देवकोटा नमस्कार प्रकृतिका प्रसाद तिनको आस्वाद र स्पर्शबाट उत्पन्न हुने अनुभवको आख्यान बयान सुनाउने प्रस्तुति कार्यक्रम त्रिवेणीमा हामी सारा श्रोतामा हार्दिक स्वागत गर्दछौं। आजको प्रस्तुतिमा हामी प्रकृतिको वरदान वनका बारेमा बयान सुनाउनेछौं। आरम्भमा वन सम्झाउने वनमा डुलेको याद गराउने यो गीती गोरेटो समाऊ अनि पारी तारे धीर तलको चरा छाँगामा चराहरूले गीत गाइरहने सुन्दर वनमा पसौला वनकुञ्जमा रमाएर बसौला गीत सुनाउला।

0: वन खण्ड दुई वनको भूक्षेत्र आबाद गर्न नमिल्ने राष्ट्रको सम्पत्ति हो, राष्ट्रिय भूमि हो। वन भनेर छुट्याइएको भूखण्डमा रहेका खनिज जल सम्पदा वृक्ष वनस्पति त्यहाँ रहेका जीव जन्तु पक्षी तीर्थस्थल मानवीय स्थापत्य अन्य सांस्कृतिक विश्वास र वनखण्डको प्रतिष्ठा सबै राज्यका नीति हुन्। यिनको संचालन संरक्षण र उपयोगको सारा तजवीज राज्यकै हातमा हुन्छ। वनखण्डको पूर्ण स्वामित्व राज्यमै निहित हुने हुँदा यो सारा देशवासीको हितमा प्रयोग हुन्छ। निजी स्वार्थ र केहीको हितमा यो वृहत हित बाँड्न मिल्दैन। दावी दबाव आग्रह मनपरी गरेर वनको भूमि मिच्न मिल्दैन। यसो भएमा त्यो वन अतिक्रमणमा पर्छ। वन अतिक्रमण राज्यमाथिकै आक्रमण हो, राज्यलाई नटेरी गरिएको जंगली राज हो। जगतको हितमा प्रयुक्त वन केहीको बलले मिचेर आफ्नै मात्र हित गर्ने प्रयास राज्यले सहनु हुँदैन र सहँदैन पनि। सबल राष्ट्रहरू वन विकास र वन संरक्षणमा सदा समर्पित देखिन्छन्। आज देशमा वनमाथि चौतर्फी दबाव बढ़िरहेको छ। स्थानीय बासिन्दाबाट वनमा प्रभाव पर्दो छ। राजनीतिक दलले उत्पादन गरेका सुकुमवासीबाट वनमाथि मिचाई परेको छ। राजनेताले पाल्ने तस्करहरूले वनमै बदमाशी गरेका छन्। चोरी तस्करी शिकारी बनेर ती वनमा पसेका छन्। कति नेताले शहर सदरमुकाममा बसेर तस्करलाई संरक्षण दिई आर्जनको बाटो बनाएको बताइन्छ। कति गैर सरकारी संस्थाले वनलाई कमाउने बाटो बनाइरहेका हुन्छन्। सामाजिक कार्य समाज सेवा भन्दै वनकै भूमिमा घर भवन बनाई सामुदायिक क्लब खेलकुद छलफल गर्ने हल अस्पताल लगायतका निर्माणहरू गरेका हुन्छन्। कतिपय धार्मिक समूहले वनकै भूमिमा मठ मन्दिर पार्टी पौवा मूर्ति चिहान गुम्बा स्थापना गरी पार्क बनाउने ध्यान गर्ने योग शिविर सञ्चालन गर्ने भन्दै सीओ बनेर पछि बञ्चरो बनेर वनको भूमिमा भवन बनाएका छन्। भाषण प्रेमी नेता मन्त्री प्रधानमन्त्री लगायतका राज्यका अधिकारीहरू त्यस्ता उद्घाटनमा गएर भोटको भाग पाउने आशामा भाषण ठोकेर वन अतिक्रमणलाई वैधानिकता दिएका हुन्छन्। राज्यका फलाना ढिस्कानाबाट उद्घाटित भनेपछि त्यो अतिक्रमणमा लाल मोहर सदर हुन्छ, वन मिचाई बलियो बन्न जान्छ। बिचरा वन मन्त्रालय एक्लै बचाउको गुहार गरिरहेको छ, तर चौतर्फी उसैमाथि दबाव परिरहेछ। बाहिरकाले अतिक्रमण गरे गरे राज्यकै विभागीय कार्यालय पनि वनमाथि भूमि दान दिनुपर्ने दबाव परिरहेछ। सड़क विभागले वनै वन बाटो खनेको छ, सड़क बनाएको छ, रूख ढालेको छ, भित्ता कोप्र्याएर भुइँचालो गए झैं गरी वनमा पहिरो चलाएको छ। अनि वनमा बाटो खुलेपछि भन्ज्याङ कुइनेटामा चिया पसल चाउचाउ पसल रक्सी भट्टी भात भान्साको होटल थाप्न दुनियाँले थाल कितली लिएर आउँछन्। अनि जग्गामा हानथाप गरेर वनको भूमि अतिक्रमण गर्छन्। नहर बनाउन वनकै जग्गा जोतिएको छ, स्कूल बनाऊ वनकै क्षेत्रमा जग हालिएको छ, पर्यटन चलाऊ वनभित्रै होटल रिसोर्ट थापिएको छ, पर्वतारोहण भीर चढ़ाईका शिविर वनमै खड़ा छन्। दलका नेता दिवंगत भएमा तिनको स्मृति उद्यान वनमै बनाउनु छ, तिनको सम्झनामा वर्षेनी वृक्षरोपण गर्ने भूमि वनले नै दिनु छ। वन बढ्ने त कहाँ हो र वृक्षरोपण खेल्ने खुला खलान वनले नै दिनु छ। वर्षेनी यहाँ दलका नेताहरू सरकारका प्रतिनिधिहरूले वृक्षरोपणको खेल खेलिरहेछन्। वनले यो सहन नसक्ने चाप बिहोरिरहेछ, जसले गर्दा वनको भूक्षेत्रफल घटिरहेछ। वनको भूखण्डमा खोइरो लागिरहेछ, खर्क बन्नुपर्ने ठाउँमा खण्डहर बनिरहेछ। कतिपय दलले सत्तामा पुगेपछि वनकै भूखण्डमा जनचाहना पूर्ति गर्ने योजना बनाउँछन्। चुनाव जिताउन बल गर्ने ठेलठाल पार्ने समूहलाई चुनावपछि सरकारी संस्थानमा पेवा प्रसादको जागिर दिए झैं दलका केही बलशाली नेताहरूले जनतालाई जंगलको जग्गा दिने जमर्को गर्छन् र राज्यको अखण्डित वन सम्पदा रहेको ठाउँलाई पनि बाँड्ने विधि बनाउँछन्। अनि सामुदायिक वन भनेर समुदायलाई राष्ट्रिय वन सुम्पन्छन्। अर्को दल आउँछ, झन अर्को नाममा वनै बाँड्छ, साझेदारी वन आउँछ, अर्को आएर भन्छ कबुलियत वन गर्दा गर्दै धार्मिक वन भन्दै वन विभाजित गर्न थाल्छन्। अविभाज्य वन भन्जनमा पर्छ, कबुलियत वन निजी वनको आफ्नै चलन चल्न थाल्छ। यसरी पाएको वनमा कति समुदायका सज्जनले राम्रै काम पनि गरेका छन्, समुदायको उत्थान गरेका छन्, कार्य विधि अनुसार नै चलेका छन्, दक्षिण एसियामै वन विकासको नमूना बनेको बताएका छन्। तर कतिले राज्यले दिएको वनमा रूखहरू बुढा भए भन्दै नयाँ रोप्छौ भनेर व्यापक वन फडानी गरी धन कमाएका छन्। नाम ढला पढाएको काम रातारात धनाढ्य बन्ने, सत्कर्म गर्ने समुदाय र दुष्कर्म गर्ने समुदायलाई वन प्रशासनले छुट्याएर पुरस्कार र दण्ड गर्न नसक्दा वनमा जंगली राज चलेको छ। साझेदारी वनमा त झन ठूलो भूभाग दिने चलन छ, त्यसको उचित व्यवस्थापन हुनै नसकेको बताइन्छ। कबुलियत वनमा कबूल पूरा भएको देखिँदैन। धार्मिक वनमा आश्रय आश्रम मठ मन्दिर ध्यान गुम्बा घ्याङ प्रार्थना कक्ष योग शिविर लगायतका स्थलहरू र निर्माणहरू भन्दा भन्दै ती रिसोर्ट जस्ता बन्दैछन्। कंक्रिटका भवन बन्दैछन्, नेपाली माटो ढुङ्गा काठपात प्रयोग गरी नेपाली शैलीमा भवन बने पो त्यो प्रकृतिलाई साथ दिने निर्माण हुने थियो। वनको चिनारी वनमै रहने थियो, भूमिको प्रकृति रहने थियो, दरबार होटल रिसोर्ट जस्ता धार्मिक क्षेत्र के काम। वनको बीचमा यस्ता धार्मिक शहर बस्दा त्यस तलको जल फोहर भएको छ, निर्मल पानी खान पाउने तलका नागरिकको अधिकार हनन भएको छ, वनभर प्लास्टिक र थाङ्ना फालेर वनको सौन्दर्य बिझाउने बनाइएको छ, यसले वनमा राज्यको कानून पुग्न दिएको छैन, पुगेको देखिँदैन।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफा उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीप ज्योति अस्पताल को 20 मीटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहे नाइस
2: अड्गुरी जो तपाईलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने ती बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944
5: दाडिमको रुखने र महाकवि लक्ष्मी प्रसाद देवकोटाको निबन्ध मलाई ओट्स ओर्थको प्रभावले हो कि बराबर रुखने र बसेर विचार गर्न मजा लाग्छ या म पर्खाल चढेर बस्दछु र घोरिन्छु या त म रुखने र उभिएर गौड गर्न थाल्छु मनुष्यका उपर विचार गर्नु पनि आवश्यकीय कुरा हो तर प्रकृतिका वानस्पत सृजना उपर हामी ज्यादा जसो चाख लिने र त्यसतर्फ लहसिने गर्दछौ यस प्रवृत्तिका कारण विचार गर्दा मलाई यस्तो लाग्यो कि हामी आफै मनुष्य भएकाले र निजी विषयका भिन्नताले बराबर च्याट र चिच्चेहाट लाग्ने हुनाले हामीलाई विदेशीय क्षेत्रतर्फ ज्यादा आकर्षित हुने झुकाउ बस्न जान्छ मानिस हाम्रो छाया हो हाम्रो नित्य परिचय हो संसार उही सबभन्दा टटकारो छ उही जहाँ कहीँ छ हामी यस सजातीय रोगको चौतर्फी आक्रमणबाट बच्न चाहन्छौ हामीलाई समाज बाहिर आँखा लगाउन मन लाग्दछ जान्छौ या वन उपवनतिर मानिसको घर रातो हुन्छ सायद कोठा पनि सायद शरीर पनि लाल वस्तु दृष्टिलाई कड़ा असर गर्दछन् जस्तो छारे रोगीलाई तथा राँगोलाई अब यो कर्कश लोहितबाट एक बचाउ छ हरियोपना प्राचीन पुराणहरूमा लेखिएको छ पन्ना या मरकत मणि नै सबै मणि मध्ये श्रेष्ठतम मणि हो यसको रंग दृष्टिप्रिय छ पार्वतीलाई शिवजीले पनि सोध्नुभयो होला तिमी कस्तो महल चाहन्छौ पार्वतीले जरूर जवाफ दिनुभयो पन्ना महल तब पर्वतका वक्षस्थलले हरियो रेशम लगाए लहलह विज्ञानले अध्यात्म दृष्टिको परिणाम अध्ययन गरेर भन्दछ हरियो रंग भन्दा आँखालाई शीतल रंग अरू केही पनि पाइँदैन आँखा र हरित तत्वमा एक सूक्ष्म सम्बन्ध छ जो विश्वकर्माका हृदयका स्फुरणहरूले पर्सेथे सत्य र परिस्थितिको मिलाप नै विश्व निर्माणको कला कुशलता हो हामी ज्यादा सेता आँखा फोरा कागजको ढेरहरूलाई हेरेर मिल्टन नामा अन्ध कवि अथवा हाम्रा प्रसिद्ध इतिहासज्ञ श्री बाबुराम आचार्य चुकचुकाए झै झुठा विद्वता पछि ज्यादा चलौला भनेर नै प्रकृतिले हरियो पोसाक लगाएकी हुन् यस हरियो पृष्ठभूमिमा मानिसलाई एक अमानुष मिठासको मजा मिल्दछ सच्चा मानव विश्वविद्यालय हरियो हुन्छ जस्तो थियो नालान्द छ शान्ति निकेतन रविन्द्रनाथ ठाकुरले पाठशाले मुर्दा शीतत्वलाई निन्दा गर्नुभएको छ तब यस हरियोपनातिर हामी फर्कन्छौ जब अरू रंगबाट हामी थाकेर आउँछौ यहाँ मानव जीवनको एकहोरो संकुचित एकाईबाट विभिन्न जीवनको अयुताईको अध्ययन पाएर हामी मस्त रहन्छौ ओर्सवर्थ कविका भावनामा प्रकृतिमा आत्मा छ र त्यो आत्माले मानिसतर्फ सहानुभूति दर्शाएर निजी सुन्दर सृजनाद्वारा आफ्नो शान्त संगीत मिठास र आनन्दतर्फ अशान्त दुखित मानव आत्मालाई आकर्षण गर्न खोज्दछिन् र सम्बन्ध बाँध्दछिन् यस दार्शनिक भनाईमा प्रशस्त सत्य हामीहरू अनुभव गर्न सक्दछौ यो ज्यादा जसो अनुभव्य छ विश्लेष्य छैन विशाल भनेको वस्तु मानिस भन्दा जरूर ठूलो छ त्यो प्रकृति जति ठूलो छ र हरियो घेरामा हाँस्छ नाच्छ लहरिन्छ खुसखुसाउँछ र मानव आत्मदर्शन बोल्न आउँछ उसलाई बराबर निम्ता दिन आउँछ र लैजान खोज्छ प्रकृतिलाई हेर्दा हामी आफू बाहिर निस्कन्छौ मानिसलाई निरीक्षण गर्दा हामीहरू आफ्नो परेवा खाना भित्र घुस्दछौ बाहिर निस्कनुमा मजा छ उपन्यास छ। हामी आफूभन्दा विशाल शक्तिसँग मुखामुख हुन जान्छौ मानव प्रकृतिको समीक्षण विदेश भ्रमण तथा विजातीय अवलोकन जस्तो मालूम हुन्छ। हामी ज्यादा टाढा बहन्छौ प्रकृतिका सौन्दर्य सिर्जनाहरूद्वारा हामी हृदय र बुद्धि खिचिएर त्यस विशाल विश्वको आत्मसँग मौन भाषण गर्न थाल्छौ जो मानिसबाट बाह्य वस्तु खानाको हरेक चीज भित्र प्रवेश गरेको पाइन्छ। ओर्सवर्थीय प्रवृत्तिले गर्दा म पनि बराबर रूख अगाडि उभिएर विचारमा मग्न रहन्छु। दिल्ली बजार पुरानो कमल पोखरी जहाँ म जन्मेको थिए रमाइलो ठाउँ छ। उच्च हवालु जग्गा छानेर स्वर्गवासी पूज्य पिताज्यूबाट बनाइएको घर सामुन्य एक बारी छ। त्यस बारीका डिलका तल अझ अर्को ठूलो बारी छ जहाँ हामी बालक कालमा खेल्ने गर्दथ्यौं। ती दुई बारीका बीचमा एक नर्कट घारी थियो म सम्झन्छु। त्यस तल्लो बारीमा भोगटे काइयो रिठा पारिजात नास्पाती आलु बखडा आरु मयल कनक चम्पा कल्की र खरीका अनेक बोट थिए। त्यहाँ चढ्नु चहार्नुमा हाम्रो फुर्सदी समय बित्थ्यो। त्यस उपवनलाई देख्दा म शैशवानन्दको कल्पना गर्दछु। बाल्यको विहार स्थलमा पाको उमेरलाई एक विचित्र उपन्यास हुन्छ जो रूख पात फूल लहराका असर काटेर निलाकाशको सुनसानलाई केही कथाले भरिदिन्छ। हामी प्रौढ अवस्थामा बराबर त्यसतर्फ पलायन गर्न खोज्दछौ। त्यसकारण म दिल्ली बजारतिर जान्छु। त्यहाँ अक्सर पस्ने गर्दछु। यस प्रवृत्तिको उच्चारित दोहरावटमा मेरो बाल्यप्रतिको श्रद्धा क्रिया गर्दछ। तापनि जहानलाई यो प्रवृत्ति निको लाग्दैन। उनी उजुर गर्दछिन् त्यस प्रवृत्तिका विरूद्ध जसले विवाहित गृहस्थलाई घरबाट हप्तामा अनेक दिनसम्म पनि अनुपस्थित गराएर कौमारेको छाया कवि कुञ्जमा पार्दछ। तर म हुन चाहन्छु बालक, एक कुमार केटो, त्यस बेलाको जब छोरा छोरी घर सुवासिनी इत्यादिले विहीन म ईसा मसीहको प्रथम इडेन नामक नन्दनमा फिर्ने गर्दथे। वैज्ञानिकहरूले भूमध्य सागर नेर यस्तो ख्रिस्थानी नन्दन पैल्याएका छन् क्यार, तर यस्तो नन्दन दिल्ली बजारमा धोबी धारा नेर थियो कमसे कम मेरो निमित्त। म अर्कै मानिस भएर बढेको छु। अझसम्म अलिअलि बालक हुँदैछु तर अगाडिको मानिस हेरिकन ज्यादै परिवर्तित। त्यहाँ काला रंका मुठा छन् जहाँ चिप्लो मासु थियो। उबेला सानो भोगटेको बोट एक ज्याक वायुको वीर उपन्यास थियो। अब आफू झण्डै त्यत्रै भएर बढेको छ। अगाडि जाईको बोटमा भंगेरा झैं बस्न सक्दथे। अब यो जाई मरिसकेको छ। अर्को सानो बामुन्ना जाई बढेर फुल्न लागेछ। सानो हुँदा कमस लुईलाई जस्तै रूखका टुप्पाले स्वर्ग छोए जस्तो देखिन्थ्यो। अब ढुङ्गाबाट धड्कँदो आत्मा उडिसक्यो। बुढो कोइरालो मन्त्री नभन्नुहोला बसन्त बहारमा फुलेर आउँथ्यो क्याग मजासँग। त्यसका छाला रंगे चोसे कोपिलाहरू झिझिल्यान्न लागेको अझसम्म म टटकारै सम्झन्छु। नसादार रातो घाउ लागेको जस्तो बासनाहीन फूल कति कोमलतासँग फुलेर झर्दथे। मान्छेहरू थैलो लिएर कोइरालाको फूल टिप्न रूख चढ्दथे। अब बुढो कोइरालो मर्यो। नजिकमा थियो बोहरीको बोट। हरिया कोपिलाको गिर्खा दार झुप्पा भरि माउरीको झुण्ड भुनभुनाउँथ्यो। चर्को तितो बासना आउँथ्यो। त्यसका खसरा पात्र आरू बखडाका बोक्राको तितो मुख रातो हुने पात हामीहरू खाने गर्दथ्यौं। अब बामुन्ने राक्षस छ। एक चौथाई एक माना भयो। नर्कटे पिणौला केराको थाम भइसके। छाती चेप्टिएर झाडी बन्यो। रौं बाक्लिएर जरिएर फुल्न लागे। म उही ठाउँमा के म त्यति सुधो आँखामा हाले पनि नभिजाउने अति पढन्ता ध्वासे रोगनको झिनो पहेलची कम बोल्ने ठिटो हुँ त त्यही रूखको बाँदर उपवनको फ्याउरो के त्यो उही बनारस भगुवा हो के त्यो उही साहित्यिक युवकहरूको अगुवा देवकोटा ईसा मसीहहरूको प्रतिभा चमत्कार देखौं यौन भाव शून्य नाङ्गो बाबा आदमलाई अब के को लाज लागेको यो किन कश्मीराको कोट दोहोरो पाइजामा यति पोसाक अब खेतीपाती परिश्रम थियो त अघि बुद्धि अब किन पसिनाको धारा तैले जरूर केही अपराध गरिस निषिद्ध फल चाखेको देवकोटा स्वर्गबाट धेरै तल खसेको छ त यो नन्दनमय छैनस यो कल्पना हो त अब पृथ्वीका काँडामा परेको छस धुलाम्य छस चराहरू तँबाट भुर्र पर भाग्छन् तेरो कविता गएर कृत्रिम कविता शुरू भयो अब त वा वा नाइके बोके हृदयहीन समाजको लबर पाणे छस आज तैले के देखिस दुनिया कस्तो छ के यसै गरूला भन्ने तेरो विचार थियो त
6: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एण्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
7: स्वर्गद्वारी ड्रिंकिंग वाटर
6: हाम्रा सेवाहरू
7: एक लिटर र बीस लिटर जारको व्यवस्था
6: अर्डर अनुसार खाली बोतलको उत्पादन
7: बीस लिटर जारमा होम डेलिभरी सेवा
6: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
7: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
7: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
12: फोन नम्बर 082-562-601 98578-35990 98578-31684
7: डाक्टर आउने बारे सूचना
13: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
7: डाक्टरद्वारा दिइने सेवाहरू
13: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
7: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
14: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
15: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
16: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
17: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ
18: सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028
19: होइन के भयो दाई किन झोक्राएर बस्नु भएको के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
17: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
5: तर मानिसभित्र ज्यादा स्थायी रसहरू र ज्यादा चमत्कारी गुणहरू भए पनि वृक्षको भन्दा मानिसको देन आखिरमा खराबै जस्तो लाग्दछ। यो बोट स्वरूप तपस्वीमा दुःख सुखको तरफ मिठो राजीनामाका साथ कर प्रसाद, फल धारण, लोचन रञ्जन, छाया प्रदान आदि जो अनेक गुण छन् तथा मरिसकेपछि लकड़ीको सुक्खा स्वरूपमा जो घरेलु उपयोगिता पाइन्छ, ती सब गुण मध्ये कति कम गुण म जस्तामा पाइएला। मैले चाहारी के दिएको छु कसलाई? पैसाको प्रचुर पात नलागी दुनियाँमा कसैले कसैलाई बाक्लो चाहारी दिन सक्दैन। यसबाट जो कविता, फूल, काव्य स्वरूप, फल निस्कन्छन् तिनमा यो चोखो, ठोस मिठास र शुद्ध रस पाइँदैन जो अनारका दानामा पाइन्छ। मानिसभित्र जस्तै भए पनि केही मानवीय नैतिक जहर हुँदो हो। अमृतको इच्छा जति गहिरो बनायो उति बासुकी नाग ज्यादा जहर छाड्दछ। वृक्षको साधारण मानव पोषण क्रियामा त्यो नैतिक या प्रयोगात्मक बीज पाइँदैन। मानिस मानिसका निमित्त जति काम गर्दछ त्यहाँ अहंकारको छाया परिहाल्छ। अलिकति आत्म प्रदर्शनको क्रिया तथा कृत्रिमता, तर अनारको बोटको पैदावारीमा त्यो जहर छैन। यहाँ मानव जीवनको पोषक प्राकृत रस सिवाय पाइँदैन। अनारका डल्ला ठोस चीज छन्, मानिसका काव्य छाया रूप ठोस देखिन आए पनि यति पातला बिचरा थैला हुन्छन् कि तिनीहरूमा असल छ कि खराब राम्रो भन्न सकिँदैन। मलाई यस्ता तरंग गर्दा गर्दै एक विचार आउँछ, के यो अनारको बोट विचार गर्दछ अथवा विचार गरिरहेछ? विचार भनेको के हो? बाह्य विषयका छाया या असर आफूमा पर्दा तिनको स्वभाव सम्बन्ध तथा प्रबन्ध या उत्पत्ति तर्फ आभ्यन्तरिक संचेतना राख्ने सूक्ष्म क्रियाको नाम विचार होला। आफू तर्फ उच्चार्य बाह्य वा आभ्यन्तरिक रूपले नभइकन हामी त्यस क्रियालाई विचार भन्ने नाम दिदैनौ। बोटमा विचारका, आत्मोच्चारणका सूक्ष्म क्रियाहरू जरूर चलिरहेका छन्। के यो भन्न सक्दैन, आज हावाले मलाई हल्ल मल्ल पारेको छैन, म सुविस्तामा छु, अथवा आज मलाई ज्यादा चिसो लागेको छैन, पानी परेन, जीव हुनु नै यतिसम्म मान्न सक्नु हो? जसको माने हो बाह्य विषयका असरहरू उपर स्वात्मानुभूति, आफूतिर उच्चारण, स्वत या स्वेच्छा रूपका क्रियामा प्राप्त गर्नु, जगदीश चन्द्र बोसले यी चीजहरू प्रष्ट देखाएकै छन्। तर विचार गर्ने यन्त्र खै त मस्तिष्क? हाम्रा मस्तिष्कमा हाँगा बिगा अनेक छन्, त्यस्तै अनारका बोटमा पनि जरा र हाँगा। कुन शाखा प्रशाखामा रूखको मस्तिष्क होला त? मस्तिष्क के हो? आत्म प्रबन्धका लागि बाह्य विषयको असरहरू सम्झेर तिनका स्वभावको परिचय राख्नलाई जीवले बनाएको एक ठूलो खबर लिने दिने पोस्ट अफिस। त्यसो भए सबभन्दा ज्यादा मार्मिक असर जहाँ पर्न जान्छ त्यही मस्तिष्क केन्द्रभूत हुन जाने सम्भावना जीव प्रबन्धमा उच्चारित देखिनु पर्दछ। आज ज्यादा मार्मिक प्रभाव आत्मपोषणका अत्यावश्यक क्रिया हुने ठाउँतिर स्थानीकृत हुन जाने फोक्सोको नजिकै मस्तिष्कको स्थानीयकरण भएको देखिनु पर्ने हो, किनकि सबभन्दा मार्मिक पोष ओषजन नामक प्राणवायु हो। यो बिना जीवन आधार छैन र यसलाई तान्दछ फोक्साले। किराहरूमा चर्म सतहले फोक्सोको काम दिन्छ या चर्म थैलीले, तर वनस्पतिदेखि उभो फोक्सोको विकास हुँदै गएको देखिन्छ। माछाको गलफडा फोक्साको बदला एक रूप हो र जल जीवनको आवश्यकताको एक प्रभाव हो। अनि गलफडा र मस्तिष्कका बीच अन्तर माछामा कमै पाइन्छ। वृक्षमा मस्तिष्क कुन चाहिँ हो वनस्पति विद्याले देखाउला, तर मेरो निघण्टु परिचय ज्यादा उचा छैन। विज्ञानहरूलाई साधारण समझ समाजका क्रियाशील विकासका ज्ञान सम्झेका खण्डमा म आफ्नो सादा चेतद्वारा वानस्पत मगज पैल्याउने चेष्टा गर्दा आफूलाई अति मूर्ख सम्झिन सक्दिन। तब मेरा अन्दाजमा यस्तो मालुम हुन्छ, त्यो पातको प्रचुरता जो वृक्षको फेफडाको सतहको ओषजन शोषण क्रमका लागि आवश्यकता हो। रुखको विकासको पहिलो शर्त र कदको हदको निर्णयात्मक तत्व हो। यसैतिर यताउति मगज होला। बाह्य जगतबाट प्राणवायु शोष्ने पत्र पुञ्जका प्रशाखा विस्तार गर्दा रुखलाई संस्कृत भाषाले बीटप भन्ने नाम दिएको छ। यो लह लहाउँदो फोक्सोको शोषण क्रियामा नै भाव स्फुरण हुन सम्भव छ, जस्तो हामीलाई असल वायुमण्डलको सास पिउँदाखेरि हुन जान्छ।

रूख बीस देखि खुम्चन्छ, मधुरस तर्फ फैलिन्छ वेदना, रूप स्पष्ट देखाउँछ, सुख दर्शाउँछ। एक खुट्टामा उभिएर अनेक हाँगा हालेको, गीण भएको मान्छे वा जनावर जस्तो देखिन्छ बाणासुर राजाको प्रतिमूर्ति मालूम हुन्छ। यसमा रक्त सञ्चालन पनि छ, मानु मगज त स्नायु ग्रन्थिमै हाम्रो जस्तै होला। म ठम्याउन सक्दिन मूल नेर होला कि ठूलो मगज, यस तर्फबाट अथवा बिचो बीच अलि विचार शक्तिमा जोड परेर थाकेर म मनुष्य र वृक्षका बीचको अन्तर्जातीय क्रिया उपर मन तरङ्ग्याउन लहसिन्छ, किनकि सच्चा साहित्यिक भावना वैज्ञानिक विश्लेषणबाट थाकेर च्याँचिन्छ। वृक्ष र मानव बीचमा कुनै समय एक विचित्र इकरारनामा भए जस्तो बुझिन्छ। परस्पर वैरी भाव रहेका खण्डमा एकले अर्काको ध्वंस गर्नुपर्ने खण्ड आइरहेको थियो। मानिसले बहिर स्वास्थ्यको, मान्छेले अन्तः स्वास्ने काम गरेर ठिक उल्टो एकले अर्कोलाई प्राण संचार गर्ने क्रियाको सहायकको काम दिनाले संघर्ष कम भयो। दृष्टि रञ्जनका क्रिया समेत वनस्पतिका प्रजाले आफूका बोटमा आगमनका साथ एक किसिमको हर्षको भाव र चेष्टा प्रकट भएको देखिनु पर्दछ, जो बोस बाबुका सूक्ष्म वीक्षण यन्त्रका भन्दा ज्यादै पावरदार यन्त्रले देखाउनेछ। परस्पर आकर्षणका क्रियाका लागि वनले मानिसका निमित्त जडीबुटी र औषधि तथा असल शिकार राखेको त होइन। वनको संरक्षणमा मानिस त एक हिस्सा लिन्छ, किनभने जंगलहरूले वायुमण्डलको तापक्रम घटाउँछन् तथा आकाशबाट पानी धन बाफका रूपमा अरू ठाउँमा लैजाने हावालाई चिस्याएर मानिसलाई वारी प्रदान गर्ने गर्दछन्। जंगलमा रूखहरूको राज्य छ, बाघहरू त तिनका छहारीमा बस्ने प्रजा मध्येका पशुका साँड हुन्। रूखहरूको बाक्लो गोधुली बस्तीबाट घरपाला बनाइएका अनार दाडिम जस्ता रूखहरू कुकुर या बिराला जस्ता दर्जाका न्यून जीवहरू हुनुपर्छ। विशाल वृक्ष गौरव बनेको हो र त्यहाँ अन्धकार र भयंकरता भए पनि मानवको विकास गर्नमा सबभन्दा उच्चो स्तरको औपदेशिक प्रभाव मिल्न सम्भव छ, जस्तो असल वानप्रस्थहरू अनुभव गर्दा हुन्। हामी जंगल जान सक्ने जीव छैनौं, हामीलाई त्रास लाग्दछ, गोधुली जगतमा भाङ्र्याङ झम्टिने बाघ हुन्छ। हामी ऋषि मुनिका एउटे पुत्रलाई रूखबाट पनि प्रशस्त प्रभाव आउँछ। ज्वरोमा पानी हाल्नु, किरा मारिदिनु, फल सुरक्षित गर्नु इत्यादि सभ्य व्यवहार भूलेका हामीहरू आजकल बर्बर छौं। खाली दूध खान पालेकी गाईको दूध चुसेर खोरेत, किरा झिङा, गोठको सफाई, किटाणुबाट संरक्षण इत्यादिका आवश्यकीय व्यवहार भूले झै यस वानस्पत लापरवाहीले हामी टीबी क्षय अथवा नयाँ सभ्य असभ्य रोगहरूका शिकार बनिरहेका छौं। रूपरेखा महाकवि देवकोटाको निबन्ध संग्रह दाडिमको रूख नेरबाट आभार पूर्वक साभार गरिएको सामग्री यही सकिन्छ, तर वनको बयान भने अझै बाँकी नै छ।

0: श्रद्धेय श्रोतावृन्द, शब्द र संगीतको पंख चाली वन विहार गर्ने आजको आयोजना यही पूर्ण हुन्छ। सुन्ने श्रोतामा धन्यवाद भन्दै वन गानका गाना बजानाका स्रष्टामा सबैले आभार व्यक्त गर्दछौं। अवस्थ प्राविधिक मित प्रस्तुता म नारायण भण्डारी बिदा हुन्छौ। नमस्कार। वन भित्रै भेटिनेछ पर जाने पथ।
1: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्ने रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नजुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902222।
3: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू:
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
9: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
9: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
9: युरिक एसिड, बाट भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
9: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 9848726001।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिथानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: साथै इसिजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।